0: अझै पुनर्संरचनाको चरणमा रहेको छ। एकातिर विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नियमित 15 महाधिवेशन मार्फत आफ्नो नेतृत्वलाई संस्थागत गर्ने तयारीमा छन्। अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देउवा आफूबाट निर्वाचित नेतृत्वलाई हटाएर बनेको नयाँ संरचनाको वैधानिकता स्वीकार गर्न तयार देखिएका छैनन्। बीचमा देउवा पक्षका नेताहरू भने थापा नेतृत्वको संगठनमा समाहित भइसकेका छन्। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असो 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएका छन्। पालिका अधिवेशन पनि अधिकांश ठाउँमा सकिएका छन् भने प्रदेशसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको छ। यसैबीच देउवा पक्षबाट गगन नेतृत्वको प्रक्रियामा फर्किएका नेताहरूमध्ये पूर्णबहादुर खड्काको भूमिका विशेष अर्थपूर्ण बनेको छ। खड्काले गगनलाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी देउवासित आग्रज नेतासँग संवाद गर्न आग्रह गरेका छन्। उनले थापालाई लेखेको सन्देशमा भनेका छन्, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ। यसैबीच काङ्ग्रेसभित्रको विवादमा शेखर कोइराला पनि महत्वपूर्ण पात्र हुन्। कोइरालाले आफू संस्थापन र स्तरतर्फ दुवै पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अपिल गरिरहेका छन् भनेर आजको अन्नपूर्ण पोस्टमा काङ्ग्रेसको महाधिवेशनको प्रचारात्मक लोगोमा देउवाको फोटो शीर्षकमा खबर छ।
1: न्यायालयको स्वतन्त्रतामाथि रासोपका वकिल सांसदहरूको निरन्तर प्रश्न, एमालेको प्रतिवाद, हिमालय टाइम्स खबर लेख्छ। पछिल्लो समय न्यायालयको स्वतन्त्रतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रतिनिधि सभाका सदस्यहरूमध्ये कानून पृष्ठभूमिबाट आएका सदस्यहरूले निरन्तर प्रश्न उठाइरहेका छन्। सरकार र संसदको विशेषाधिकार उप न्यायालयले हस्तक्षेप गरिरहेको र न्यायालयलाई पुनः संरचना गर्नुपर्ने उनीहरूको जिकिर छ। बुधबार सत्तारूढ रासोपाका मधुकुमार चौलागाईले न्यायपालिका निरङ्कुशता तिर गएको आरोप लगाउनुभयो। संविधान संशोधन विधेयक पारित गर्ने व्यवस्था रहेको प्रतिनिधि सभा नियमावलीको नियम 140(11) र विशेषाधिकार सम्बन्धी प्रावधान रहेको 259 तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको प्रसंग निकाल्दै न्याय प्रदान गर्ने न्यायपालिका निरङ्कुशतातिर गएको आरोप लगाउँदै न्यायपालिका पुनः संरचना आवश्यक रहेको जिकिर गर्नुभयो। त्यसो त मंगलबारको प्रतिनिधि सभा बैठकमा सत्तारूढ रासोपाका सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेले विवादित फैसला अध्ययन समिति संसदभित्र गठन गरियोस् भनी टिप्पणी गर्नुभएको थियो। बिहिबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले अदालतको शुद्धिकरण 4 दिन बाँकी रहेका न्यायाधीशको म्याद थपेर नहुने भन्दै रासोपा सांसद यज्ञमणिमाथि कटाक्ष गर्नुभएको थियो।
0: आजको आर्थिक अभियान दैनिकमा बाढीमा विपत्तालाई मृत सरह मानी बीमा दावी भुक्तानी गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। भटेकोशी र त्रिशुलीमा आएको बाढीबाट भएको जनधनको क्षतिमा राहतका लागि छिटो बिमा दावी भुक्तानी गर्न कानूनी प्रावधान बाधक देखिएपछि नेपाल बिमा प्राधिकरण कानूनी सुधारको तयारीमा जुटेको छ। विशेष गरी बाढीमा बेपत्ता भएका व्यक्तिलाई मृत्यु भएको मान्न विद्यमान कानूनले लामो समय तोकेका कारण जीवन बिमा दावी भुक्तानीमा समस्या देखिएको हो। मुलुकी देवयानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिबारे स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षसम्म कुनै जानकारी नपाएमा जीवित रहेको प्रमाणपत्र नभएको अवस्थामा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने व्यवस्था छ। तर रसुवा बाढीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उक्त सामान्य कानूनी प्रक्रियाबाट बिमा दावी भुक्तानी गर्न सम्भव नहुने देखिएको छ। नेपाल बिमा प्राधिकरणकी प्रवक्ता पूजन ढुङ्गेल पनि दावी भुक्तानी सहज बनाउन आवश्यक कार्यविधि संशोधनका लागि काम भइरहेको बताउँछिन्। आजको आर्थिक अभियानमा खबर छ।
2: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
3: दुबईको प्रतिष्ठित इसादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निःशुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी सम्पर्क 9846243211 9142076704 र 9813569369।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959 9855506359 र 9855607359।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिएटिनिन।
1: अतिनो पानी पर्दा पनि टेन्ट भित्र पानी चोहिन्छ। अब लगातार 5 दिन पानी पर्ने खबर सुन्दा झन डर लाग्न थालेको छ। रसुवा उत्तर गया गाउँपालिका एक खाल्टेका अजय तामाङले भने आफूलाई भन्दा पनि सानो छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लागेको छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएर नुवाकोटको विदुर नगरपालिका 5 बाडा चौतारा स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढी पीडितलाई वर्षाको खबरले फेरि त्रसित बनाएको छ।
0: भोटेकोसी बाढीमा 533 वटा सवारी साधन र तिनमा संलग्न 741 जना चालक, सहचालक, परिचालक तथा व्यवसाय बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। भदौ 10 गते रसुवाको टिमुरेमा आएको बाढी पछि विभिन्न यातायात व्यवसाय संघ, कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक, कन्टेनर, बस, जीप, माइक्रोबस लगायतका सवारी साधन बाढीमा परेको उल्लेख छ। तर घटना भएको 3 साता भन्दा बढी बितिसक्दा पनि हराएका सवारी साधन र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन।
1: वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी शुक्रबार आज इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने प्रचलन छ।
0: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सूचीकृत कम्पनीको सेयर तथा डिभेन्चरमा गरेको लगानी छिटो बिक्री गर्ने बाटो खोल्दै जोखिम नियन्त्रण र निगरानीका थापेको छ। यसअघि 6 महिना भन्दा बढी अवधिका लागि मात्र यस्तो लगानी गर्न पाइने व्यवस्थालाई संशोधन गरी 45 दिन भन्दा बढी अवधिका लागि लगानी गर्न पाउने बनाइएको हो।
1: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार बढेको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 11.77 अङ्क 0.44% बढेर 2629.81 अङ्कमा कायम भएको छ।
8: पूर्वको मेची, पश्चिमको महाकाली,
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: कति फेस जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: नेपाली खबरमा अब विदेशका खबर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसङ्घीय महासभा हलबाट दर्जनौ प्रतिनिधि बाहिरिएका छन् संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले बाहिरिने प्रतिनिधिहरूलाई नैतिक रूपमा कायरको संज्ञा दिए सम्बोधन शुरू गर्नु पूर्व नेतान्याहुले बाहिर निस्किएकाहरूसँग समान धारणा राख्ने हलमा रहेका अन्य प्रतिनिधिहरूलाई पनि बाहिरिन भनेका थिए सम्बोधनका क्रममा इजरायली प्रतिनिधि मण्डलका सदस्यहरूले नेतान्याहुको समर्थनमा ताली बजाइरहेका थिए
3: अब खेल र खेलाडीका खबर जापानमा जारी 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि 34-25 को जित निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो
0: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा पुनर्निर्माणको भारी राज्यको परीक्षा शीर्षकमा भूपेन्द्र थापा माधवले लेख्नु भएको छ प्रधानमन्त्री विपद राहत कोषमा पछिल्लो विवरण अनुसार करिब 12,63 करोड जम्मा भएको छ तर पुनर्निर्माणको अनुमानित आवश्यकता 723 करोड रहेको छ अर्थात् राहत कोषमा जम्मा भएको रकम कुल पुनर्निर्माण आवश्यकताको करिब 1.7% मात्रै हो यति ठूलो आर्थिक भार भित्र अवसर पनि लुकेको छ भत्किएका सडक पुनः बनाउँदा सुरक्षित र दिगो सडक बनाउन सकिन्छ बगेका पुल बनाउँदा जलवायु जोखिमलाई ध्यानमा राखेर नयाँ प्रविधि प्रयोग गर्न सकिन्छ
3: हवस् त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-7053 98-550-77061 र 98-550-77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
8: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 9 गते शुक्रबार, सन् 2026 सेप्टेम्बर 25 तारिक भदौ शुक्ल पक्षको अनन्त चतुर्दशी तिथि, आज इन्द्रजात्रा।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध।
0: प्रधानमन्त्री शाह र राष्ट्रसङ्घ महासचिव गुटेरस बीच भेटवार्ता। राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीले अहिले केही बेरमा सम्बोधन गर्दै जलवायु न्यायमा जोड।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धान बालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
4: खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, धान काट्नु हुँदैन।
5: मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
0: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01 56 70 924 56 70 925।

0: जर्मनी टूर, यूरो पेंट्स, घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: NIC Asia Equity Opportunity Fund, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: NIC Asia Capital Limited ले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने IPO खुल्ला। NIC Asia Equity Opportunity Fund, 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र NIC एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: NIC एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
3: काया कहिरनमा अब खबरको सिलसिला। कर्णाली र सुदूरपश्चिमको पहाडी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी सुरु भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको झरीले काभ्रेको रोसी खोलामा बाढी आएकाले सतर्कता अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अरू नदी खोला नालामा पनि पानीको बहाव बढ्न थालेको छ। आज र भोलि जोखिम बढिरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाइएको सरकारले जनाएको छ। धेरै विद्यालयले आज बिदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएका ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन्।
4: यसैबीच धादिङको कृष्णभीरमा गैराते ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बाढी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाडी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सडक खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सडकमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ। दिउँसो सडक खुला भएको बेलामा पनि बाढी पहिरोको जोखिम रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्च स्तरीय सप्ताहमा सम्बोधन गरिरहनु भएको छ। सम्बोधनमा उहाँले नेपालको जलवायु न्यायमा विशेष जोड दिनुभएको छ। सम्बोधन अघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। भेटमा महासचिव गुटरेसले भोटेको सीको विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणका विषयमा पनि छलफल भएको छ। साथै अति कम विकसित राष्ट्र एलडिसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्रसङ्घ महासभालाई सम्बोधन गरिरहनु भएको छ। नेपालमा गएको महिना भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना भएको छ। नेपालको पछिल्लो बाढीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु सङ्कट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ।
4: राष्ट्र प्रमुखको हैसियतमा 8 वर्ष शीतल निवास बस्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको दोस्रो वरियताको नेता बनेर सक्रिय राजनीतिमा फर्किनु भएको छ। पुनर्गठनको बहस र पार्टीभित्र ध्रुवीकरणकै बीच केन्द्रीय कमिटी बैठकले उहाँलाई अध्यक्ष केपी ओलीपछि वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेतामा मनोनित गर्दै पार्टीमा भित्राएको हो। यो निर्णयलाई एमाले भित्रको आउँदो नेतृत्वसँग जोडेर पनि हेरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्ग चित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र चुनावको तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ। त्यस्तै आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आउँदा कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको खबर नयाँ पत्रिकामा छ।
3: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउबासम्मका नेताको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काङ्ग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएर पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। काया कैरनमा झरीमा धान बाली जोगाउने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: यो मैलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार।
6: हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
10: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
10: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738। मोबाइल 98558800002।
9: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: ज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा निरन्तर जरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठुलो पानी पर्ने कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलवायु न्यायमा जोड प्रधानमन्त्री शाह र राष्ट्रसङ्घ महासचिव बीच भेटवार्ता आठ वर्ष राष्ट्र प्रमुख भएकी भण्डारी दोस्रो वरियता सहित एमालेको राजनीतिमा काङ्ग्रेसको महाधिवेशनको लोगोमा देउबाको समेत तस्विर लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ। कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन के गर्नु पर्ला त? थप जानकारी सहित साथी मदन पौड्याल।
12: पाँच वर्ष अघि 2078 साल असोज अन्तिमतिर निकै ठूलो पानी पर्यो। त्यस बेलाको भेलबाडीबाट धानमा पुगेको क्षति किसानले अहिले पनि भुलेका छैनन्। ठूलो पानी पर्दैछ भनेर पूर्व सूचना र जानकारी अहिले जस्तो त्यति बेला किसान माझ पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मङ्गलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल।
13: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। त्यसै गरी यहाँहरूले अहिले चाहिँ विषारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेटहरू राख्ने काम पनि स्थगित गर्छ।

0: जाँचको जरुरी सूचना।
1: यस कृषक उपकार
2: सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई चारवटा गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खरा बालीको रूपमा राखी छोड्ने, धान काट्नु हुँदैन।
3: अरू बाली भन्दा धानले पानी सहन सक्छ अनि पानी चाहिन्छ पनि, त्यसैले खेतमा छोटो अवधिमा पानी जमेर खासै फरक पर्दैन। तर दुई चार दिनसम्म नै खेतमा पानी जम्ने बोट बाला भिज्यो भने असर पुर्याउँछ। त्यसमा पनि छोटो अवधिको धान लगाएका किसानले अहिले विशेष ध्यान पुर्याउनु पर्छ।
2: 24 घण्टादेखि 2-3 दिन भन्दा बढी पानी रह्यो भने त्यसपछि धानका गाँजहरू कुहिने सम्भावना हुन्छ। त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ, कुन जात हामीले लगाएका छौँ त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौँ, जस्तै हर्दीनाथ 6 भयो, हर्दीनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छु भने बोट कुहिन सक्छन्, र बोट कुहियो भने धानको नाश हुन्छ, त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ।
3: यो बेला धानमा बाला लाग्दैछ, किसानले खेतमा पानी हुँदा मल अनि विषादी छिटो बित्छ, बाला फस्टाउँछ भनेर राख्ने चलन समेत छ। तर अहिले युरिया लगायतका मल र विषादी प्रयोग नगर्न धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहाको आग्रह छ।
2: अहिले चाहिँ कुनै पनि मलहरू जुन छन्, विशेष गरी युरिया मल, नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी ढाल ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले 4 दिनको लागि नगरिदिनु होला।
3: पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न, बोट ढलेको भए उठाउन र बाला काट्ने बेला भएको छ भने घाम लाग्ने निश्चित भएपछि मात्र काट्न किसानलाई सल्लाह छ।
4: निरन्तरको जरी यो बेला कसरी जोगाउन सकिन्छ मुख्य धान बाली भन्ने विषयमा नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दीनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, बैंक तथा वित्तीय संस्थाले धितुपत्र बजारमा सूचीकृत संस्थाको सेयर तथा ऋणपत्रमा गर्ने लगानी सम्बन्धी व्यवस्था खुकुलो भएको छ। यसअघि अर्थ मन्त्रालयले ल्याएको 21 बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लचकता प्रदान गर्ने घोषणा गरेको थियो। यो कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा गर्ने अल्पकालीन कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक मार्फत उनीहरूले खरिद गरेको सेयर कम्तीमा 45 दिन होल्ड गर्नुपर्ने नीतिगत व्यवस्था यथाशीघ्र मिलाइने भनिएको थियो। यसअनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी व्यवस्थामा यस्तो लगानीको न्यूनतम धारण अवधि 6 महिनाबाट घटाएर 45 दिन कायम गरेको हो। कारोबार दैनिकमा खबर छ।
5: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमति भएको छ। गएको हप्ता नेपाल भारत अन्तर सरकारी उपसमिति अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार पारवन तथा सहकार्य सम्बन्धी बैठकमा यो सहमति जुटेको छ। सेप्टेम्बर 16 नयाँ दिल्लीमा बैठक बसेको थियो। विश्वभर व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोध पछि यो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको। बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धिबहादुर गुरुङले बताउनुभयो, पछिल्लो 1.5 दशक यता सन्धि स्वत नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन। पुनरावलोकनका लागि भारतीय पक्ष सहमत हुँदा यस्तो अवस्था आएको हो। सहमति अनुसार 6 महिनाभित्र प्राविधिक समिति गठन गरिनेछ। नेपाली अधिकारीहरूका अनुसार यो समितिले सन्धिको दायरा पुनरावलोकन गर्नका साथै संशोधन गर्नुपर्ने विषय पहिचान गर्नेछ। भन्सार बाहेकका अतिरिक्त शुल्क तथा गैर भन्सार उच्च व्यापार लागत र कमजोर व्यापार सहजीकरण जस्ता उल्लेखनीय विभेदकारी अवरोधले नेपालको उच्च व्यापार घाटामा योगदान पुर्याएको विज्ञहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भएर परिचितवनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
6: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवन।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट।

0: गएको भदौ 10 गते रसुवाको टिमुरेमा आएको बाढीपछि विभिन्न यातायात व्यवसायी संघ कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक कन्टेनर बस जीप माइक्रोबस लगायतका गाडीमा बढी क्षति भएको छ। तर घटना भएको 3 हप्ता भन्दा बढी बितिसक्दा पनि हराएका गाडी र व्यक्तिको एकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन। प्रारम्भिक विवरणले नै भोटेकोसि बाढीले रसुवाको यातायात क्षेत्रमा पारेको क्षतिको आकार ठूलो रहेको देखाएको छ। बाढीमा हराएका गाडीहरूसँगै तिनमा कार्यरत चालक, सहचालक, परिचालक र व्यवसायीको अवस्थाबारे अझै यकिन हुन नसक्दा प्रभावित परिवार र व्यवसायी थप आन्दोलनमा छन्। व्यवसायीहरू संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा ठूलो क्षति टिमुरे क्षेत्रमा ट्रक तथा कन्टेनरमा भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणमा मात्रै 325 वटा ट्रक तथा कन्टेनर र तीसँग सम्बन्धित 440 जना चालक, परिचालक, सहचालक तथा व्यवसायी सम्पर्क विहीन रहेको उल्लेख छ। यातायात व्यवसायी संघले आफ्नो क्षेत्र र सदस्य संस्थाबाट हराएका गाडी तथा मानिसको विवरण संकलन गरिरहेका छन्। तर ती विवरणलाई समेटेर सरकारी निकायले अहिलेसम्म एकीकृत र अध्यावधिक तथ्याङ्क भने सार्वजनिक गर्न सकेको छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
1: अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वासिङटनमा भएको उच्च स्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झन्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अरू रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात् जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोऱ्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ्न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोडिएका विषय पनि वार्ताको मुख्य एजेन्डामा छन्। इरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्था पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
0: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको सेमी फाइनल खेल स्थानीय समयअनुसार दिउँसो 1 बजेदेखि जापानको तोकाई सिटिजन जिम्नेसियममा हुनेछ। यसअघि नेपालले समूह बीमा श्रीलङ्का, थाइल्यान्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई 34-25 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूह एमा इरान, जापान र बङ्गलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनलमा पुगेको हो। भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई 50-25 पराजित गरेको थियो। महिला कबड्डीको दोस्रो सेमी फाइनलमा आजै बेलुकी 6 बजे हुनेछ। महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो 1 बजे हुने तालिका छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्वव्यापी हरितगृह ज्ञात उत्सर्जनमा 0.1% भन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा केही बेर अगाडि सम्बोधन गर्दै उहाँले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्रै नभएर विकासको आपतकाल भएको स्पष्ट पार्नु भएको छ।
0: दुबई नियमित उडान अन्तर्गत दोस्रो दिन पनि दुबई पोखरा दुबई उडान भएको छ। फ्लाइ दुबईको विमानले हिजो दुबईबाट 122 जना यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
1: युक्रेनमा 13 नेपाली युद्धबन्दी छन्। सुरुमा कूटनीतिक च्यानलबाट 9 जना मात्र रहेको जानकारी आए पनि पछिल्लो पटक यो संख्या 13 पुगेको अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको नेपाली कूटनीतिक अधिकारी संघको कुराकानीमा दुई देश बीच युद्धबन्दी साटासाट गर्ने कानुनी सम्झौता गर्न, उनीहरूलाई नेपाल फर्काएर जेलमा राख्न तथा नेपालले रुसी सेनामा नागरिक नपठाउने ग्यारेन्टी गर्न अनुरोध गर्दै आएका थिए। नेपालको निरन्तर पहलपछि अहिले रुसी सेनामा नेपाली नागरिकको भर्ती रोकिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा पनि यसको लागत उकालो लाग्दै गएको भएको खबर गोरखापत्रमा छ।
1: वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय डाक्टरमाथि दबावपूर्ण व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले

0: स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत 55 जना आवासीय डाक्टरलाई छात्रावास छाड्न 12 घण्टे अल्टिमेटम दिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: बाजुराको हिमाली गाउँपालिका 5 रुगिनका 55 वर्षीय दलबहादुर दमाई 15 वर्षदेखि ऋति राजाको गोठमा बस्दै आउनु भएको छ। दलबहादुरको परिवारले धेरै वर्षदेखि ऋति राजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको छ। जन्मजात शारीरिक अपाङ्गता भएका दलबहादुर आमा बुबाको निधनपछि बिचल्लीमा पर्नु भएको खबर नयाँ पत्रिकामा छ।
0: निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढिरहँदा ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा हिजो बेलुकी 185,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 177,390 क्युसेक पानीको बहाव मापन गरिएको थियो।
1: यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोलानालामा पानीको बहाव पर्याप्त रहेकाले जलविद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन हिउँदको बिजुली व्यवस्थापनको चिन्ताले सताएको खबर कान्तिपुर दैनिकमा छ।
0: बजेट वक्तव्यबाट खारेजीमा घोषणा गरिएका ब्राजिलको ब्रासिलियाको नेपाली दूतावास तथा चीनको छेङदुङको महावाणिज्य दूतावासलाई सरकारले यथावत राख्ने निर्णय लिएको छ। अर्थमन्त्रीले गएको 15 जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा परेको संसदले समेत पारित गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले दुई नियोगलाई पूर्ववत कायम राखेको हो।
1: नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्ड सेभनले एउटै कारोबार दिनभित्र सेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढाएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: समयले सबै कुरा मिलाइदिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध।
0: राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीको सम्बोधन, जलवायु न्यायमा विश्वको ध्यानाकर्षण, प्रधानमन्त्री शाह र राष्ट्रसङ्घ महासचिव गुटेरेस बीच भेटवार्ता।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धान बालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
0: ट्रम्प र सिबिजको भेटवार्तामा व्यापारी युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताको टिले बनाउनु भएको कार्टुन लिएका छौँ। पुरानो पार्टी छाडेर नयाँमा लागेका नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा पुरानो पार्टीको कार्यक्रम भइरहेको छ। गोजीमा हात हालेर हिँड्दै गरेका नेता जस्ता देखिने एकजना मान्छे त्यहाँ पुगेका छन् अनि हत्तपत्त केही सम्झे जस्तो गरेर उनी भन्दैछन्, आज कस्तो झुक्किएछु, सधैँ भाग लिइराखे बानी नयाँ पार्टीतिर लागेको बिर्सेछु भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। आज र भोलि ठुलो पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगरौँ। नमस्कार।
2: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: 93.2 स्वदेश एफएम नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बेसमा नेकपाका नेता पूर्व गृह रक्षा मन्त्री उप प्रधानमन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद, नमस्कार।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालियनको संयुक्त राष्ट्र संघको सम्बोधन सुन्न भ्याउनु भयो बिहान?
6: मैले सुने।
5: उहाँको सम्बोधनले के कुरालाई चाहिँ अपडेट गर्यो, के कुरालाई चाहिँ समेट्यो?
6: उहाँ संयुक्त राष्ट्रसँगमा प्रस्तुति प्रभावकारी रहेन सबभन्दा पहिले समग्रतामा।
5: किन?
6: यद्यपि विषयवस्तु उहाँले वाचन अवश्य गर्नुभएको छ, सबभन्दा पहिले त उहाँले जुन आफ्नो कोटमा खुकुरी राख्नुभयो उहाँ देशको प्रधानमन्त्री हो, फेरि राष्ट्रसभाका मान्छेहरूको यसोभन्दा बुढोको उफ्रिन्छन् मलाई थाहा छ। किनभने उहाँ देशको प्रधानमन्त्री हो, नेपालको संविधान बमोजिम प्रतीक चिन्ह संविधानमै तोकिएको छ, त्यो मन्त्रीहरूलाई वितरण गरिएको छ, त्यो लगाउनु पर्थ्यो। त्यो नलगाउ यदि उहाँले नलगाउने हो भने नेपालको झन्डा लगाउनु पर्थ्यो, उहाँले थाहा पाउनु पर्थ्यो अमेरिकादेखि विभिन्न देशका राष्ट्रपतिहरूले कुनै लोगो राख कि त राख्दैनन्, राख्यो भने आफ्नो देशको झन्डा राख्छन् भन्ने कुरा उहाँले बुझ्नु पर्थ्यो। अब उहाँले दुईवटा खुकुरी राख्नुभयो, उहाँ सिपाही त होइन नि, त्यो त्यसैले
5: वीरताको प्रतीक हो नि त होइन खुकुरी पनि,
6: त्यो संयुक्त राष्ट्रसँगमा वीरताको प्रतीक होइन, नेपाली भनेर चिनाउनु पर्छ नि त्यहाँ त, त्यो त कुनै त्यो सिपाहीको सम्मेलन त होइन नि। त्यसैले सबभन्दा पहिले त्यो उहाँले जुन लगाउनु भयो दुईवटा खुकुरी, त्यहाँ नेपालको झन्डा नलगाएर
5: त्यो शोभनीय भएन,
6: नेपालको प्रतीक जुन नेपालको संविधानले तोकेको छ मन्त्रीहरूलाई वितरण गरेको छ त्यो नलगाउनु भनेको त्यो राष्ट्रलाई प्राथमिकता दिने जुन भित्रबाट हृदयबाट मनस्थिति हुन्छ नि त्यसको त्यो अभाव हो पहिलो कुरा। दोस्रो कुरा उहाँले भोटेकोसी त्रिशुलीको जुन प्रलयकारी बाढी छ त्यसको विनाश छ, त्यो जुन जोडमा जुन उचाइबाट त्यो प्रभावकारी रूपमा जुन शब्दबाट राख्नु पर्थ्यो त्यो मैले पाइनँ। यद्यपि उहाँले हिमाल पग्लिएर हिमनदीहरू पग्लिएर त्यहाँको चट्टानहरूमा को चिरामा रहेको हिउँ पग्लिएर चट्टानहरू खुकुलिएर सङ्कट पर्यो, त्यसमा छिमेकीहरूले हामीलाई सहयोग गरे, खास गरी भारत चिनले गरे, विभिन्न देशहरूको उहाँले नाम लिनुभएको छ, दक्षिण एसियाका ती देशहरूमा पनि अप्ठ्यारो छ भन्नुभएको छ। अब ती कुरा त सामान्य कुराहरू हुन् र हामीले योभन्दा प्रभावकारी रूपमा त योभन्दा अगाडि स्वयं जो त्यहाँभन्दा अगाडिका प्रधानमन्त्री हुनुहुन्थ्यो नाम लिएपछि उहाँहरूलाई छुट्छ, तर मैले नाम लिनुपर्छ, माधव कुमार नेपाल, पूर्व पुष्पकमल दास प्रचण्ड, केपी ओली, म स्वयं गृहमन्त्री भएको बेला मैले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेको थिएँ, योभन्दा धेरै प्रभावकारी रूपले हामीले कुरा राखेका थियौँ। यद्यपि त्यो बेला अहिलेको जस्तो घटना थिएन, पहाडी हिमाल क्षेत्रमा हिउँ पग्लिने कुरा थियो, तर जे होस् उहाँले जति कुरा राख्नु भएको छ ती कुराहरूलाई अब संयुक्त राष्ट्रमा राखेर त त्यो सामान्य हो। हेर्नुहोस् सद्भाव
5: होइन, नेपाल कार्बन उत्सर्जन गर्ने देश होइन, विश्वको कार्बन उत्सर्जनका कारणले गर्दाखेरि नेपालले निकै ठुलो क्षति बेहोरिरहनु परेको छ, यसका लागि विश्व समुदायको ध्यान आकर्षित हुनुपर्छ भन्ने ढङ्गले दमदार रूपमा उठेन।
6: यो कुरा त आज देखिराखे होइन, मैले त अन्त 12 हिमताल पग्लिन लागे भनेर तालको सङ्ख्या दिएको थिएँ त्यहाँ होइन, त्यसैले यो नयाँ कुरो त भएन, तर यो कुरा राख्नुभयो यसको लागि उहाँलाई धन्यवाद नै छ। तर उहाँको प्रस्तुति अब तपाईँले हेर्नुभयो होला नि, उहाँले बेला बेलामा वाक्य दोहोऱ्याएको अलि यसो भोट चाटेको देख्नुभयो होला नि त्यहाँ होइन। अब अन्तर्राष्ट्रिय क्षेत्रमा त यी जम्मै कुरा मान्छेले गम्भीर रूपमा हेरेका हुन्छन्। जो होस् अब उहाँको त्यहाँको प्रस्तुति जुन अहिलेको घटनाको बारेमा राख्नुभयो, मान्छे मरेको सङ्ख्या त्यहाँको क्षति त्यसको सामान्य विवरण उहाँले प्रस्तुत गर्नुभयो, अब त्यो नेपालले प्रस्तुत गर्नै पर्थ्यो, उहाँको कर्तव्य नै हो, त्यसलाई मैले सामान्य उहाँको प्रस्तुतिको रूपमा लिएँ। अब यो प्रस्तुति जुन उहाँले त्यहाँ गर्नुभएको छ, अब यसबाट भोलि यही कुरालाई प्रधानमन्त्रीको त्यहाँको प्रस्तुतिलाई संयुक्त राष्ट्रसङ्घका ती प्रक्रिया विभिन्न त्यहाँ प्रक्रियाहरू हुन्छन् जो कार्यान्वयनमा जान्छन् त्यहाँ, र उहाँले भोलि द्विपक्षीय क्षेत्र वार्ताको क्रममा अरू देशहरूसँग नेपाल सरकारले कतिको प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ त्यसमा निर्भर हुने कुरा हो। संयुक्त राष्ट्रसँगमा राख्दैमा त्यो सबै देशले ल है भनेर त्यो सहयोग गर्ने होइनन्, अझ अमेरिका जस्तो शक्तिशाली मुलुक जसको संयुक्त राष्ट्रमा समेत धेरै ठुलो प्रभुत्व मात्र प्रभाव मात्र होइन प्रभुत्व समेत छ, उहाँ अब राष्ट्रपतिको पनि मैले सुने होइन यो जलवायु परिवर्तन आदि इत्यादि भनेको यो केही पनि होइन हामी मान्दैनौँ भनेर उहाँले धेरै अगाडिदेखि भनिरहनु भएको छ, उहाँले त्यहाँ पनि त्यो भनाइले दोहोऱ्याउनु भएको छ। अब यस्तो स्थितिमा नेपाल जस्तो मुलुकले आफ्नो कुटनीतिलाई अत्यन्त सुझबुझका साथ अत्यन्त उच्च क्षमताका साथ आफ्नो देशमा भएको क्षमता आफ्नो देशको इतिहास को कुरालाई मनमा राखेर अगाडि बढ्नुपर्छ, र उहाँले विगतमा नेपालले संयुक्त राष्ट्रसँगमा कसरी राखेको थियो त्यो कुरा अन्तर्राष्ट्रिय समुदायले ध्यान नदिए यस्तो हो भन्ने कुरा वाक्य उहाँले भन्नु पनि भएन, अनि जो व्यक्तिले देशको प्रधानमन्त्रीले विगतमा संयुक्त राष्ट्रसँगमा नेपालले राखेका कुराहरू यस्ता थिए तर अन्तर्राष्ट्रिय समुदायले ध्यान दिएन नदिन हामीले यस्तो विपत्ति भोग्यौँ अब चाहिँ ध्यान दिनुहोस् भन्नु पर्दैन थियो अनि कुनै देशको प्रधानमन्त्री भएपछि अनि विगतको सारा कुरा जुन त्यो संयुक्त राष्ट्रसँगको अभिलेखमा अङ्कित छन् विगतमा बोलेका प्रधानमन्त्रीहरूले बोलेका हामीले बोलेका कुराहरू त्यहाँ अङ्कित छन् नि उहाँको भन्दा धेरै प्रभावकारी र बलियो रूपमा रहेका छन् छौँ नि हामीले तर ती कुराहरू यद्यपि उहाँको जस्तो कुनै घटनामा आधारित थिएन अहिले नेपालको लागि अवश्य पनि यो घटना दुःखद त हो तर यो घटनामाथि टेकेर नेपालले आफ्नो कुरालाई अत्यन्तै प्रभावकारी र अत्यन्तै मन छुने गरी राख्ने यो अवसर थियो त्यो त भएन तर नेपालले पहिलेदेखि राख्दै आएको कुरा यस्तो यस्तो थियो नाम लिनु परेन उहाँले कुनै पहिलेका मान्छेको प्रशंसा गर्नु परेन तर संस्थागत रूपमा नेपाल हो नि नेपाल त जीवित छ नि नेपाल त मरेको छैन नि त नेपालले यस्तो यस्तो भनेको थियो त्यो कुरा ध्यान नदिँदा आज यस्तो भयो आज मेरो कुरामा ध्यान दिएन भने भोलि फेरि यस्तो यस्तो हुनसक्छ भनेको भए त्यो अझ प्रभावकारी हुन सक्थ्यो तर
5: भेटवार्ता भएको छ एन्टोनियो गुटेरेसले पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने क्रममा नेपालका हिमतालको विषयमा हिजो नेपाल आउँदाखेरिको अवस्थाको विषयमा पनि त चित्रण गर्नु भएको छ यसले अलिकति सजिलो त भयो नि त प्रधानमन्त्रीलाई पनि हाम्रो देशका लागि
6: तपाईँलाई म एउटा कुराको सम्झना दिन्छु हेर्नुहोस् यो कूटनीति भनेको यथार्थमा आधारित हुन्छ यो कुनै कल्पना र सामाजिक सञ्जालमा हल्ला गरेर अर्कालाई गाली गरे जस्तो होइन संयुक्त राष्ट्रसङ्घका बानकी मुनसँग त मैले पनि भेटेको थिएँ हो अरू हाम्रा देशका अरू प्रधानमन्त्रीले पनि भेटेर कुरा गर्नुभयो अब नेपालमा बानकी मुनलाई नेपालमै पनि आमन्त्रण गरिएको हो आमन्त्रण गरेर हिमाल देखाएर उहाँले माथि हिमालबाट गएर संसारलाई आह्वान पनि गर्नुभयो हो कि होइन अब अहिले त बानकी के अरे गुटेरेसले सर माफ गर्नुहोला बानकी मुन त पहिलेका
5: हुनुभयो
6: गुटेरेसले अब उहाँ नेपाल आउनुभयो नेपाल आएर उहाँले यहीँबाट पनि विश्वलाई आह्वान गर्नुभयो उहाँको अवस्था अहिले कस्तो हो भने उहाँ छिटै पदमुक्त हुँदै हुनुहुन्छ एक त संघ राष्ट्रको महासचिवले स्थायी समितिका विशेष अधिकार प्राप्त अङ्ग्रेजीमा भिटो भनिन्छ ती सदस्यका सामु निजले केही गर्न सक्ने नै होइन एकातिर संयुक्त राष्ट्रसङ्घको अवस्था त्यस्तो छ अब दोस्रो कुरा ल अलिअलि कूटनीतिक रूपमा उहाँले अलि भूमिका खेलिदिनुहुन्छ कि भन्ने एउटा आशा गर्ने हो भने पनि उहाँ त अब छिटै अवकाश हुँदै हुनुहुन्छ त्यो कस्तो हो भने केही दिनपछि पद छोड्न थालेको कार्यकारी प्रमुख जस्तो हो क्या त्यसैले तर पनि उहाँले नेपालप्रति जन संयुक्त राष्ट्रसँगमा सद्भाव राखेर बोल्नुभयो आरम्भमै नेपालको प्रधानसँग वार्ता गरेर होइन कि उहाँले सुरुमै उद्घाटन सत्रमै बोल्नु भएको छ अब त्यसको लागि उहाँलाई पनि धन्यवाद दिनुपर्छ त्यसले अन्तर्राष्ट्रिय समुदायको केही हदसम्म ध्यान आकर्षित गराउने नेपालमा यस्तो विपद भयो भनेर त विभिन्न देशका कतिपय प्रधानमन्त्री कतिपय व्यक्तिहरूले त आफ्नो देशका संसदमा पहिले नै बोलिसके यो कुनै नेपालको प्रधानमन्त्री गएर बोलेर होइन कि पहिले बोलिसके किनभने त्यो बोल्नुको मुख्य कारण एक त जलवायु परिवर्तनको असरबारे उहाँहरूलाई चासो भयो दोस्रो कुरा के भयो भने उहाँहरूका देशका नागरिक पनि परे रसुवा त्रिशुलीबाडीमा त्यो हाम्रो जस्तो होइन नि अमेरिकाको परराष्ट्र मन्त्रीले नेपालमा फोन गर्नुको अर्थ अमेरिकीहरू त्यो बाढीमा परेको हुनाले उसले चासो राखेनौँ भने त्यहाँको जनमतले विरोध गर्छ त्यस कारणले गर्छन् त्यस्तो फोन यो पनि कूटनीतिमा बुझिराख्नुपर्ने विषय छ होइन त्यसैले तर पनि संयुक्त राष्ट्रसङ्घका महासचिवसँग उहाँले राम्रो वार्ता गर्न सक्नुहोस् अब भोलि उहाँले म पदबाट हटे पनि म नेपालप्रति चासो राख्छु भन्नुभयो त्यो ठिकै छ धन्यवादै छ बानकी मुनले पनि पहिले भन्नुभएको थियो हामीहरूलाई आज बानकी मुन कहाँ हुनुहुन्छ होइन वास्तवमा त्यो मान्छेको भूमिका भनेको कार्यकारी पदमा छँदा त संयुक्त राष्ट्रसँग भित्रमा निर्णायक हुँदैन भने अब पदबाट हटेपछि कतिको हुन्छ त्यही पनि कूटनीतिक सद्भाव सहानुभूति म राख्छु भन्ने कुरा राम्रै हो धन्यवादै दिनुपर्छ
5: होइन तपाईँले पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ डाक्टर साहब त्यहाँको माहौल कस्तो हुन्छ त्यहाँको वातावरण चाहिँ कस्तो हुन्छ त्यहाँ रोस्टममा उभिसके पछाडिको फिलिङ चाहिँ कस्तो हुन्छ किनभने विश्व त्यहाँ उपस्थित भएको हुन्छ
6: त्यहाँ कस्तो हुन्छ भने संयुक्त महासभाको संयुक्त राष्ट्र महासभाको बैठकमा हाम्रो जस्ता देशले प्रस्तुत गर्ने भनेको एउटा औपचारिक रूपमा आफ्ना कुरा राख्ने हो त्यहाँ या त पहिले कतिपय देशका क्रान्तिकारीहरूले त्यसलाई हल्लाउने गरी त्यहीँ उभिएर अमेरिका लगायत कतिपय देशलाई चुनौती दिने गरी बोलेपछि त्यहाँका मान्छेको ध्यान आकर्षित हुन्थ्यो कि अब होइन भने त्यो एउटा औपचारिकता हो बोल्ने हो अब कतिले सुन्छन्, अब हाम्रो जस्तो देशले बोल्दा त त्यहाँ धेरै देशका प्रतिनिधिहरू पनि हुँदैनन्, त्यहाँ सबै खाली हुन्छ। अब त्यहाँ अमेरिका, रुस, चिन जस्ता मुलुकहरू, या अहिले भन्नुहोस् न जहाँ द्वन्द्व भइरहेछ, लडाइँ भइरहेछ, जहाँ त्यस्ता देशका प्रतिनिधिमण्डलका प्रमुखले बोल्दा अलिकति मान्छे सुन्नु भने, त्यसकारण त्यहाँ भनेको त्यो संयुक्त राष्ट्र भनेको कस्तो मञ्चमा परिणत भइसक्यो भने, सदस्य राष्ट्रहरूले आफ्ना कुराहरू प्रत्येक वर्ष औपचारिक रूपमा भन्ने, त्यहाँ प्रवेश गराउने, यस्तो मञ्चको रूपमा त्यो परिणत भइसक्यो। तपाईँ कल्पना गर्नुहोस्, संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धपछि भएको, विश्व शान्ति कायम गर्नको लागि यिनै अमेरिका, रुस, बेलायत लगायतका मुलुकहरू मिलेर अब गरौँ भनेर अरू देशले पनि सहयोग गरेर नेपाल पनि संस्थापक सदस्यभित्रै पर्छ, त्यसरी भएको हो। अब त्यसको मञ्चमा उभिएर अमेरिकी राष्ट्रपतिले म इरानलाई पूर्ण रूपमा यो नामेट गरिदिन्छु भनेर बोल्नुभयो, यस्तो छ संयुक्त राष्ट्रसङ्घ भने, शक्तिले यसरी अन्तर्राष्ट्रिय राजनीतिले आज प्रभावित गरेको छ। यो कुरालाई नेपालमा कूटनीति सञ्चालन गर्ने वर्तमान सरकारका मानिसहरूले राम्ररी बुझ्नुपर्छ।
5: अब अहिले उहाँले केही कुराहरू चाहिँ महत्त्वपूर्ण कुराहरू उठाउनु भएको छ, किनभने हिमालय यस ग्रहको गौण वा सहायक भाग होइन, यो ग्रहको जीवन आधार प्रणालीको अभिन्न अङ्ग हो। जब घर जलिरहेको हुन्छ तब हामी परिवारलाई 50 फारम भर्न लाउँदैनौँ, हामी तत्काल कदम चाल्छौँ। जलवायु परिवर्तन भनेको चाहिँ यसले सिमाना चिन्दैन, हिमनदी र बाढीहरू राहदानी भिसा लगाएर यात्रा गर्दैनन्, भोटेकोसी त्रिशुली विपद केवल एउटा स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो भनेर जुन किसिमले बोल्नु भएको छ, यसले के ध्यान आकृष्ट गर्ला विश्वको?
6: त्यो कुरा उहाँले राम्रै बोल्नु भएको छ, ठिकै हो, तर पहिलेका प्रधानमन्त्री हामीहरूले त्यो बाढी राहदानीले हिँड्दैन भन्ने शब्द प्रयोग नगरे पनि, उहाँले अहिले बोलिएको र हामीले यो कुनै ठुलो घटना त्यति बेला नघटे पनि पहिले बोलिसकेका छौँ हामीले यो कुरा, योभन्दा प्रभावकारी रूपमा बोलेका छौँ हामीले, होइन, तर उहाँले यो घटनासँग सम्बन्धित गरेर हिमाल पग्लेको र जलवायु परिवर्तनको जुन विभिषिका छ यसको असर अरूलाई पनि पर्ने जुन भन्नुभयो, राम्रै कुरा भन्नुभयो, त्यो त उहाँले भन्नै भन्नै पर्थ्यो नि, उहाँको कर्तव्य हो नि त्यो भन्ने, त्यसको लागि उहाँलाई धन्यवाद दिउँ।
5: नेपाल जलवायु परिवर्तनको निकै इपिसेन्टर जस्तो बन्यो, किनभने हाम्रा हिम नदीहरू, हिमतालहरू सौन्दर्यका प्रतीक पनि छन्, तर ती हिम बम बनेर पनि बसिरहेका छन्। नेपालको आजको स्ट्यान्ड चाहिँ के हुनु पर्थ्यो डाक्टर साहब?
6: यसमा जुन हिमालका हिम नदीहरू पग्लिने, तालहरू पनि पग्लेर त्यसको पानीको मात्रा बढेर फुट्ने, यी जुन विषयहरू छन्, यी विषय हेर्नुहोस्, पञ्चायतकालदेखि नै म तपाईँलाई सम्झना दिलाउँ, म पर्यटन मन्त्री भएको बेलामा त्यो छोरोल्पाको पानीलाई तानेर बाहिर निकाल्ने योजनै थियो, त्यो पहिल्यैदेखि छ। नेपालले यस्ता योजना लगायत जलवायु परिवर्तनको कारणबाट हाम्रो हिम श्रृङ्खलामा पर्ने प्रभावको बारेमा द्विपक्षीय कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चहरू जो कार्यान्वयनमा जान्छन्, जसले औपचारिक निर्णय गरेर साँच्चीकै कार्यान्वयनमा प्रभाव उत्पन्न गर्छन्, त्यस्तो कुरामा विशेषज्ञहरू जो अनुभवी छन्, जसले पहिलेदेखि अन्तर्राष्ट्रिय मञ्चमा त्यस्ता काम गर्नुभएको छ, ती व्यक्तिहरूको ज्ञान र बुद्धिलाई समेत लिएर अब सक्रियतापूर्वक काम गर्नुपर्छ। संयुक्त राष्ट्रसङ्घ जस्ता मञ्चहरूमा पनि सद्भाव प्राप्त गर्ने, जनमत सिर्जना गर्ने, आफ्नो कुरा विश्व जगतलाई चिनाउने, यो पनि ठिकै छ, गर्नै पर्छ, अझ सशक्त रूपमा गर्नपर्छ, तर सँगसँगै व्यवहारिक रूपमा नेपाली जनताले भोलि त्यो सङ्कट भोग्न नपरोस् भनेर जो यस्तोमा काम गर्ने संस्थाहरू छन् र जसले यसमा योगदान नकारात्मक रूपमा, जस्तो जसले धेरै कार्बन उत्सर्ग गर्छन्, सबभन्दा बढी अहिलेका विकसित देशहरू मैले नाम लिनु परेन, सबैलाई थाहा छ, अमेरिका, चिन, जापान, अरू देशहरू जसले धेरै औद्योगिकरण, भारत, यी देशहरूसँग द्विपक्षीय वार्ता गरेर जुन हाम्रो कार्बन व्यापार छ नि, जसले हामीले आरम्भ गरिसकेका छौँ, अहिलेको सरकारले होइन, पहिलेकैले गरेका छौँ, हो त्यसबाट रकम पनि नेपालले केही त प्राप्त गर्न पनि थालिसकेका छ। यी सबै कुरामा ध्यान दिएर जहाँ जहाँ हिमाली श्रृङ्खलामा त्यसको नकारात्मक प्रभाव परेको छ, त्यहाँ हामीले तालहरूको पानी बाहिर निकाल्नुपर्ने हो कि, जहाँ हिमनदी पग्लेर हामीलाई विनाश गर्ने अवस्था छ, त्यसको तल हाम्रो तल्लो तटीय क्षेत्रमा खास गरी नदी किनारहरूमा, खोला किनारहरूमा बसेका बस्तीहरूलाई हामीले त्यसको सामना गर्न सक्ने गरी वा स्थानान्तरण गर्न सक्ने गरी अन्तर्राष्ट्रिय समुदायको सहयोग प्राप्त गर्नुपर्ने हो कि, हाम्रा भौतिक संरचनाहरू, सडक, पुलहरू हामीले कहीँ सुरुङ निर्माण गर्नु पर्ला त्यस्ता ठाउँमा, कहीँ हामीले जलवायु परिवर्तन त्यस्ता विस्फोटहरूबाट जोगिन सक्ने संरचना चाहिएलान्, त्यसको लागि अन्तर्राष्ट्रिय प्रविधि चाहिएला, रकम चाहिएला, त्यसको लागि सबै कुरामा ती देशहरूको सहयोग प्राप्त गर्ने गरी हाम्रो राजनीतिक कुटनीतिको परिचालन गर्नुपर्छ।
5: तर आज हाम्रो सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा चाहिँ नेपालको सम्बन्ध कुटनीतिक पहल विश्वसँग, अहिले त विश्व त एकदम साँग्रो भइसकेको छ विज्ञान र प्रविधिले, अहिले त आर्टिफिसियल इन्टेलिजेन्सले झन् कृत्रिम बुद्धिमत्ताले विश्वलाई हल्लाइरहेको एउटा स्थिति छ। चीन अमेरिका चाहिँ आज कृत्रिम बुद्धिमत्ताका विषयमा चाहिँ छलफल गर्ने ठाउँमा पुगिसकेका छन्। हामी कस्तो कुन तहमा छौँ कुटनीतिका हिसाबले? आज
6: हामी कुटनीतिमा यति कमजोर छौँ कि अहिले भर्खरै यो सरकारले जुन विज्ञापन गर्यो, मैले विज्ञापन गर्ने बेला प्रश्न उठाएको थिएँ, यो विज्ञापन भनेको कुटनीति क्षेत्रमा राजदूत भनेको देशको झन्डा बोक्ने देशको प्रतित्व गर्ने व्यक्ति भएको हुनाले अरू देशले राज्यको प्रणालीभित्र अनेक काम गरेर अनुभवी देशभक्त राष्ट्रप्रति कटिबद्ध व्यक्तिहरूलाई छानेर पठाउँछ। कुनै राज्य नियुक्ति गर्नु पर्यो भने पनि विगतमा धेरै लामो काम गरेका अनुभवी व्यक्तिहरू जसको राष्ट्रप्रतिको प्रतिबद्धता मा कुनै प्रश्न नउठ्ने गरी कुनै विवादमा नपरेका व्यक्तिहरू छान्छ। यो त्यस्तो प्रणालीलाई भत्काउने आफ्ना मान्छे घुसाउने चाल नहोस् भनेर, यो चाल पनि हुनसक्छ भनेर मैले सुरुमै उठाएको थिएँ। अहिले तपाईँले जस्तो नेपालको नेपाल जस्तो मुलुकहरूको आफ्नो रक्षा भनेको महत्त्वपूर्ण कवच भनेको कुटनीति हो, किनभने हामीसँग त्यो सामरिक शक्ति पनि छैन, हामीसँग धन सम्पत्तिको शक्ति पनि छैन, जनशक्तिको त्यस्तो खालको बलियो प्रशिक्षित देशव्यापी पङ्क्ति पनि हामीसँग छैन, कम अलिक कम छ। त्यसो भएको हुनाले अहिले राजदूत नियुक्ति हेर्नुहोस् त, कतिपय व्यक्तिहरूको पृष्ठभूमि हेर्नुहोस्, कतिपय व्यक्तिहरूका बारेमा तपाईँ हेर्नुहोस्, मैले समाचार माध्यमबाट उहाँहरूका बारेमा जे जति कुरा पढेँ, कतिपय व्यक्तिहरू त जुन देशमा हुर्किएको भने पनि हुन्छ, जहाँ पढेको लेखेको, जहाँ जुन देशलाई सहयोग गरेको त्यही देशमा राजदूत बनाइएको छ। अब त्यस्ता व्यक्तिले ती देशसँग उनीहरू ती देशहरूको त स्वार्थ छ, उनीहरूले कार्बन उत्सर्जन गर्छन्। जस्तो अमेरिकाकै राष्ट्रपतिले यसको यो बेकारको कुरा हो भने, उहाँ त अन्तर्राष्ट्रिय यो जलवायु परिवर्तन सम्झौताबाट पनि अमेरिका यो वर्तमान राष्ट्रपति आइसकेपछि पछि हटिसकेको छ नि। अनि त्यस्ता व्यक्तिले गएर ती देशको नीतिसँग अलिकति कुरा फरक हुने गरी नेपालको स्वार्थमा कुरा गर्न सक्छन्? यदि कुनै व्यक्ति कसैको घरमा कसैको स्वार्थ अनुरूप हुर्केको छ भने त्यही घरमा त्यो व्यक्तिलाई राखिदिएर त अर्को घरको हितको बारेमा त्यहाँ चाहिँ साधना गर भनेर कतिको सक्ला? यो धेरै दुःखको कुरा हो। यसबाट नेपालको कुटनीति कति कमजोर, स्वार्थ प्रेरित, र अझ अहिले त पश्चिमा स्वार्थहरूको प्रभावमा परेका गैरकारी संस्थामा काम गरेका व्यक्तिको बाहुल्य छ। हेर्नुहोस् न, राजनीति यस्तो हुन्छ। यो भनेको यो कुनै देशले गर्छ यस्तो? अहिले कुटनीतिको इतिहासको अध्ययन पनि त गर्नु पर्यो राज्य चलाउने मान्छेले, र विगतमा जेसुकै होस्, र विगतमा उहाँहरूले द ग्रिजनको प्रतिवेदन अनुसार विभिन्न संस्थाहरूबाट जो नेपालमा गडबडी मचाउने, विध्वंस मचाउने, एउटा शक्तिशाली देशको स्वार्थ पूर्ति गर्नको लागि यहाँ अनुसन्धान गराउनेदेखि लिएर अनेक प्रकारका क्रियाकलाप गरेर हस्तक्षेप गर्ने, आफ्नो सामरिक स्वार्थ पुरा गर्ने काममा ल कतिपय व्यक्ति उहाँहरू विगतमा त लाग्नुभयो, अब सरकारमा पुगेपछि त ल विगतमा त आफ्नो स्वार्थको लागि गरिहाल्यौँ, अब छोडौँ, यो मातृभूमिप्रति हामी प्रतिबद्ध हौँ भनेर सोच्नु पऱ्यो नि। तर राजदूत नियुक्तिमा त्यस्तो देखिँदैन, प्रतिबिम्बित हुँदैन। अनि सबै गैर सरकारी संस्थामा काम गरेका, पश्चिमा मुलुकहरूका अनेक संस्थामा काम गरेका मान्छेको बाहुल्य बनाएर अनि नेपालको स्वार्थको हितको रक्षा हुन सक्छ भनेर हामी कल्पना गर्न सक्छौँ? अनि संयुक्त राष्ट्रसङ्घमा जलवायु परिवर्तन भनेर त्यहाँ रोदन गरेर मात्रै उपलब्धि हुन्छ र? उहाँका भन्दा बलिया शब्दमा पहिलेका प्रधानमन्त्रीका हेर्नुहोस् न, त्यहाँ भाषण मेरै हेर्नु होला त्यति बेला मैले बोलेको, त्यहाँ बोलेर मात्रै त प्राप्ति हुनेवाला छैन। त्यसकारण म वर्तमान सरकारलाई के सुझाव दिन चाहन्छु भने, हाम्रो कुटनीति कमजोर बनाइएको छ, नबनाउनुहोस्। यो देशको स्वार्थमा हितमा काम गरेका प्रमाणित देशभक्तहरू लामो समयसम्म अन्तर्राष्ट्रिय जगतसँग आफ्नो हितमा काम कुरा गरेर खारिएका मानिसहरूको अनुभव, उहाँहरूको जानकारी सूचना लिनुहोस्। ज्ञानहरूबाट लिँदा मान्छे सानो हुँदैन, नबुझेको कुरा बुझ्यो चाहिँ गर्दा मूर्ख हुन्छ मान्छे, त्यसो नगरौँ। र बरु यो तपाईँहरूलाई चाहिँ यो द ग्रेजनको जुन कुरा आरोप आएको छ, एउटा न्यायिक उच्च स्तरीय छानबिन गठन गर्नुहोस्। तपाईँहरू निर्दोष हुनुहुन्छ भने अमेरिकालाई वक्तव्य दिएर वा पत्र लेखेर प्रतिवाद गर्नुहोस्, अनि त्यो नगर्ने, अनि भरत दाहाल जस्ता यो बारेमा बोल्ने अरू कुनै व्यक्तिलाई नेपालको संविधानले दिएको अधिकारलाई कुल्चेर थुनेर अनि नेपालको गरिमा उच्च हुन्छ, कुटनीति बलियो हुन्छ भनेर यस्तो खालको यो स्वर कल्पना कसैले पनि नगरौँ।
5: हस्, रक्षा भैयाको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: धन्यवाद, नमस्कार।
5: उहाँ नेकपाका नेता डाक्टर भीमराव लाधले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुन्छु।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184293।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
11: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
12: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
13: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
14: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
14: प्रोप्राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625-73099, 98074-46182 र 98491-95225।

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
7: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
6: घडेरीका विशेषताहरू:
7: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
8: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
9: बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ
10: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
11: इस होम इंटरनेट।
12: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद।
12: नेपाली कंग्रेसको महाधिवेशन, ओडा अधिवेशन, त्यसै गरी पालिका अधिवेशन चलिरहेका छन्, तर यो बाढी पहिरो यो क्रमले चाहिँ केही त्यसलाई असर गरेको छ, वर्षाले केही असर गरेका छ कि वा निर्धारित कार्यतालिकामै चलिरहेछ?
13: अब यस्तो छ, अहिले अब त्यहाँनिर देशभरिको 6,743 ओडा अधिवेशनहरू टोटल रूपमा सम्पन्न भएका छन्। तराईका एउटा दुईटा जिल्लामा त्यहाँनिर केही ओडाहरू बाहेक सम्पूर्ण सम्पन्न भइसक्यो, शान्तिपूर्ण ज्यादै ठुलो उत्साहपूर्वक सम्पन्न भएको छ। त्यसपछि पालिकाहरूमा चाहिँ 753 मध्येमा अब हिजोसम्म त्यहाँनिर काठमाडौँको र ललितपुरको पनि र भक्तपुरको पनि लगभग हिजो बेलुकासम्म रिजल्ट आइसक्यो होला, मैले अहिले त्यहाँनिर अपडेट भएको छैन। अब पालिकाहरूको पनि धेरै सिद्धिसकेको छ। अब अहिले त्यहाँनिर देशमा त्यहाँनिर अहिले यो मौसमको यो बर्बादी छ, मौसम ज्यादै ऊ छ। अहिलेसम्म मैले त्यहाँनिर सबै साथीहरूसँग मुलुकभरिका जस्तो अब मैले स्याम्पलिङ रूपमा त्यहाँनिर यी ताप्लेजुङमा सम्पर्क गरेका छु, इलाममा सम्पर्क गरेका छु, यतै डोटी बैतडीतिर सम्पर्क गरेका छु, त्यहाँ पनि केही साथीहरूले जस्तो अब तपाईँलाई भन्नुपर्दा यहाँ मौसमको यस्तो प्रतिकूल छ, कालीकोटमा त्यहाँनिर पानी नै परेको छैन भन्ने पनि छ। त्यसले गर्दा मैले त्यहाँनिर तालिका त्यहाँनिर तलमाथि गरेको छैन, तर मैले त्यहाँनिर जुन ठाउँमा अप्ठ्यारो पर्छ, मौसमको यस्तो अप्ठ्यारो पर्यो भने तपाईँहरूको आफ्नो सुविधा अनुसारको 10 गते गर्ने चुनावलाई तपाईँले त्यहाँनिर 11 गते 12 गते 13 गते कुन दिन हुन्छ आफ्नो सुविधा अनुसारको गर्नुहोस्, अब त्यहाँभन्दा अगाडि चाहिँ नबढाउनुहोस्। तर अहिले तालिका चाहिँ परिवर्तन नगरिहालौँ, एक ठाउँमा त अब कुनै ठाउँमा चुनाव हुनसक्छ, जस्तो अब काठमाडौँ उपत्यकामा भोलि जुन त्यहाँनिर क्षेत्रीय अधिवेशन छ, केन्द्रीय प्रतिनिधिहरू आउँछन्, यो काठमाडौँमा त हरेक ठाउँमा चाहिँ चुनाव त गर्न सकिन्छ नि त। अनि किन चाहिँ
12: अधिवेशन भोलि छ, सबै ठाउँमा हुनसक्छ त त्यसो भए?
13: होइन, त्यसैले मैले तपाईँलाई भने नि सबै ठाउँमा हुन्छ, अब तर सुविधा अनुसारको कुनै ठाउँमा चाहिँ बाढी पहिरो आयो, मौसमले साथ दिएन, ज्यादै भयो भने 10 गतेको सट्टामा उहाँहरूको सुविधा अनुसारको 11 गते या भएन भने 11 गते गर्नुहोला, 12 गते गर्नुहोला, 13 गते गर्नुहोला, फेरि चाहिँ तपाईँलाई हामीले एउटा कुरा बुझ्नुपर्छ के भने हाम्रो यहाँ काठमाडौँमा बसेर अमेरिकाको कुरा गर्छन् नेपालमा बस्छन् म मेरो सधैँभरि भनाइ अब हामी काठमाडौँमा बस्छौँ यहाँ त्यहाँनिर सबै कहाँ के भयो भन्छौँ अब पहाडमा त्यहाँनिर चुनाव गर्न पनि त गाह्रो छ नि त 7 गतेको हामीले पालिकाको चुनावको लागि बोलायौँ अब कोही मान्छे चाहिँ पहाडका जिल्लाहरूमा त्यहाँनिर 2 दिन 3 दिन चाहिँनिर हिँडेर त्यहाँनिर सदरमुकाममा आएर चुनावमा भाग लिनुपर्ने हुन्छ अति मान्छे त्यहाँनिर 100-150 मान्छेलाई त्यो जो नेता भनेर चुनावमा भाग लिइरहन्छ तिनलाई 3-4 दिनसम्म उहाँहरूलाई राख्नलाई पनि गाह्रो उहाँलाई चाहिँ खर्च बिहोर्न पनि गाह्रो त्यस्तो अवस्था पनि हुन्छ नि त्यसले गर्दा हामीले भौगोलिक रूपलाई पनि ध्यान दिएर आफ्नो सुविधा अनुसारको गर्नुहोस् भनेर भनेको छु मैले
12: अब यसले केन्द्रीय महाधिवेशनमा त केही फरक नपर्ला नि होइन
13: होइन केन्द्रीय महाधिवेशनमा त तपाईँलाई फेरि पनि दोहोऱ्याएर भन्छु केन्द्रीय महाधिवेशन त 16 गतेदेखि 19 गतेसम्म जुन भनेको छ त्यसमा चाहिँ हामी नेपाली काङ्ग्रेसका मान्छे संवैधानिक सर्वोच्चता मान्ने विधिको शासन मान्ने सर्वोच्च अदालतको त्यहाँनिर फैसला सर्वोच्चको निर्देशन सर्वोच्च अदालतको त्यहाँनिर आदेश मान्ने मान्छे भएको हुनाले सर्वोच्चको आदेशमै त्यहाँनिर 16 देखि 19 सम्मको कार्यतालिका बनेको अधिवेशन हुने हो भनेरै बोलिसकेपछि सर्वोच्चको फैसलालाई हामी त अन्यथा गर्नै सक्दैनौँ नि
12: तर अब कतिको उत्साह छ एउटा पङ्क्ति फेरि यतापट्टि छुट्या पनि छ देउबा पक्ष संस्था पनि इतर पक्ष उहाँहरू त्यहाँ पनि केही फेसहरू छुटेका छन् अब जिल्ला जिल्लाहरूमा उहाँ चाहिँ अहिलेसम्मको तपाईँको आकलनमा चाहिँ के कस्तो खालको रिपोर्टिङ छ सबै ठाउँमा राम्रै छ सौहार्द छ सबै यतैतिर पल्टिएका छन् फर्किएका छन्
13: होइन अहिलेसम्म अब शेरबहादुर दाई भनेको त्यहाँनिर आदरणीय नेता हो त्यत्रो त्यहाँनिर देश हाँकेर आएको धेरै काम गरेको मान्छे हो त्यसमा त उहाँलाई आदर गर्नुपर्छ सत्कार गर्नुपर्छ त्यसमा विवादै भएन होइन तर अब अहिलेको गतिविधि जस्तो डडेलधुरा त हो नि उहाँको होइन डडेलधुरामै त्यहाँनिर गाभि पालिकादेखि वडादेखि सम्पूर्ण चुनाव चाहिँ सम्पन्न शान्तिपूर्ण रूपले भयङ्कर त्यहाँनिर पार्टिसिपेन्टको रूपमा सम्पन्न भएको छ अब चाहिँ यो चाहिँ भोलिको चाहिँ अधिवेशन पनि उहाँहरूको चाहिँ मतदान अधिकृतहरूले मलाई फोन गरेर चाहिँ यहाँ रोक्नु पर्दैन पानीको त्यस्तो समस्या छैन पानी बढी आएको छैन हामी 10 गतेको चुनाव सम्पन्न गर्न सक्छौँ भनेर रिपोर्ट गरिरहनु भएको छ कुनै पनि जिल्लामा कुनै पनि त्यहाँनिर पालिकामा त्यहाँनिर कुनै पनि साथीहरूले हामीलाई अवरोध भयो यहाँ त्यहाँनिर यस्तो मान्छे उपस्थित भएनन् भन्ने छैन सम्पूर्ण ठाउँमा उपस्थित पनि त्यत्तिकै छ आएको छ अब तर पत्रकार साथीहरूलाई त्यहाँनिर एउटा कुरा चाहिँ निवेदन गर्न सक्छु गर्नुपर्छ मैले भन्ने लाग्छ अब देउवा समूहको नेपाली काङ्ग्रेस भन्नुहुन्छ अब देउवा अहिले त्यहाँनिर उहाँ त्यहाँनिर आदरणीय नेता हो मर्यादा गर्नुपर्छ उहाँ त अहिले काङ्ग्रेस भनेर भन्न त मिलेन नि अब त्यही कि त त्यहाँनिर संविधान नै मान्दिन विधान नै मान्दिन भन्नु पर्यो विधानले पनि उहाँलाई त्यहाँनिर अहिले चाहिँ त उहाँ फेरि उम्मेदवार पनि बन्न पाउनुहुन्न उहाँको 2 कार्यकाल सिद्धिसक्यो अनि अहिले कसरी चाहिँ उहाँले त्यहाँनिर म चाहिँ अहिले त केटकेटी खेलेको त्यहाँनिर पहिला त्यहाँनिर स्वस्थानी पर्दाखेरि के सती देवीले त्यहाँनिर समुद्रको किनारा गएर त्यहाँदेखि बालुवा उठाएर ल्याएर सेल पकाए जस्तो हो र भने
12: ए त्यसो भए अहिले देउवालाई चाहिँ कङ्ग्रेसले चाहिँ चिन्दैन होइन त्यो आधिकारिक
13: होइन अब काङ्ग्रेसले चिन्ने कुरै भएन नि काङ्ग्रेस भन्नको लागि त संविधान र कानुन बनाउनु नै हुनु पर्यो संविधानले चिन्दैन कानुनले चिन्दैन अनि कसरी हुन्छ त भने
12: भनेपछि अब देउबालाई वा देउबा पक्षलाई चाहिँ नेपाली कङ्ग्रेसको इतर पक्ष भन्न पाइएन अब यो महाधिवेशनको घोषणा
13: होइन त्यो इतर पक्षले भन्न पाएन अहिले पनि हुँदैन किनभने तपाईँको अधिवेशन भइसक्यो त्यो अधिवेशनलाई चाहिँ निर्वाचन आयोगले अपडेट गरिसक्यो अहिले चाहिँ तपाईँको निर्वाचन आयोगमा तपाईँको त्यहाँनिर देउवा भनेर चाहिँ कहीँ सभापति लेखेको छ भने
12: नवीकरण गर्नुभएको छैन र क्रियाशील सदस्य त
13: देउवा हुनुहुन्न त्यसै गरी चाहिँ तपाईँको उहाँलाई चाहिँ अहिलेको कार्य समितिको न त्यहाँ अपडेट छ अहिलेको विधान चाहिँ जुन छ त्यो संशोधित विधान छ त्यो विधान चाहिँ निर्वाचन आयोगमा दर्ता छ निर्वाचन आयोगले हामीलाई विधानमा छाप लगाएर दिएको छ त्यो छाप लगाएर दिएको विधानभन्दा बाहेकको चाहिँ निर्वाचन गर्ने नै हुन्छ र भने
12: होइन उहाँको क्रियाशील सदस्यता नवीकरण छैन त्यसो भए प्रेम सर
13: होइन त्यो त उहाँले क्रियाशील सदस्यता नवीकरण गर्ने कुरामा त पुष मशान्तभित्र नवीकरण गरेको मान्छेलाई सबै नवीकरण गरिदिने त भनेकै छ नि तर त्यो नवीकरण गर्नलाई उहाँले चाहिँ अवसरता गर्नु पर्यो त्यो बाहुनेको एनसिआइडी चाहिँ प्राप्त गर्नु पर्यो एनसिआइडी प्राप्त गरेको छैन भने त कसरी हुन्छ त
12: ए भनेपछि अब नेपाली कङ्ग्रेसको आधिकारिक प्यानल गगन कुमार थापा र इतर पक्ष नेपाली कङ्ग्रेस होइन
13: आधिकारिक नै होइन गगन कुमार थापा अहिले नेपाली काङ्ग्रेसको सभापति हो
12: भने चाहिँ अब देउबा पक्षलाई चाहिँ कसरी मिलाउन सकिन्छ त्यसो भए पार्टीमा?
13: होइन, त्यो चाहिँ तपाईँको तपाईँको अहिले अहिले देखिरहनु भएको छ त, होइन? अस्ति मात्रै राम्ररी त्यहाँनिर मिन विश्वकर्मा त्यस बिना दिदीहरू सबै चाहिँ लाइन लाएर त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गएको तपाईँहरूकै मिडियाले देखाएको, मैले देखाएको थिएँ।
12: र जाँदा जाँदा केन्द्रीय महाधिवेशनमा मतदान चाहिँ कहिले हुन्छ र कहाँ हुन्छ?
13: होइन, मतदान त चाहिँ तपाईँको यो चाहिँ र अहिले टुनी खेलमै चाहिँ र 21-16 गतेको उद्घाटन टुनी खेलमै हुने हो। त्यसपछि मतदानहरू चाहिँ र 15-17 यिनीहरू चाहिँ एकाडेमी र राष्ट्रिय सभागृह भिरगुटी मण्डप तिनै ठाउँमा चाहिँ बुक गरेको छौँ, तिनै हुन्छ।
12: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
13: हस्, धन्यवाद।
12: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। आदरणीय श्रोता, यो सँगै नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु, नमस्कार।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज 9 गते शुक्रबार नगरभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी पहिरो डुबान तथा सड़क यातायात प्रभावित हुन सक्ने जोखिम रहेको अवस्था उल्लेख गर्दै नगरपालिकाले सो निर्णय गरेको हो। नगरपालिकाले अभिभावक तथा बालबालिकालाई नदी खोला पोखरी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा जान नदिन र अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ। साथै सम्भावित विपदबाट जोगिन उच्च सतर्कता र सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। माडी नगरपालिका तेनी रतनी धोभा स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। बिहिबार सम्पन्न अभिभावक भेलाबाट लक्ष्मी चौधरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको हो। भेलाले समितिका सदस्यहरूमा आशा नेसाम, देवन्ती कुमारी महतो, अनिजा चौधरी, रुकमणी महतो र अप्सना खातुनलाई चयन गरेको हो। नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने जनाएको छ। समितिले विद्यालय शिक्षक विद्यार्थी अभिभावक र स्थानीय समुदाय बीच समन्वय गर्दै विद्यालयको शैक्षिक वातावरण थप सुधार गर्ने लक्ष्य लिएको बताइएको छ। माडी नगरपालिका 5 ब्रह्मपुरी स्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई हाउस ड्रेस वितरण गरिएको छ। सामरी उत्थान सेवाले उपलब्ध गराएको हाउस ड्रेस बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलकराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तारा काशी महतो, शिक्षा शाखा उपनिर्देशक रामचन्द्र खड्का, वडा नम्बर 5 वडा अध्यक्ष गणेश प्रसाद खतानी लगायतको उपस्थिति रहेको थियो। सामरी उत्थान सेवाकी निर्देशक विमला गायको विशेष उपस्थितिमा विद्यार्थीहरूलाई हाउस ड्रेस वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय परिवार अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। माडी नगरपालिका 9 स्थित दुर्गम क्षेत्र हनुमान झुलाको श्री सगरमाथा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। तेस्रो प्रयासमा गठन भएको समितिको अध्यक्षमा रूपेन प्रजा चयन हुनुभएको छ। सदस्यमा एम बहादुर थापा, सुशीला परियार, सम्झना स्याङतान लगायत चयन हुनुभएको छ। यस्तै नारायण पौडेलको नेतृत्वमा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ। शिक्षा नियमावली 2059 10 संशोधन अनुसार आवश्यक व्यक्ति उपलब्ध हुन नसक्दा यसअघि समिति गठन हुन सकेको थिएन। नगरपालिकाको निर्देशन अनुसार स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै समिति गठन गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा प्राथमिक तहका 8 स्थायी शिक्षक मध्ये हाल 5 मात्र कार्यरत छन्। दरबन्दी मिलानका क्रममा 2 शिक्षक सरुवा हुनुका साथै नगरपालिका अनुदानका 3 शिक्षक कोटा कटौती भएपछि असारदेखि पठन पाठन प्रभावित भएको अभिभावकहरूको गुनासो रहेको छ। विद्यालयमा निम्न माध्यमिक तथा माध्यमिक तहमा स्थायी दरबन्दी समेत छैन। विद्युत तथा विज्ञान प्रयोगशालाको अभावका कारण सूचना प्रविधि र प्रयोगत्मक सिकाइमा समेत समस्या रहेको विद्यालयले जनाएको छ। नवनिर्वाचित व्यवस्थापन समितिको बैठकले रिक्त शिक्षक पदमा तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ। चितवनका 7 स्थानीय तहका स्वास्थ्य शाखा मध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ। जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतिकरण मूल्याङ्कनमा माडी पहिलो भएको हो। माडीले 46.10 अङ्क प्राप्त गरी पहिलो, भरतपुर महानगरपालिकाले 85.43 अङ्कसहित दोस्रो र खैरनी नगरपालिकाले 82 अङ्कसहित तेस्रो स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो। माडी नगरपालिका वडा नम्बर 2 सितलपुर स्थित नमुना महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 21,915 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहले 2083 असोज 7 गते अनलाइन मार्फत उक्त रकम हस्तान्तरण गरेको बैङ्कको भुक्तानी विवरणमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवं स्वास्थ्य मन्त्री निशा मेहताका विज्ञ सल्लाहकार मनोहर प्रधानले भतिजीलाई भरतपुरको क्यान्सर अस्पतालमा राजनैतिक नियुक्ति दिलाएका छन्। नेपो बेबीको विरोध गरेर सरकार बनाएको राजसपाले पुरानै दलका गतिविधि पछ्याएको छ। मनोहरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा आफ्नो भतिजी ईसा प्रधानलाई नियुक्ति दिलाउनु भएको हो। नारायणगढ मुगलिन सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ मुगलिन सडक खण्डमा रातिको समयमा सम्पूर्ण सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरेको हो। नेपाली कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा 1,335 मतदाता रहेकोमा 1,232 जनाले मतदान गरेका थिए। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमाले विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेका 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्नुभएको छ। ललितपुरमा बिहिबार सम्पन्न पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा पार्टी प्रवेश गरेका नेताहरूको योगदान र प्रभावलाई ध्यानमा राख्दै उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटी सदस्यमा मनोनित हुने नव प्रवेशी नेताहरूमा पूर्व प्रधानमन्त्रीहरू तथा क्षेत्रीय राजनीतिमा प्रवेश समाएका नेताहरू रहेका छन्। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ। असोज 5-8 गतेसम्म ललितपुरको भनी मण्डल स्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सरकारका कदमहरूप्रति आपत्ति जनाउँदै प्रस्तावहरू पारित गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न निर्देशन दिएको छ। कांग्रेसका सदस्य राज सचिव राज कटुवालले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा स्थानीय मौसमको अवस्था मूल्याङ्कन गरी अधिवेशनको निर्वाचन कार्यक्रम व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार असोज 16-19 गतेसम्म 15 महाधिवेशन हुँदैछ। महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणका आयोजनाहरूको ठेक्का प्रक्रिया खुलाएको छ। राजनीतिक सहमति र बजेट पुनरावलोकनका लागि भन्दै गत भदौ 11 गते रोकिएको ठेक्का प्रक्रिया सत्तारूढ दलहरू तथा अर्थ मन्त्रालयसँगको छलफलपछि सुचारू गरिएको हो। मन्त्रालयले मातहतका प्रदेशका सबै 14 पूर्वाधार विकास कार्यालयहरूलाई पत्रचार गर्दै रोकिएका आयोजनाहरूलाई दुई चरणमा अघि बढाउने, करिब 90% योजनाको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिए। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको वरियता क्रम घटेको छ। पार्टीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरियतामा रहनुभएका बादल तेस्रोमा पुग्नु भएको हो। बिहिबार बसेको एमाले सचिवालय बैठकले विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो। लगत्तै बिहिबार नै बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो। नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। लोगोमा राखिएको 15:1 पार्टीका नेताहरूको तस्विर राखिएको हो। काठमाडौँको देवपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफलेबीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। सर्वोच्च अदालतले सरकारी सार्वजनिक पर्ती वा एलानी जग्गामा लामो समयदेखि बसोबास गरेको स्थानीय तहमा बिटौरी तिरेकै आधारमा व्यक्तिले भोकाधिकार दावी गर्न नमिल्ने भनी व्याख्या गरेको छ। कुनै व्यक्तिले सरसफाई परिचय पत्र तथा शौचालय निर्माणका लागि अनुदान पाएको आधार मात्रले त्यस्तो जग्गामा व्यक्तिको निजी हक, स्वामित्व वा स्थायी भोकाधिकार सिर्जना नहुने भनिएको हो। र सरकारले विवश सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केही नेपाल ऐन संशोधन गर्ने भएको छ। यसका लागि गृह मन्त्रालयले विवश सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक तयार पारेको छ। गम्भीर प्रकृतिका विपदबाट उत्पन्न हुने मानवीय क्षति र राहतसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो। विधेयकमा विशेष गरी गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था समेटिएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 9984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91 284।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्च तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचितवनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
4: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो। तर
5: तर के डियर,
4: आजै गएर कहाँ बस्ने हो र?
5: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
6: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
7: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
6: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
8: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
9: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
10: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
1: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर्दा तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056510 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
5: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
8: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
9: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953

नेपाली रेडियो नेटवर्क बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। अर्जेन्टिना, ब्राजिल, चीन लगायतका देशबाट ल्याइएको कच्चा भटमा सूर्यमुखी र पाम तेल नेपालमा प्रशोधन गरेर भारतमा गरिने निर्यातले नेपालको कुल निर्यात उच्च रूपले बढ़ेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै नेपालले 76.58 करोड़ 75 लाख रूपियाँको वस्तु निर्यात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब 62% बढ़ी हो। कुल निर्यात मध्ये आधा भन्दा बढ़ी हिस्सा खाने तेलकै छ। विभागको तथ्याङ्क अनुसार दुई महिनामा मात्रै करिब 40 अर्ब रूपियाँ बराबरको खाने तेल निर्यात भएको छ, जुन कुल निर्यातको करिब 55% हुन आउँछ। यस अवधिमा सबैभन्दा धेरै 36 अर्ब रूपियाँ बराबरको भटमास तेल निर्यात भएको छ। साप्टा अन्तर्गत नेपालले शून्य भन्सारमा भारतमा निर्यातको सुविधा पाउँछ। भारतले कच्चा तेलमा लगाएको भन्सार दरका कारण मूल्य बढी पर्ने भएकाले नेपालका व्यापारीले त्यहाँको बजारमा प्रशोधित तेल निर्यात गर्दै आएका छन्। साप्टाको सोही सुविधा उपयोग गर्दै विगत 5 वर्ष यता व्यापारीहरूले यसको लाभ लिँदै आएका छन्। प्रशोधित तेल बाहेक नेपालबाट यो अवधिमा 2 अर्ब 23 करोड रुपियाँको कपडा, 1 अर्ब 76 करोड रुपियाँको गलैचा समेत निर्यात भएको छ। प्रशोधित तेलको निर्यात बढे पनि नेपालमै उत्पादन भएका मौलिक वस्तुको निर्यात पनि उल्लेखनीय बढ्न सकेको छैन। नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेको जनाइएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै मुलुकको व्यापार घाटा 3 खर्ब 24 अर्ब 93 करोड रुपियाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा 26% बढेको छ। आयात 31.58% बढ्दा निर्यात 61.86% बढेको देखिए पनि आयातको आकार निकै ठूलो भएकाले व्यापार असन्तुलन कायमै छ। पहिलो दुई महिनामा 4 खर्ब 1 अर्ब 51 करोड रुपियाँ भन्दा बढीको वस्तु आयात हुँदा निर्यात 76.58 अर्ब रुपियाँमा सीमित छ। व्यापार घाटाको यो अवस्था केवल आयात धेरै भएको तथ्यमा सीमित छैन, यसले मुलुकको उत्पादन संरचना समेत कमजोर बनाउँदै गएको छ। नेपालमा उत्पादन गर्न सकिने खाद्यान्न, तरकारी, फलफूल, दलहन, तेलजन्य वस्तु तथा पशुजन्य उत्पादन समेत विदेशबाट ल्याउनु पर्ने अवस्था छ। अर्कोतर्फ पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपूर्जा, औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरण र रासायनिक मल जस्ता वस्तुको आयात उच्च छ। यसले हाम्रो अर्थतन्त्र उपभोगमा आधारित तर उत्पादनमा कमजोर रहेको प्रष्ट संकेत गर्दछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा देखिएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न वैकल्पिक उपायका लागि सरकारले अध्ययन गरिरहेको बताउनु भएको छ। उहाँले अस्वाभाविक मूल्य वृद्धि र अवाञ्छित कालोबजारी नियन्त्रण गरी उपभोग्य र पेट्रोलियम पदार्थको नियमित आपूर्ति गर्न सरकार गम्भीर रहेको बताउनुभयो। उद्योग मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा हिजो सदस्यले राखेको जिज्ञासामा मन्त्री शाहले खाना पकाउन प्रयोग हुने एलपी ग्यासको वितरणलाई थप सहज र प्रभावकारी बनाउन सरकारले परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरी आपूर्तिमा वृद्धि गरेको उल्लेख गर्नुभयो। चालू आर्थिक वर्ष 2083-84 सरकारको राजस्व संकलनमा वृद्धि देखिएको छ। सोझ 7 गतेसम्म सरकारले 2 खर्ब 2 अर्ब 72 करोड रुपियाँ राजस्व संकलन गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार असोजसम्मका लागि निर्धारित 3 खर्ब 30 अर्ब 22 करोड रुपियाँको लक्ष्यको 61.39% राजस्व असोज 7 गतेसम्म संकलन भएको। चालू आर्थिक वर्षका लागि सरकारले कुल 15 खर्ब 80 अर्ब 32 करोड रुपियाँ वार्षिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। असोज महिनामा मात्रै 18 अर्ब 14 करोड रुपियाँ राजस्व संकलन भएको छ भने असोज 7 गते एकै दिन 4 अर्ब 34 करोड रुपियाँ राजस्व उठेको छ। गत आर्थिक वर्ष 2082-83 असोज 7 गतेसम्म 1 खर्ब 75 अर्ब 63 करोड रुपियाँ राजस्व संकलन भएको थियो। त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन 15.4% वृद्धि भएको छ। राजस्व संकलनमा देखिएको यो वृद्धिले चालू आर्थिक वर्षको शुरूआती अवधिमा सरकारी आमदानीमा सकारात्मक गति देखिएको तथ्याङ्कले देखाएको छ। नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्डले एउटै कारोबार दिनभित्र शेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया समेत अगाडि बढाएको छ। प्रारम्भिक चरणमा पहिले खरिद पछि बिक्री मोडेलमा सीमित शेयरमा मात्रै इन्ट्राडे कारोबार सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। बजारमा तरलता, मूल्य अन्वेषण र कारोबारको गतिशीलता बढाउने उद्देश्यसहित बोर्डले इन्ट्राडे कारोबारलाई
चरणबद्ध, जोखिममा आधारित र लगानीकर्ता संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रस्ताव गरेको हो। बोर्डले तयार गरेको नेपालमा धितोपत्रको अन्तर्दिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणा पत्र 2083 प्रारम्भिक चरणमा लगानीकर्ताले पहिले सेयर खरिद गरेर 100 दिन बिक्री गर्ने बाई फर्स्ट सेल लेटर मोडेलबाट कारोबार शुरू गर्ने प्रस्ताव गरिएको हो। राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा समयसँगै लागत पनि उकालो लागेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार शुरूको अनुमानित निर्माण लागत 1,75,19,36,00,000 रुपियाँ थियो। समयमै काम सम्पन्न हुन नसकी म्याद थपिँदै जाँदा अहिलेको संशोधित अनुमानित लागत बढेर 2,11,93,00,000,00 पुगेको छ। यस आयोजनामा भदौ मसान्तसम्म 94,22,00,00,000 खर्च भइसकेको छ। 3 वर्ष लम्बियो निर्माण अवधि बहुप्रतीक्षित द्रुतमार्ग फास्ट्र्याकको निर्माण थप 3 वर्ष लम्बिएको छ भने सरकारबाट द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनालाई सो आयोजना सम्पन्न गर्न पछिल्लो पटक थप 3 वर्षको समय दिने निर्णय भएसँगै आयोजनाको निर्माण अवधि समेत लम्बिएको, थप गरिएको अवधिमा समेत आयोजनाको काम सम्पन्न हुने सुनिश्चितता नभएको समेत बताइएको छ। काठमाडौँलाई कम समय र खर्चमा तराई मधेससँग जोड्ने उद्देश्य सहित अगाडि बढाइएको राष्ट्र गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजनाको पटक पटक म्याद थपेर पनि काम सम्पन्न हुन सकेको छैन। पछिल्लो पटक पुनः 3 वर्षका लागि म्याद थपिएको छ। अब द्रुतमार्ग 2086 बन्नुपर्नेछ। समय थपिएसँगै द्रुतमार्गको लागत पनि निरन्तर बढिरहेको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढीबाट भएको जनधनको क्षतिमा राहतका लागि छिटो बिमा दावी भुक्तानी गर्न कानूनी प्रावधान बाधक देखिएपछि नेपाल बिमा प्राधिकरण कानूनी सुधारको तयारीमा जुटेको छ। विशेष गरी बाढीमा बेपत्ता भएका व्यक्तिलाई मृत्यु भएको मान्न विद्यमान कानूनले लामो समय तोकेका कारण जीवन बिमा दावी भुक्तानीमा समस्या देखिएको। मुलुकी देवानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिबारे स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षसम्म कुनै जानकारी नपाएमा जीवित रहेको प्राप्त नभएको अवस्थामा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने व्यवस्था छ। तर रसुवाबाडीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उक्त सामान्य कानूनी प्रक्रियाबाट बिमा दावी भुक्तानी गर्न सम्भव नहुने देखिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
1: दुबईको प्रतिष्ठित इशादहा एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
0: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी, सम्पर्क 98426443211, 98142076704 र 98013569369।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059, 98550-60359 र 98550-67359।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556501060।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ

0: भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकुसी बाढी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई, विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव, राष्ट्रसङ्घका महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा, सावधानी अप्नाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिने कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%, आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10%सम्म वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोसी बाढीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोसी विपद नेपालले निम्ति आएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नु अघि गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भोटेकोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी सुरु भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्क तह पार गरेको छ। जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोसी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। इलामको कन्काई र मैनाचोली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभाग बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढिरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। भादिङको कृष्णभीर परेवा भिरी जामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ सडक पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाडी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान रोसी गाउँपालिका 7 को 400 बेसी र रोसी 8 गिउनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमाथाङका सडक खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङुङ सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सडकमा रातको समयमा गाडी चलाउन रोक लगाएको छ। दिउँसो सडक खुला भएको बेलामा पनि बाढी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: लागि बाली टूर युरोपेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा मनाइँदैछ। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोडिएको छ। हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो। मूलत वर्षा सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वजा प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। दुबई पोखरा दुबई सिधा उडान सुरु भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाइ दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। अब विदेशको खबर। विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ। अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 354,000 औद्योगिक रोबोट जडान भएका छन्। यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो। यसै गरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण मोटर वाहन धातु र मेसिनरी उद्योगबाट बढी आएको छ। सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400, मोटर वाहन उद्योगमा 78,900, धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन्। अबको 3 वर्ष अर्थात् सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डीतर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ। यसैगरी नेपालले समूह बीमा श्रीलङ्का थाइल्यान्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलङ्कालाई 34-25 अङ्कले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूहमा इरान जापान र देशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकुसी बाढे विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसङ्घ महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा। सावधानी अप्नाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध। आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड, मज्जाको लगानी गर्ने अवसर।
3: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
2: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
3: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपीओ खुल्ला। एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
2: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
3: थप जानकारीको लागि 98514033131 वा 97685049 सम्पर्क गर्न सक्नुहुनेछ।
2: अवसर सँगै अघि बढ्दै
3: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
4: साली नदीको शिर,
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
4: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98169656 र 98141549481, वेबसाइट झुले.com.nt।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। इन्द्रजात्राको अवसरमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। यो सी ठडाइएको भोलिपल्ट हिजो कुमारी पूजा गर्ने परम्परा अनुसार बसन्तपुर दरबार क्षेत्रमा पूजा गरिएको हो। तलेजु भवानी मन्दिर अगाडि महिनावारी सुरु नभएका बाल बालिकालाई वैदिक विधि अनुसार सामूहिक रूपमा कुमारीका रूपमा पूजा गरिएको हो। नेवार समुदायमा यही अर्थात् वेल विवाह नगरेका 2-8 वर्ष उमेरसम्मका बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ। पूजामा सहभागी बालिकाहरूलाई हनुमान ढोकाको तलेजु भवानी मन्दिरको परिक्रमा गराई पुनः पूजा गर्ने परम्परा पनि छ। कुमारी पूजा गरेपछि बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने तथा रोग व्याधिबाट सुरक्षित रहने जनविश्वास रहेको छ। यस्तै काठमाडौँको बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा निकालेर आज नगर परिक्रमा गरिँदैछ। गणेश भैरव र कुमारीको रथयात्रा कुमारी घरबाट मरुटोल, चिङ्कमगुल, जैसी देवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेन स्थान, हनुमान ढोका हुँदै कुमारीका अगाडि आएर पहिलो दिनको रथयात्रा गर्ने परम्परा छ। परम्परागत रूपमा मनाउँदै आइरहेको इन्द्रजात्रामा विभिन्न समुदायले पञ्चे बाजा, नगरा बाजा, सनै बाजा, टेम्पो बाजा, धिमे बाजा लगायत यसपालि मवाली बाजा पनि बजाउने तयारी छ। साथै नेवारी परम्परागत वेशभूषामा सजिएर नाचगान गरेर आज कुमारी जात्रा मनाइँदैछ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त ठाउँहरूमा निगरानी बढाएको छ। सम्भावित बाढी र डुबानबाट बालबालिकाहरूलाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाएको महानगरपालिकाले जनाएको छ। अहिले सामान्य पानी परिरहेको भए पनि यो ठूलो वर्षाका रूपमा विकसित हुन सक्ने देखिएकाले जोखिमयुक्त ठाउँहरूमा निगरानी बढाइएको हो। नदीकिनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने ठाउँमा निगरानी बढाउने तथा ढल, मङ्गाल र क्याचफिट सफाइलाई तीव्रता दिने भएको छ। र ययापुनीको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा नागेचा पाखा प्रदर्शन गरिने भएको छ। यो परम्परागत नाच पर्सि आइतबारदेखि 3 दिनसम्म मनाइन्छ। आर्थिक अभावका कारण 2070 सालपछि रोकिएको यो नाच 2078 सालमा काठमाडौँ महानगरपालिकाको अनुदान पाएपछि फेरि सञ्चालनमा आएको हो। यो नाच 3 दिनसम्म चाबहिल, जयबागोश्री लगायत काठमाडौँका विभिन्न 9 ठाउँमा प्रदर्शन गर्ने परम्परा छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न। बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा गरिँदै लगातारको वर्षापछि जोखिमयुक्त ठाउँहरूमा काठमाडौँ महानगरको निगरानी, नगर प्रहरी सहित उद्धार टोली तैनात र पशुपति क्षेत्रमा नागेचा पंख प्रदर्शन गरिने। बिहान 9 बजेको नेपाल खबर सकियो, बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। सकेसम्म लामो यात्रा नगरौँ। नमस्कार।

0: 93.2 MHz।
1: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
2: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।
4: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
6: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: दुवे भाचे असतो सर ला होश पाणी छैन तुरुन्तै काय म्हणून लानु पर्यो हेलिकॉप्टर चार्टर गरेर मगे आला त
1: पर्खा दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नेपालीपनको आभास नेपाली मनको आवाज
2: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै भएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुननिर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको एक महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालिन्द्र शाहको भेटवार्तामा यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपदको यस घड़ीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको समेत स्पष्ट पारेका छन्। आज संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालिन्द्र शाहसँगको भेटमा प्रभावितहरूप्रति अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै हालसम्म अस्ट्रेलियाले गरिरहेको सहायता प्रयासबारे विस्तृत जानकारी समेत गराएको उनले बताएका छन्। बाढ़ीमा परेको अस्ट्रेलियाली नागरिक समेत बेपत्ता भएको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री अल्बानिजले उनीहरूका परिवार र आफन्त प्रति आफ्नो ध्यान केन्द्रित रहेको समेत उल्लेख गरेका थिए। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको, निरन्तरको वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ भने राजमार्गहरू समेत अवरूद्ध भएका छन्। प्रतिकूल मौसमका कारण हवाई उडान समेत प्रभावित भएको छ। निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो। उडान अवरूद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रु थुप्रिएका छन्। पोखरा भरतपुर तुमलिङटारमा उडान हुन सकेको छैन। त्यस्तै पृथ्वी राजमार्ग र नारायणगढ़ मुलिन सड़क खण्डहरूको सूचना जारी नभए का लागि बन्द गरिएको छ। बिहिबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सड़क बन्द गरिएको हो। काभ्रे पलाञ्चोक स्थित रोसी खोलाको जलसतह सतर्कता तह पार गरेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग समेत अवरूद्ध भएको छ। अविरल वर्षाका कारण 7 ठाउँ मध्ये 2 स्थानमा सड़क पूर्ण रूपमा अवरूद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रूपमा रहेको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ। पृथ्वी राजमार्गको कृष्ण भीर, परेवा भीर, ज्यामिरे घाट, जहरे, जवाङ खोला, तिग्राङ खोला र कमेरो भीरमा समेत पहिरो खसेको छ। बिहिबारदेखि परेको अविरल वर्षाका कारण कृष्ण भीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहिबार राति सड़कमाथिबाट ठूलो ढुङ्गा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो। गत 24 घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा भएको छ। कन्याममा 114 मिलिमिटर वर्षा मापन भएको छ। इलामको जितपुरमा 91 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी काभ्रेको रोसीमा 97.8, पाल्पाको अर्सलीमा 93.8, सोलुखुम्बुको पाखरीवासमा 85.2 मिलिमिटर वर्षा भएको छ। मौसमविदहरूले आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएको ठाउँमा विशेष सावधानी अपनाउन समेत अनुरोध गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालिन्द्र शाहले सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको एक्कासौं महासभाको उच्च स्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले भोटेको सीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको समेत बताउनु भएको छ। राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण समेत गराउनु भएको छ। उहाँले भोटेको सी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेको सी विपद नेपालले निम्ति आएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत भोग्नु परिरहेको धारणा समेत राख्नु भएको थियो।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: लगातारको वर्षा र पहिरोका कारण गैरातीदेखि बन्द गरिएको नारायणगढ मुर्गलिन सड़क खण्डमा सवारी आवागमन नखुलाउने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको हो। हिजो गत असोज 8 गतेदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ मुर्गलिन सड़कको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ। हाल सड़कमा खसेको पहिरो हटाउने काम जारी रहेको भए पनि जोखिम कायम रहेकाले आवागमन बन्द राखिएको जिल्ला प्रशासन कार्यालय स्पष्ट पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सड़क खण्ड भई यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई समेत अनुरोध गरिएको छ। भारी वर्षा बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। त्यहाँका चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र गलियाङ नगरपालिकाले स्थानीय विधा घोषणा गर्दै शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका हुन्। सम्बन्धित स्थानीय तहले सार्वजनिक गरेको सूचना अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा आज पूर्ण रूपमा पठन पाठन बन्द हुनेछ। सम्भावित विपदको जोखिम र मौसम पूर्वानुमानलाई आधार बनाएर विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा का लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको समेत जनाइएको छ। स्याङ्जाका बाँकी सात स्थानीय तहले भने जोखिमको अवस्था हेरेर आवश्यकता अनुसार विद्यालय बन्द गर्न सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएका छन्। फेदीखोला, आदिखोला, हरिनाश, कालीगण्डकी गाउँपालिका, पुतली बजार, बिरकोट र वालिङ नगरपालिकाले जोखिममुक्त क्षेत्रमा रहेका विद्यालयमा अवस्था हेरी विदा दिन सकिने जानकारी गराएका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: আপুনি ৰিং, পোন পিলাৰ, ৰিলিং, ভেণ্টিলেচন, শিমানা পিলাৰ, কম্পাউণ্ড পিলাৰ আদি সুপথ মূল্যমা গ্যারেন্টি কে সাথ হোম ডেলিভারি কো সুবিধা সহিত উপলব্ধ ছ।
1: প্রোপাইটার প্রকাশ চন্দ্র চাপাগাই 9845175518 র 9807575518।
2: तपाई उत्कृष्ट, तपाईको विचारले, तपाईको घर उत्कृष्ट, तपाईको फर्निचर फर्निचर।
3: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
4: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पीस, थ्री पीस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
5: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855083852, 9453072852 र 9805068852।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर् त, तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
9: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
7: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
9: नेपालीपनको आभास, नेपाली मनको आवाज,
10: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
9: स्वदेश FM 93.2 मेगाहर्ज।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5570 2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका सबै नदी तटीय सड़क करिडोर जोखिममुक्त बनेका छन्। यससँगै ट्राफिक र जनपद प्रहरी टोलीले ती क्षेत्रको आवागमनमा उच्च सतर्कता बनाएको छ। करिडोर सड़कमा सबै प्रकारका सवारी साधन पार्किङ निषेध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश राज सुवेदीले बताएका छन्। सबै करिडोर सड़कमा जलसतह क्रमशः मूल सड़कको छेउछाउ पुगेका कारण सवारी साधनको आवागमन पनि क्रमशः नियन्त्रण गर्नुपर्ने अवस्था रहेको बताइएको छ। उपत्यकाका बागमती विष्णुमती रुद्रमती धोबीघाट मनोहरा हनुमन्ती र चोभार खण्डमा जोखिम बढेको छ। वर्षाको प्रवृत्ति विश्लेषण गर्दै सतर्कता अपनाइएको समेत बताइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले भोटेको सीमाएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण समेत गराउनु भएको छ। उहाँले भोटेको सीबाढ़ीले ठूलो चन्दन पूर्वाधार जलविद्युत तथा जनजीवनमा क्षति पुर्याएको गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेको सी विपद नेपालले निम्ति आएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत भोग्नु परेको धारणा विशेष रूपले उठान गर्नुभएको थियो। उहाँले हिमाल क्षेत्रमा तापक्रम वृद्धि हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनुभयो। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाइ थियो। जलवायु न्याय सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपद पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्रीले जोड़ दिनुभयो। जलवायुजन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा समेत प्रधानमन्त्रीले विश्वको ध्यानाकर्षण गराउनु भएको छ। पूर्व परराष्ट्र मन्त्री डाक्टर भीमरावलले प्रधानमन्त्रीको हालैको सम्बोधन फितलो र निष्प्रभावी भएको भन्दै कड़ा टिप्पणी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै रावलले प्रधानमन्त्रीको प्रस्तुतिमा देशको गरिमा र राष्ट्रियताप्रति पर्याप्त गम्भीरता नदेखिएको बताएका छन्। विशेष गरी प्रधानमन्त्रीले औपचारिक पोसाकमा राष्ट्रिय झण्डा नलगाई खुकुरी मात्र राखेको विषयप्रति रावलले कड़ा आपत्ति जनाएका थिए। उनले राष्ट्रिय र सरकार प्रमुखको पहिरन तथा प्रस्तुतिले देशको इज्जत झल्काउनु पर्नेमा झण्डाको साटो खुकुरी मात्र प्रयोग गरिनुले राष्ट्रियताको सवालमा गम्भीर प्रश्न खड़ा गरेको समेत बताएका छन्। विगतका प्रधानमन्त्रीहरूले गर्ने सम्बोधन निकै ओजनदार र प्रभावकारी हुने गरेको स्मरण गर्दै रावलले अहिलेको सम्बोधन भने केवल सामान्य औपचारिकतामा मात्र सीमित भएको दावी गरे। नेता रावलले विगतमा आफू लगायत पूर्व प्रधानमन्त्रीहरूले उठाएका महत्वपूर्ण राष्ट्रिय मुद्दालाई यसपटक पनि व्यवस्था गरिएकोमा समेत असन्तुष्टि जनाएका थिए। देशभर वर्षासँगै मौसमी तथा किटजन्य रोगहरूको प्रकोप बढ्दै गएको छ। वर्षायाममा खानेपानीको स्रोत दूषित हुने र लामखुट्टेको वंश वृद्धि तीव्र हुने हुँदा जापानी इन्सेफ्लाइटिस डेंगू हैजा झाडा पखला र स्क्रब टाइफस जस्ता रोगको जोखिम देशव्यापी रूपमा बढ़ेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको पछिल्लो प्रतिवेदन अनुसार जेईबाट हालसम्म 28 जनाको मृत्यु भएको छ। देशभर 1,279 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएकोमा 129 जनामा जेई पुष्टि भएको छ भने पूर्वबाट शुरू भई देशका सातवटै प्रदेशका 36 जिल्लाका 89 नगरपालिकाहरूमा फैलिएको जेईको 85% प्रभाव तराईका जिल्लाहरूमा समेत देखिएको छ। भौगोलिक र पेसागत आधारमा विश्लेषण गर्दा इन्सेफ्लाइटिस र डेंगू जस्ता विपदजन्य रोगको प्रत्यक्ष मार कृषि पेसामा संलग्न व्यक्तिहरू र खोप नलगाएका नागरिकहरूमा समेत परेको छ। तथ्याङ्क अनुसार जेई संक्रमित मध्ये 53% कृषक रहेका छन्। मृत्यु भएका 7% अर्थात 28 जनाले खोप नलगाएको पाइएको छ। 15 वर्षभन्दा माथिका 66% व्यक्तिमा जेई देखिएको छ भने 60 वर्षभन्दा माथिका 13 जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो विवरण अनुसार डेंगू संक्रमणबाट 3 जनाको मृत्यु भएको छ भने सन् 2026 सेप्टेम्बर 15 देशभर 5238 जनामा डेंगू पुष्टि भइसकेको महाशाखाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाकी खबर। काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग जोडिएको इन्द्रजात्रा हिन्दू तथा बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो। जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवी देवताका परम्परागत नृत्य तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राका मुख्य विशेषता हुन्। मूलत वर्षा सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा समेत इन्द्रजात्रालाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका रूपमा ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाडीमा विकसित नुनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो। झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसमविदहरूले बताएका छन्। आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ। निरन्तरको वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ भने राजमार्गहरू समेत अवरूद्ध भएका छन्। पृथ्वीराज मार्ग र नारायणगढ मुगलिन सड़क खण्डहरूको सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। बिहिबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सड़क बन्द गरिएको जनाइएको छ। त्यस्तै काभ्रे पलाञ्चोक स्थित तुलसी खोलाको जलसतह सतर्कता तह पार गरेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 4:30 बजे बीपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका 7 स्थित 400 बेसी र रोसी 8 गिम्दीमा पहिरो खस्ता सड़क अवरूद्ध भएको जनाइएको छ। अविरल वर्षाका कारण त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न 7 स्थानमा पहिरो समेत खसेको छ। 7 ठाउँमध्ये 2 स्थानमा सड़क पूर्ण रूपमा अवरूद्ध सबै अन्य ठाउँमा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको बताइएको छ। पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर, ज्यामिरे घाट, जहरे, जोवाङ खोला, तिग्राङ खोला र कमेरो भीरमा पहिरो खसेको छ। त्यस्तै सड़क अवरूद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनलाई दक्षिण काली फाकेल सड़क खण्डबाट मात्रै पठाइएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।

0: निकुज चिल्ड्रेन हॉस्पिटल प्राली भरतपुर दर्शितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात ओपीडी सेवा
0: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडीनौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855588002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजेर लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षाले नदी तथा खोलामा जल सतह बढ्दो क्रममा 13 जिल्ला बाढीको उच्च जोखिममा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सडक जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण, विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना, 187 देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार। इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी, कृषि योग्य जमिनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित, पुरुष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोसी खोलाले सतर्कता तह पार गरेका छन्। भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह भन्दा माथि गएको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोसी खोलाको जलसतह सतर्कता तह भन्दा माथि पुगेको छ। निरन्तर वर्षा कारण रोसी नदीमा समेत बहाव बढेर कोशी नदीमा समेत बहाव बढेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढीको उच्च जोखिम छ। महाशाखाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र सडक छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई ठाउँमा निकै ठूलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न भन्दै माइकिङ गर्दै हिँडेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सडक जोखिममा परेको छ। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याएको नयाँ ट्रकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भाँसिने त्रास बढेको छ। लगातारको वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। मुख्य सडक मानिने त्रिभुवन राजपथ काठमाडौँ नौबिसे हेटौँडा एकतर्फी मात्रै सञ्चालनमा छ। लगातारको वर्षाका कारण मौसम प्रतिकूल भन्दा आन्तरिक हवाई उडान समेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द छन् भने केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका विमानस्थलले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढीले ठूलो जनधन, पूर्वाधार, जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। उहाँले भोटेकोशी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। जलवायु न्याय सेवा, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ। नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ। राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा आसिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरको हस्ताक्षर गर्नुभयो। हस्ताक्षर अघि दुई देशका परराष्ट्र मन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङसँग साइडलाइन द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ। राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपसहितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, द्वन्द्वका कारण गाँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दो क्रममा 13 जिल्लाबाडीको उच्च जोखिममा तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रुपियाँले घटेर 2,98,600 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रुपियाँले घटेर 2,79,100 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रुपियाँले घटेर 4,620 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रुपियाँले घटेर तोलाको 4,815 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायल बीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमीन मध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसअघि गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यति बेला गाजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रुखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमिन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सुटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो। नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरुष कराँतेको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले कास्य जितेका छन्। खेलकै अर्को प्रसङ्गमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दो क्रममा 13 जिल्लाबाडीको उच्च जोखिममा तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषियोग्य जमिनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरुष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचितवनको 26 वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाई भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाई भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाई भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
2: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि

नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरि माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौं। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 0 99 90 74 46 182 र 98 491 95 225।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
7: नेपालीपनको आभास, नेपाली मनको आवाज।
8: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
7: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 5880 र 98550 26 44
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोबल पाल्पा सडक खण्ड लगातारको वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको छ। आज सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो खसेपछि यातायात आगमन अवरुद्ध भएको हो। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीले अहिले सो क्षेत्रमा यातायात अवरुद्ध भएको जानकारी दिएको छ। यस्तै तिनाउ गाउँपालिका 5 स्थित चरचरीमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। मौसम पूर्वानुमान महाशाखाले देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै सडक सुरक्षामा उच्च सतर्कता अपनाएको प्रहरीले जनाएको छ। त्यस्तै पृथ्वी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी आगमनका लागि समय तालिका लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकमानपुरले त्रिभुवन राजपथमा सवारी आगमनका लागि आलो पालो प्रणाली अन्तर्गत निश्चित समय तालिका निर्धारण गरेको हो। महेन्द्र र पृथ्वी राजमार्ग अवरुद्ध भए त्रिभुवन राजपथमा अत्यधिक सवारी चाप बढेपछि ट्राफिक व्यवस्थापन सहज बनाउन हेटौडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौडातर्फ आउने सवारीका लागि छुट्टा छुट्टै समय निर्धारण गरिएको छ। साथै पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न 7 स्थानमा पहिरो खसेको छ। 7 ठाउँ मध्ये 2 स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको 2 घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताउनु भएको छ। आज सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सो कुरा जानकारी दिनुभएको हो। लगातारको वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण कान्ति राजमार्ग अन्तर्गत ललितपुर खण्डको यातायात सेवा अवरुद्ध भएको छ। पहिरोका कारण यस राजमार्ग बर्खे धारा तारकुचे र छप्पेली क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको हो। कृष्णभीरमा भाँचेर आगमन बन्द भएको पृथ्वी राजमार्ग इच्छा कामना गाउँपालिका अन्तर्गत धारापानी भन्ने ठाउँमा पनि भाँसिएको छ। अविरल वर्षाका कारण सो ठाउँमा अहिले पनि सडक भाँसिने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्री सिसिरी खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्य मन्त्री क्रिस्टी म्याकलिन बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 21 महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरू बीच नेपाल बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो। विशेष गरी नेपालमा हालै आएको विनाशकारी बाढीपछिको पुनरुत्थान तथा पुननिर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। मन्त्री खनालले नेपालको विपदपछिको उद्धार राहत र पुनस्थापना र पुननिर्माणका काममा अघि बढाइरहेका सन्दर्भमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोगको महत्व रहेको बताउनुभयो। दुवै पक्षले नेपाल बेलायत बीचको विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। बागमती नदीको प्रवाह बढेपछि बल्खो स्थित तरकारी बजार डुबानको जोखिममा परेको छ। अविरल वर्षाका कारण आज सवा 12 बजेसम्म बागमती नदीको सतह बढेर बल्खोको तरकारी बजारको सडकमा प्रवेश गरेको हो। नदीमा पानीको मात्रा थप वृद्धि भएमा तरकारी बजारमा क्षति पुग्न सक्ने देखिएको छ। काठमाडौँ सहित देशभरि प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिबिलिटीको समस्या छ, जसले गर्दा लुम्लिङ टार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन्। लुम्लिङ टारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। भरतपुरका लागि बुद्ध एयरका मात्र 3 उडान रद्द भइसकेका छन्। पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू ढिले भएका छन्। अन्य गन्तव्यमा भने उडान भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू भने अहिले सामान्य भइरहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा।

0: सो लवली मलाई त अहिले डोली चरी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचितवनको 26 वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाई भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाई भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाई भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
4: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 98 5550 7053।
2: चौबीस घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4 4 93 580 र 98 5550 2640।
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ। उहाँले पाल्पाको अर्चले मौसम मापन केन्द्रमा 140 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको बताउनुभयो। पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो। रुकुम पश्चिमको मुसिकोट नगरपालिका एककी 33 वर्षीय एक महिलाको जटिल प्रसूति समस्यापछि हवाई उद्धार गरिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रम मार्फत उनलाई आंशिक 8 गते थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्याइएको मन्त्रालयले जनाएको छ। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महिलाको तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ। दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाई हुने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा सुविधा सम्पन्न स्वास्थ्य सेवामा पुर्याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम अन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई माध्यमबाट उद्धार गरी सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याउने गरिएको मन्त्रालयले जनाएको छ। निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका 5 स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोडाङ गाउँपालिका 7 कृष्णभीर बेनीघाट रोडाङ 10 टिग्राङ खानी बेनीघाट रोडाङ 9 ज्यामिरे घाट गजुरे गाउँपालिका 2 परेवाभीर र बेनीघाट रोडाङ 10 च्याङ खोलामा सडक अवरुद्ध भएको छ। कृष्णभीरमा माथिबाट ढुङ्गा सहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ। पहिरो पन्छाउने काम भइरहे पनि ढुङ्गा खस्ने क्रम नरोकिएपछि काम रोकिएको प्रशासनले जनाएको छ। तिग्राङ खानी र ज्यामिरे घाटमा पनि ढुङ्गा सहित पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। दुवै स्थानमा सडक खुलाउने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। धनकुटाका 7 स्थानीय तहमा नेपाली काँग्रेसले नगर कमिटी चयन गरेको छ। महालक्ष्मी नगरपालिका बाहेकका 6 पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। महालक्ष्मीमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो। पार्टीको महाधिवेशन कार्यतालिका अनुसार बुधबार र बिहिबार नगरको अधिवेशन गरिएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ। जस अन्तर्गत धनकुटा नगरपालिकामा अमित लो तामाङको सभापतित्वमा नयाँ समिति निर्वाचन भएको छ। त्यस्तै पार्किङ नगरपालिकामा सन्तोष मानन्दर, महालक्ष्मी नगरपालिकामा परिवर्तन राज पौडेलको सभापतित्वमा नयाँ समिति निर्वाचित भएको हो। मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोराला नाका आसपासमा आजदेखि हिमपात भइरहेको छ। हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोराला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ। मौसम पूर्वानुमान अनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोराला नाका र आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा गण्डकी प्रदेश भारी वर्षाको सूचीमा परेपछि उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोराला सडकमा असोज 8-11 गतिसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। र जापानमा जारी बिचौं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित निसिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए। रोहित पौडेलले अभिजित 33 तथा दिपेन्द्र सिंह ऐरीले 15 रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका लागि फेसल सिनोजादाले सर्वाधिक 33 रन बनाए। नजिल बुल्लाह चन्द्रानले 33 तथा न्याङ्ग्रेया खरेटले 70 रन बनाए। नेपालका लागि कुशल भुर्तेले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। नेपाल समूह एमा अफगानिस्तान र जापानसँग रहेको छ। हिजो भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो। नेपालले अब भोलि जापानसँग खेल्नेछ। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। क्वार्टर फाइनलमा नेपालले भारत वा श्रीलङ्का मध्ये 1 टोलीको सामना गर्नेछ। यसअघिको एसियन गेम्समा पनि नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0974 46 142 र 98 4 91 95 225।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सक्न थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनु होस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
1: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
4: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
11: नेपालीपनको आभास नेपाली मनको आवाज
12: सुन हिउँ चुली पहाड पहरा सुन भिर पगलेक बेसी सारा सुन
11: स्वदेश FM 93.2 मेगाहर्ज

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने। तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इन्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाडौँ उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिए अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ्दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बुढी गण्डकी, मर्स्याङदी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटे कोशी, तामा कोशी, सुनकोशी, रोशी र दुधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका 4 धारापानीमा सड़क भाँसिएपछि अवरुद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरुद्ध छ। इच्छा कामना 5 कै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैगरी नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला, नाम्से पुल 15 किलो, 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोडाङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवै तर्फको सड़क अवरुद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्रे गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरुद्ध सड़क वैकल्पिक ट्र्याक खोलेर गएको असोज एक गतेदेखि सञ्चालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरुद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरुद्ध हुँदा आज गाडीहरूलाई काठमाडौँमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 MW क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढी लगायतका चुनौतीका बावजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पिक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकाङ्क 2026 शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अङ्क सहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकाङ्कले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अङ्क सहित दोस्रो र इन्डोनेसिया 44.63 अङ्क सहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अङ्क सहित 146 स्थानमा छ। विश्व जोखिम सूचकाङ्कले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्याङ्कन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाउद जई, अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जई र नजिबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो 4थो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने। तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अप्नाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इन्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय सुरुवात।
3: शाली नदी को शिर
1: मणिचूड को काख
3: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
3: भीड़भाड़ बाट टाड़ा
1: शहर बाट नजिकै
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट
0: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.nt
1: NBL सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: कृषि मन्त्र नार्क सँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईलाई स्वागत छ काठमाडौँ उपत्यका भित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ललितपुरको च्यासलमा बाढीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो साथै गृहमन्त्री सुदन गुरुङले च्यासल क्षेत्रको अवलोकन गरी पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले खोला तथा नदीमा जलसतह बढेको हुँदा तटीय क्षेत्रमा पनि निगरानी बढाएको जनाएको छ बागमती नदीमा पानीको सतह बढेसँगै बल्खुको तरकारी बजार क्षेत्र डुबानको जोखिममा छ त्यस क्षेत्र आसपास भाडामा बस्ने 20 जनालाई सारिँदैछ यस्तै भक्तपुरको हनुमन्ती खोलामा बहाव बढेर जलसतह पार गरेको छ लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै निरन्तर वर्षा भइरहेको छ काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोडिएको छ हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवदेवताको परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यो पर्वको मुख्य विशेषता हो मूलत वर्षा सहकाल र समृद्धिसँग जोडिएको पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ पर्वको अवसरमा इन्द्र भैरव गणेश कुमारी तथा विष्णुका विभिन्न रूप र अन्य देवदेवता सम्बन्धी पूजा आजा र सांस्कृतिक प्रस्तुति हुने गर्छ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको प्रमुख संयोजकत्वमा सामूहिक महादन मूल समारोह समिति घोषणा भएको छ राष्ट्रिय सभामा हिजो आयोजित कार्यक्रममा महानगरपालिकाले विभिन्न संघ बिहार बहाल तथा गुठीको प्रतिनिधित्व र सहभागिता हुने गरी 301 सदस्य समितिको घोषणा गरेको हो आउँदो माघ 1 गते सोइम्बुको भुइँखेलमा महादान पूजा आयोजना हुनेछ हरेक 12 वर्षमा हुनुपर्ने यो पर्व बितेका 22 वर्षदेखि हुन सकेको थिएन यसअघि ऐच्छिक गुठी मार्फत आयोजना गर्ने गरिएको तर रोकिएको महादान आयोजना गर्न समुदाय स्तरबाट कठिन हुने ठाउँमा पुगेपछि अमूर्त सम्पदा बचाउन तथा पुस्तान्तरण गर्न काठमाडौँ महानगरपालिकाले महादान आयोजना गर्न लागेको हो दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सोमबारदेखि सुधार हुँदै जाने तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध काठमाडौँ उपत्यकाका नदी किनारमा यात्रा नगर्न आग्रह, लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरियो र काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै अहिलेलाई चार भन्छिङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। निरन्तर पानी परिरहेको छ, नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनु

0: न 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0 56 493 440 493 580 र 98 550 26 440
1: It's 4 o'clock अहिले 4 बजेको छ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ। लगातारको झरीले खोला तथा नदीहरूमा बहाव बढेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट कर्मश पश्चिमतिर सर्दै गएको छ। यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ्ने पूर्वानुमान छ। नेपाल मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरूमा पहेँलो रङले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाडी तथा हिमाली भेगका जिल्लाहरूमा रातो रङले संकेत गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आज असोज 9 गते गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। भोलि असोज 10 गते बाढीले उच्च जोखिम क्षेत्र थप बढ्नेछ। बाढी पूर्वानुमान महाशाखाका अनुसार भोलि नलपरासी, पूर्व नलपरासी, पश्चिम रूपन्देही, कपिलवस्तु, अरखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोर्खा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत बाढीको उच्च जोखिम छ। भारी वर्षासँगै पृथ्वी राजमार्गको तनहुँ खण्डमा विभिन्न स्थानमा पहिरो खस्दा सडक जोखिमपूर्ण बनेको छ। राजमार्गको पोखरा मुङलिङ सडक खण्ड अन्तर्गत मौरीबास, मादीपुल छेउ, दमौली बजार नजिक घाँसी कुवा, मुसे खोला, छिर्केने, विमलनगर, डुम्रे बजार नजिकको चिसापानी, सानो डुम्रे तथा एना पहारा आसपासका लगायत दर्जनौ स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अधिकारी एवं प्रहरी नायक उपेक्षक दारिका प्रसाद घिमिरेका अनुसार राजमार्गका धेरै स्थानमा पहिरो खसेको छ। पहिरो खस्ने क्रममा जारी रहेकाले जोखिमयुक्त स्थान थप पहिरो खस्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो। पहिरोका कारण कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै कतिपय ठाउँमा एकतर्फी सडकलाई दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। भारी वर्षाले तनहुँबाट मुङलिङ हुँदै काठमाडौँ तथा भरतपुरतर्फ जाने सडक समेत प्रभावित भएको जनाइएको छ। मुङलिङ पोखरा सडक खण्डका विभिन्न भागमा पहिरो खसेकाले यात्रामा निस्कनु अघि सडकको अवस्था बुझ्न र सम्भव भएसम्म यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ। बाढी पहिरो वा अन्य विपदको अवस्था आए तत्काल उद्धार तथा सहयोगका लागि नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन केन्द्रको 12-34 सम्पर्क गर्न समेत आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बिहिबार रातिदेखि लगातार रूपमा आएको पानीका कारण कोशी ब्यारेजमा बहाव बढेको हो। सभा 2 बजेको पछिल्लो मापन अनुसार नदीमा पानीको बहाव 2,40,555 क्युसेक पुगेको छ। पानीको बहाव खतरा तहमा पुगेकाले 30 ढोका खोलिएको कोशी ब्रिज कन्ट्रोल रूमले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पानीको बढ्दो बहावलाई ध्यानमा राख्दै कोशी नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्यले जानकारी दिनुभयो। नदी किनार तल्लो तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका बासिन्दाले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानतर्फ जान आवश्यक सावधानी अपनाउनु पर्ने देखिएको आर्यलको भनाइ छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ। उहाँका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजत पत्र प्राप्त गर्नेछ। रुसले युक्रेनमाथि प्रहार गर्ने प्याट्रियट मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि कियेभले यस्ता मिसाइलको अभाव झेलिरहेको छ। जेलेन्स्कीले पत्रकारहरूलाई पठाउनु भएको भोइस नोटमा पछिल्लो भेटका क्रममा राष्ट्रपति ट्रम्पले आफूले अन्तिम निर्णय गरिसकेको र युक्रेनले प्लास्टिक मिसाइल उत्पादनको अनुमति पाउने बताउनु भएको जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआर 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र
0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र
0: गोल्डेन का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5569 53 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98 5570 2640
3: It's 5 o'clock अहिले 5 बजे को साम
4: Radio N Aryan 99.1 Samay ko khyal rakhon
5: Swadesh FM 93.2 megahertz

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुग्नु भएको छ। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठक पुग्नु भएको हो। उहाँलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डङ्गलले स्वागत गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति राम सहायक प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, सांसद, प्रहरी प्रमुख, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो। अविरल वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सडक खण्डमा सवारी साधनको आगमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले आज दिउँसो सूचना जारी गर्दै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सडक खण्डमा असोज 11 गते साँझ 6 बजेसम्म सवारी साधनको आगमन निषेध गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार अविरल वर्षाका कारण सडकमा जोखिम उत्पन्न भएपछि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो। उहाँका अनुसार राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सडक खण्डका विभिन्न स्थानमा पहिरो गएर सवारी साधन बीच बाटोमै अवरुद्ध हुने अवस्था सिर्जना भएपछि सडक पूर्ण रूपमा बन्द गर्नु परेको हो। कास्कीको मार्दी खोलाले पानीको सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मार्दी खोला लाहाल चोक कास्कीमा रहेको जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो। अविरल वर्षाका कारण मार्दी खोलामा पानीको मात्रा बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले शनिबार बिहानसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। देशका विभिन्न नदीमा पानीको सतह बढेपछि 4 स्थानमा बाढीको चेतावनी जारी गरिएको छ। जल तथा ऊर्जा आयोग सचिवालय अन्तर्गत जल तथा मौसम विज्ञान सम्बन्धी बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशुली नदी स्थित थुन्चे काभ्रे पलाञ्चोकको रसी खोला धनकुटाको तमोर नदी र सुनसरीको सप्तकोशी नदीमा पानीको सतह चेतावनी तहभन्दा माथि पुगेको छ। आज दिउँसो 3:40 मापन अनुसार नुवाकोटको त्रिशुली नदी स्थित थुन्चेमा पानीको सतह 3.51 मिटर पुगेको छ। उक्त स्थानको चेतावनी तह 3.2 मिटर रहेको छ। पानीको सतह बढ्दो क्रममा रहेको र चेतावनीको अवस्था देखाइएको छ। र पाकिस्तानी सुरक्षा बलले पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतले आज बताएको छ। झडपका क्रममा अफगान तालिबानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन्। सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भूभागमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस क्रममा पाकिस्तानी सुरक्षा बलले प्रतिकार गरेपछि भएको झडपमा अफगान तालिबानका केही सदस्य मारिएका हुन्। सीमा क्षेत्रमा छुटपुट गोली हानहान जारी रहेको र पाकिस्तानी सुरक्षा बललाई उच्च सतर्कता अपनाउने प्रयास गरेको बताएको छ। सीमापारीबाट पाकिस्तानी भूभागमा प्रवेश गर्ने कुनै पनि प्रयासको प्रतिकार गर्न सेना पूर्ण रूपमा तयार रहेको पनि बताएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
3: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना, स्यालरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना, स्यालरी 1078 दिराम, कमिस सेफ कुक 100 जना, स्यालरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना, स्यालरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन, माडी सम्पर्क 98426 43211, 98142076004 र 98013 5969।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-5188-5589953।

0: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्च तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
2: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
5: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
2: भोलि र पर्सि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कर्णाली सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध। चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाडी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटेकोशीको बाढीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटेकोशी बाढी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
0: सिङ्गापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात। T20 वरियतामा नेपाल 14 स्थानमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा मौसम, जनजीवन र सड़क अवस्था बारेका खबर। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने, त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ जाने मौसमविदले बताएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ। भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको हो। आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने अनुमान छ र मौसममा सुधार आउने सम्भावना छ। पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। हिजो अस्तिदेखि नै निरन्तर परेको पानीले जनजीवन भने प्रभावित बनाएको छ। अहिले पनि पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न, नदी तटीय क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। हल्का वर्षासँगै हिमपात पनि भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। आज राति, भोलि र पर्सिसम्मको थप मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालसँग कुराकानी गर्नु भएको छ।
2: आज रातिलाई पनि देशको जुन धेरै जसो स्थान छ त्यहाँ मध्यमसम्मको वर्षाको सम्भावना देखाएको छ। क्रमशः रूपमा पूर्वतिर चाहिँ अलिक हल्का मात्र वर्षा भएको छ र पूर्वतिरबाट बिस्तारै बिस्तारै अलिकति यसको प्रभाव अलिक कम हुँदै हुँदै पश्चिमतिर सर्ने क्रममा रहेको छ र त्यस कारणले आजको लागि चाहिँ विशेष गरी यो बागमती प्रदेशको पनि पश्चिमी भेग अनि साथसाथै लुम्बिनी गण्डकी प्रदेश कर्णाली प्रदेश यो क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुने र थोरै स्थानहरूमा चाहिँ अब धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ र यो प्रणाली चाहिँ बिस्तारै पश्चिमतिरै यसले अलिकति प्रभाव बढी पार्ने भएकोले भोलि र पर्सिको लागि पनि यो लुम्बिनी प्रदेश रहेको छ, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जसो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ भोलि र पर्सिको लागि।
8: पानी अझै ठुलो पर्ने, त्यसको प्रभाव अझ बढी देखिने भन्ने खालको कुराहरू पनि आइरहेको छ। बाहिरिएका यी कुराहरूमा कतिको सत्यता छ?
2: स्वतन्त्र व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि अब अलिकति एकदम धेरै वर्षा हुन सक्ने, अझै पनि चाहिँ वर्षा हुन धेरै ठुलो हुने भन्ने आइरहेको छ। खासमा त्यसले त्रसित बनाउने भन्दा पनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अवस्था अब आजकै जस्तो रहने भोलि र पर्सिलाई पनि भारी वर्षासम्म हुन सक्ने सम्भावना धेरै जसो स्थानमा छ। विशेष त यो जुन मध्य भूभाग छ नेपालको त्योबाट चाहिँ अलिक पश्चिमतिर गण्डकी र लुम्बिनी प्रदेशमा अलिकति बढी प्रभाव पर्ने देखिन्छ। साथसाथै सुदूरपश्चिम प्रदेशको पनि यो तराई क्षेत्रतिर अनि कर्णाली प्रदेशतिर पनि अलिकति प्रभाव बढी पर्ने देखिन्छ। यद्यपि ती क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना धेरै रहे पनि एकदम त्रसित हुनभन्दा पनि सतर्कता अपनाउनु पर्ने अवस्था चाहिँ रहेको छ।
8: जसरी यहाँले पूर्वी क्षेत्रमा क्रमशः सुधार उन्मुख देखिन्छ भन्नुभयो, त्यो हिसाबले ठ्याक्कै प्रदेशगत रूपमा कहाँसम्मको मौसम चाहिँ सफा देखिने अर्थात् अलिक कम प्रभावित भएको देखिने छ?
2: पूर्वी क्षेत्रमा अब प्रभाव नपर्ने हुँदा नि प्रभाव अलिकति कम पर्ने खालको चाहिँ छ र जुन कोशी प्रदेश अनि बागमती प्रदेश र मधेस प्रदेशमा चाहिँ यहाँको अब धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ भने भारी वर्षा चाहिँ अलिकति हिजो आजको भन्दा अलिकति कम हुने सम्भावना छ। यद्यपि अब थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भने चाहिँ कायम रहन्छ।
8: हजुर, यसको बिचमा चट्याङ, हुरी बतास र बाढीको प्रभाव पनि उत्तिकै रहन्छ। यहाँको अध्ययनका आधारमा त्यसको प्रभाव कस्तो पर्ने देखिन्छ?
2: पक्कै पनि अहिले यति बेला पनि चाहिँ अब धेरै जसो स्थानमा वर्षा हुँदाखेरि पनि मजाले हावाहुरी सहित नै वर्षा भइरहेको छ र साथसाथै चट्याङ पनि भइरहेको छ। तर अरू बेलाको जुन यो प्री मनसुनमा हुने जस्तो भन्दा चाहिँ अहिले चट्याङको सम्भावना रहे पनि अलिकति कम सम्भावना रहन्छ।
8: 11 गतेदेखि नै यो मौसमको प्रभाव हट्दै जाने हो या हट्ने नै हो? ठ्याक्कै मौसममा सुधार कहिले आउला?
2: हजुर, 11 गतेबाट मौसममा यो एकदम त्यो प्रणाली हट्ने भन्दा पनि बिस्तारै सुधार आउँदै जाने हो। खासमा आइतबारबाट एकैचोटि हट्ने जस्तो चाहिँ देखिनँ, बिस्तारै यो पूर्वबाट चाहिँ क्रमशः रूपमा प्रभाव कम हुँदै हुन्थे अनि चाहिँ बाहिरिने जस्तो देखिन्छ। यति बेला चाहिँ अब देशको धेरै जसो ठाउँहरूमा वर्षा भइरहेको अवस्था छ। विशेष गरी चाहिँ भारी वर्षा हुन सक्ने क्षेत्रहरू अथवा सम्भावित क्षेत्रहरू हामीले चाहिँ मौसम पूर्वानुमान भनेका क्षेत्रहरूमा चाहिँ भारी वर्षाको सम्भावना रहेको र त्यो क्षेत्रहरूमा चाहिँ बाढी पहिरो छ र यो जुन खोला छेउछाउमा बस्नुहुनेहरूलाई चाहिँ एकदम सतर्कता अपनाउनु हुन र साथसाथै अहिले हिमाली क्षेत्रहरूमा पनि भारी हिमपातको सम्भावना वर्षाको सम्भावना रहेकोले चाहिँ जुन हिमाली क्षेत्रमा हुनुहुनेहरूले पनि सतर्कता अपनाउने र अब आगामी एक दुई दिनमा त्यस्तो अति आवश्यक गरी यात्रा नगर्ने र जुन यो हिमाली क्षेत्रमा पर्वतारोहण गर्नेहरू टुरिस्टहरू हुनुहुन्छ उहाँहरूलाई पनि आगामी एक दुई दिनमा चाहिँ यात्रा नगर्नु हुन चाहिँ हार्दिक अनुरोध गर्दछु र जुन यो मौसम पूर्वानुमान महाशाखाबाट अध्यावधिक हुने यो पछिल्लो मौसमी सूचनाहरू छ त्यो बारे चाहिँ जानकारी हुन भनेर म सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहाल। फेरि पनि खबरकै सिलसिला, काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाडी गुड्न सकेका छैनन्। नारायणगढ मुगलिन सडक र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णभीर र जामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बाङ्गेमा पनि ठूलो पहिरो खसेको छ। जोखिम बढेपछि हिजो नै नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्गमा रातमा गाडी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाडी रोकिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले मुख्य राजमार्गमा रातमा गाडी चलाउन पूर्ण रोक लगाएका छन्। सड़क अवरुद्ध हुँदा काठमाडौँबाट छुट्ने गाडी पनि रोकिएका छन्। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो।
0: पृथ्वी राजमार्ग बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ हेटौँडा आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाडी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाडीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौँडा छुट्ने गाडीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज काठमाडौँबाट हेटौँडातर्फ सिम भन्ज्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्र गाडी चल्नेछन्। भोलि शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म तथा रातमा भोलि 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म गाडी सञ्चालन गरिनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म गाडी सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा बढी भार भएका मालवाहक गाडीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। यात्रुवाहक बस भने 11 मिटर लम्बाइसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। तोकिएको समय तालिका अनुसार मात्रै यात्रा गर्न चालक यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो। सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
10: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना जपना र चाहना पैसा
9: पैसामा छ शक्ति पैसामा छ सहारा
12: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म
9: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
12: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
12: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
9: इतिहास गाथा र कथा गाँठका कुरा
12: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान उच्च हिमाली क्षेत्रमा हिमपात निरन्तरको वर्षाले जनजीवन प्रभावित काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाडी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर निरन्तर पानी परेपछि सप्तकोशीमा जलस्तर बढेको छ। कोशी ब्यारेजका 31 ढोका खोलिएका छन्। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पछिसम्म नै उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। यस्तै रूपन्देहीको तिनाउ नदीमा बहाव बढ्दो क्रममा रहेको र बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अप्नाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अप्नाउन तथा नदी किनारको सडकबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। काभ्रेको रोसी खोलामा पनि बाढी आएको छ। त्यस्तै काठमाडौँ उपत्यकाभित्रका नदी खोलामा पनि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ। ललितपुरको च्यासलमा बाढीले आज दिउँसो पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। यस्तै भक्तपुरको हनुमन्ते खोलामा बहाव बढेर जलसतह पार गरेपछि लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। लगातार परेको पानीका कारण काठमाडौँ उपत्यकाको पोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्यान्डफिल साइडमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो।
0: यस्तै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा जोगबुडा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय 14 परिवारको सामान सुरक्षित ठाउँमा सारिएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधरा चाँदनी नगरपालिका 3 पटरा खल्लामा 14 घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो। जिल्लाभरको सम्भावित विपद क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना भई आवश्यक निगरानी समेत बढाइएको छ।
1: भोटेकोशी उदय त्रिशुली नदीमा भदौ 10 आएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका 1 वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाडा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाडा चौतारोमा बस्दै आएका दाबा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बढेको त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु उहाँले भोटेकोशी बाढीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत तथा जनजीविकामा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेका बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्री शाहले जोड़ दिनुभयो। जलवायुजन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढाउनु पर्नेमा उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। अन्तर्महादेशीय क्षेप्यास्त्र र राइफल तथा गोला बारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेका बेला बजार मूल्यमा मल र इन्धन समेत पाउन नसक्ने अवस्था रहेको पनि उहाँले बताउनु भएको छ।
1: संयुक्त राष्ट्र संघको 81औं महासभामा आज बिहान प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकट र भोटेकोशी विपद बारे राख्नु भएको धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ्ने भएको छ। रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्य योजनामा रूपान्तरण गर्न संसदले गृह कार्य थालेको बताउनु भएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव डाक्टर पाण्डेले भोटेकोशी त्रिशुलीको बाढीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले 4 वर्ष अघि नेपाल आएर विश्वको छानो खस्दैछ भनेको र अहिले यो हाम्रै आँखा अगाडि प्रमाणित भएको बताउनुभयो। गएको असोज 5 गते प्रतिनिधि सभाले सत्ता पक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 वटा क्षेत्रमा अध्ययन थालेको डाक्टर पाण्डेले जानकारी दिनुभयो। डाक्टर पाण्डेले आउँदो नोभेम्बरमा टर्कीमा हुने 31औं जलवायु सम्मेलनमा नेपाल नयाँ रणनीति सहित प्रस्तुत हुने दावी पनि गर्नुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाल्पामा पहिरोले दुई घर भत्किँदा एक महिलाको अवस्था थाहा हुन सकेको छैन। रिब्दीकोट गाउँपालिका छ ढुसटुङका केशुराम सारुकी श्रीमतीको अवस्था थाहा हुन नसकेको हो। वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले पनि पहिरो खसिरहेको र हिलो माटोको दलदल हुँदा खोज तथा उद्धारमा समस्या भएको छ।
4: मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन गरिएको छ। जलसतह बढ्ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो। अहिले कुलेखानी जलाशयको जलसतह 1522.75 मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण रूपमा विद्युत उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ्न नपाएको राउतले बताउनुभयो। उहाँका अनुसार कुल 106 मेगावाट क्षमताको कुलेखानी आयोजनाको पहिलो युनिटबाट 60, दोस्रोबाट 32 र तेस्रो युनिटबाट 14 मेगावाट विद्युत उत्पादन भइरहेको छ। जलसतह 1527 मिटर पुगेपछि नागरिकलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनी स्वरूप साइरन बज्ने व्यवस्था मिलाएको पनि राउतले जानकारी दिनुभयो।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको रघुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 केबी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रो पावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढी लगायतका चुनौतीका बावजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पिक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। उहाँले बसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्री गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्नुभयो। वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग इन्द्रजात्रा पर्व जोडिएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। आइबीएफ डिस्टिङसन इभिनिङ कार्यक्रममा उप प्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रमा त्यस वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो। ती संस्थाले भर्खरै सुरु भएको इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स आइबीएफ एआई वर्कसपको को ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछ। आइबीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत आधा भन्दा धेरै कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्। एआई वर्कसप को ल्याबले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ। साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तन सम्बन्धी व्यवहारिक उपयोग परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख छ। उपप्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकास लगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ। एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो।
4: फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इन्डोनेसिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय सुरुवात गरेको छ। आइसीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पाउने 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्का मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चुनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन।
4: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इङ्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
4: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध, चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाडी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
5: लगातारको वर्षाले भोटे कोशीको बाढीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटे

0: FM Tirana Bithuplu 2 megahertz
1: Khabar tapai ko samuday ko ani tapai ko sarokar ko
2: Khabar tapai ko adhikar ani tapai ko aparihariyata
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रहरी सशस्त्र प्रहरी र विपद प्रतिकारी टिम माइकिङ सहित फिल्डमा खटिँदै वर्षाका कारण शुक्रबार माडीका विद्यालय तथा अन्य शैक्षिक संस्था समेत बन्द। शिवद्वार स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई यस वर्षको पर्यटन गाउँ घोषणा गरिने, भिजिबिलिटी नपुग्दा भरतरो विमानस्थलबाट उडान हुन सकेन। कुरिन्टारमा त्रिशुलीको कटान, पृथ्वी राजमार्गको सड़क खण्ड भाँसेपछि जोखिम बढ्यो। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो, नारायणगढ मुगलिन र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध। र लगातार जलसतह बढेपछि कोशी ब्यारेजको 33 ढोका खुल्यो। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि मौसम सुधार हुँदै जाने। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका 9 हनुमान झुला स्थित अमुवा खोलामा आएको बाढी बादरझुल्ला प्लट नम्बर 1 रहेको नयाँ बस्तीमा पसेको थियो। बाढीको थप जोखिम रोक्न रोकथाम तथा नियन्त्रणका प्रयास भएको थियो। यसैबीच माडीका बाढी प्रभावित क्षेत्रमा माडी नगर प्रमुख तारा कुमारी काजी महतोसहित सुरक्षाकर्मी तथा माडी नगर स्तरीय विपद तथा उद्धार समितिका प्रतिनिधिहरू फिल्डमै खटिएका छन्। उनीहरूले स्थलगत अवस्थाको अनुगमनसँगै आवश्यक समन्वय गरिरहेका छन्। वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै माडीका विद्यालय तथा अन्य शैक्षिक संस्था समेत बन्द रहेको थियो। यस्तै कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाको शुरूआती दुई दिनका कार्यक्रम समेत स्थगित गरिएको छ। हालसम्म जनजीवन सामान्य रहेको भए पनि जोखिम बढेको अवस्था छ। प्रहरी, सशस्त्र प्रहरी र विपद प्रतिकारी टिम माइकिङ सहित फिल्डमा खटिएको देख्न सकिन्छ। लगातारको वर्षासँगै माडी नगरपालिका एक गर्देशी चन्द्रपुरी तटबन्धन रिउ खोलाको कटानका कारण फुट्ने जोखिममा परेको छ। शुक्रबार बिहान 10:30 अवस्था अनुसार खोलाले तटबन्धनतर्फ तीव्र कटान गरेको अवस्था रहेको छ। तटबन्धनको पूर्वपट्टि रहेको सिरुवा क्षेत्रमा जोखिम बढेको भन्दै जोखिम प्रभावित क्षेत्र नजिकका बासिन्दालाई विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। यसैबीच पछिल्लो 24 माडीको गोविन्द बस्तीमा 114 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा अझै जारी रहन सक्ने भएकाले नदी खोला तथा जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि गत साउन 18 रिउ नदीमा आएको बाढीले चन्द्रपुरी तटबन्धनमा कटान गरेको थियो। कमजोर बनेको तटबन्धनको तत्काल संरक्षणका लागि स्थानीयवासीले श्रमदान गर्दै बाँस काट्ने तथा बोरामा बालुवा भरेर तटबन्धन गर्ने काम समेत गरेका थिए। करिब एक दशक अघि निर्माण गरिएको उक्त तटबन्धनले गर्दी, सिरुवा र बनकट्टा क्षेत्रलाई रिउ नदीको बाढीबाट जोगाउँदै आएको छ। माडी नगरपालिका 8 शिवद्वार स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई यस वर्षको पर्यटन गाउँ घोषणा गरिने भएको छ। होमस्टे सञ्चालन तथा पर्यटन प्रबन्धनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै गाउँ पर्यटन प्रबन्धन मञ्च नेपालको सिफारिसमा नेपाल पर्यटन बोर्डले अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई पर्यटन गाउँ घोषणा गर्न लागेको हो। 47 विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हुने विशेष कार्यक्रममा होमस्टेलाई पर्यटन गाउँ घोषणा गरी प्रमाणपत्र प्रदान गरिने होमस्टे एवं पर्यटन अभियन्ता श्री प्रसाद दवाडीले जनाउनुभयो। कार्यक्रममा सोझे 11 बिहान 8 नेपाल होटल पर्वतीय तथा पर्यटन प्रतिष्ठान र बी नगर कालीमाटी काठमाडौँमा हुने जनाइएको छ। भिटोप नेपालका अध्यक्ष हरिशरण थपलियाले होमस्टे सञ्चालक समितिलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दै आगामी दिनमा होमस्टेको थप सफलताको शुभकामना दिनुभएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा भेटनरी डाक्टरले नियुक्ति लिएका छन्। रासपाको प्रथम महाधिवेशन प्रतिनिधि समेत रहनुभएका डाक्टर डेलीराम भण्डारीलाई अस्पतालको सदस्यमा स्वास्थ्य मन्त्रालयले नियुक्ति दिएको हो। नयाँ सरकार आएपछि विधितिको अन्त्य गर्ने र दलीय राजनीतिकरण अस्पतालमा गर्न नहुने भन्दै सो घोषणा पत्र समेत बनाइएको थियो, जसमा सबै

मृतकहरूलाई हस्ताक्षर गराइएको थियो तर त्यसलाई कागजको खोस्ट मात्र बनाइएको छ। स्वास्थ्य मन्त्रीको सल्लाहकार मनोहर प्रधानको गिरिह जिल्लामा भद्रगोल रहेको क्यान्सर अस्पताललाई सुधार गर्नुको साटो पहुँच र शक्तिको भरमा नियुक्ति दिलाइएको छ। पृथ्वीराज मार्ग अन्तर्गत कुरिन्टार क्षेत्रमा त्रिशुली नदीले सड़कको आधारभूत भाग कटान गर्दा सड़क भाँसिएको छ। राजमार्गको 75 किलोमिटर 400 मिटरको दूरीमा रहेको सो खण्डमा ठूला चिरा परेपछि सवारी साधनको आवागमन उच्च जोखिममा परेको हो। केही समय अघि सामान्य रूपमा ब्यारिकिङ लगाइएको सड़क खण्डमा कटानका कारण ठूलो क्षति पुगेको छ। शुरूआती चरणमा सानो समस्या देखिएको उक्त स्थानमा पछिल्लो समय त्रिशुली नदीले निरन्तर कटान जारी राखेपछि सड़कको स्वरूप नै बदलिएको छ। यसैबीच अविरल वर्षाका कारण नारायणगढ मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्ग अन्तर्गत चितौन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी परीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार सानो ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उहाँले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सड़क मार्ग पुनः जोखिममा परेको छ। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण सड़क कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँच्ने त्रास बढेको हो। गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्र्याक निर्माण गरिएको थियो। निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सड़क पनि सुरक्षित नरहेको विज्ञहरूले औल्याएका छन्। खराब मौसमका कारण शुक्रबार बिहानदेखि चितवनको भरद्र विमानस्थलबाट हवाई उडान हुन सकेको छैन। उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेपछि विमानस्थलबाट हुने शुक्रबारका सबै उडान रद्द गरिएको छ। बुद्धेयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार मौसममा सुधार नआएपछि निर्धारित सबै उडान रद्द गरिएको हो। भिजिबिलिटी कम भएका कारण विमानस्थलमा उडान तथा अवतरण हुन नसकेको उहाँले बताउनुभयो। बंगालको खाडीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले त्यसका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। न्यूनचापी प्रणाली भारतको छत्तीसगढ आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार शुक्रबार र शनिबार विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिन्छ। पूर्वी क्षेत्रमा पनि क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रको प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशैभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान रहेको छ। शुक्रबार पनि पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढी पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको 100 महासभालाई सम्बोधन गर्नुभएको छ। शुक्रबारमा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउनुभयो। उहाँले हिमालयको सुनामीले निम्ताएको विनाशलाई विश्व समुदायमा प्रस्तुत गर्दै जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सरकारले अध्यादेश ल्याएर खारेज गरेका 1594 राजनीतिक नियुक्ति खारेज गरेका कानून ब्योताउन विधेयक संसदमा पुर्याएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अवस्था अध्यादेश 2083 निष्क्रिय भएपछि त्यसबाट प्रभावित भएका ऐनहरूलाई पुनः क्रियाशील बनाउन नयाँ विधेयक संसदमा दर्ता गराइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट संघीय संसद सचिवालयमा दर्ता गरिएको केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अध्यादेश खारेजीका कारण प्रभावित भएका कानूनहरूलाई साबिकी अवस्थामा फर्काउन खोजेको हो। दशैंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी च्याङ्ग्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य अचाकले बढ्ने र उपभोक्ता थप मारमा पनि जोखिम बढेको छ। उपभोक्ता अधिकार कर्मीका अनुसार सरकारी स्वामित्वको संस्थाले खसी च्याङ्ग्रा आपूर्तिबाट हात झिक्दा खुल्ला बजारमा व्यापारीहरूको एकाधिकार र मनमानी झन बढ्ने चिन्ता व्यक्त गरेका हुन्।
नेपाली कांग्रेसले गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गरेर युवाको प्रतिनिधित्व अनिवार्य बनाएको छ। विधानमा वडा कार्य समितिदेखि केन्द्रीय कार्य समितिसम्म युवाको निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएको प्रवक्ता देवराज चालिसाले बताउनुभयो। गत वैशाख 19 गते जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश संविधानको धारा 114 अनुसार हाल निष्क्रिय भएको छ। उक्त अध्यादेशले विभिन्न 85 ऐनहरूमा संशोधन वा खारेजीको व्यवस्था गरेको थियो। नेपाली कांग्रेस अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने उच्च पदाधिकारीहरूले प्रस्तुत गर्ने तथ्याङ्कमा देखिएको अस्पष्टताप्रति ध्यानकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता देवराज आर्यले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीका सम्बोधनमा विपजन्य क्षति सम्बन्धी तथ्याङ्क फरक फरक देखिएको भन्दै यस्तो त्रुटिपूर्ण सन्देशले मुलुकको छविमा असर पुग्ने बताएका हुन्। मधेसमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ। हुङ्कार मधेस नामको नयाँ राजनीतिक अभियानले आफ्नो अवधारणा पत्र र केन्द्रीय अभियन्ताको सूची सार्वजनिक गर्दै औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको हो। उक्त अभियानले मधेसका विविध मुद्दाहरूलाई उठान गर्दै युवा नेतृत्वमा जोड़ दिएको छ। अभियानले नेपाललाई सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र र बहुभाषिक राज्यको रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली समानुपातिक समावेशिता र नागरिकको सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ। गोर्खाको दरौदी नदीको खोजमा फँसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। शुक्रबार मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका एक खोप्लाङ कोष गाडे घर भएका सनाम गुरुङ बिहानदेखि खोजमा फँसेका थिए। उनलाई सशस्त्र प्रहरी बलको नम्बर 29 गुणबाट खटिएको टोलीले गोर्खा नगरपालिका 10 स्थित छेबेटारबाट उद्धार गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासंघका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थालाई सहज सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिनुभयो। अविरल वर्षासँगै कोशीमा पानीको सतह बढेको छ। पानीको सतह बढेपछि कोशी ब्यारेजको 33 ढोका खुलिएको छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। तीमध्ये 33 ढोका खुलिएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा छारीले जानकारी दिनुभयो। अहिले कोशी ब्यारेजमा 2,56,000 क्युसेक बाढी मापन गरिएको छ। अघिल्लो वर्ष कोशीमा 5,00,000 क्युसेक मापन गरिएको थियो। पानीको सतह बढे पनि कोशीमा अहिलेसम्म जोखिम नरहेको मन्त्रालयकी उपमहासचिव आचार्यले बताउनुभयो। र नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बाजुराका 67 वडा र 7 पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। चितवनका जिल्लाका 69 मध्ये 67 वडा र 9 स्थानीय तहमध्ये 7 सर्वसम्मत नेतृत्व चयन भएको हो। नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडवालका अनुसार गौमूल गाउँपालिका 4 र 5 बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ। आज माडीको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 92% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार माडीका विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द। प्रहरी सशस्त्र प्रहरी र विपद प्रतिकारी टिम पनि माइकिङ सहित फिल्डमा खटिँदै शिवदार स्थित ऐदापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई यस वर्षको पर्यटन गाउँ घोषणा गरिने। भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन। कुरिन्टारमा त्रिशुलीको कटान पृथ्वीराज मार्गको सडक खण्ड भाँसेपछि जोखिम बढ्यो। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो। नारायणगढ मुगलिन र पृथ्वीराज मार्ग पूर्ण रूपमा अवरुद्ध। र लगातार जलसतह बढेपछि कोशी ब्यारेजको 33 ढोका खोलियो। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने। सोमबारदेखि मौसम सुधार हुँदै जाने। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। देशका पश्चिमी भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। वर्षाले अधिकांश राजमार्ग अवरुद्ध, सोमबारबाट मौसममा क्रमशः सुधार हुने। संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन। जलवायु परिवर्तनको बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नु पर्नेमा प्रधानमन्त्रीको जोड। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोडियो। भारतको सिक्किम राज्य स्थित रिम्बी गाउँमा भीषण पहिरो। र 20 औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानलाई 5 विकेटले हराउँदै नेपालको विजयी सुरुवात।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
1: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ। आज दिनभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले अब कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भागमा हल्का र मध्यम वर्षाको सम्भावना हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
4: आजबाट चाहिँ कोशी अनि यो मध्य प्रदेश र बागमती प्रदेशको पूर्वी क्षेत्रतिर चाहिँ अलिकति वर्षा अहिले पनि कम भइसकेको छ भने चाहिँ यो बागमती प्रदेशको जुन पश्चिमी क्षेत्र भयो अनि साथसाथै गण्डकी प्रदेश र यो लुम्बिनी प्रदेशलाई अझ अलिकति बढी यसको प्रभाव देखिन्छ, बढी असर देखिन्छ। यो क्षेत्रहरूको चाहिँ थोरै स्थानहरूमै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आगामी दिनलाई भने एक दुई स्थानमा चाहिँ धेरै अति भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
0: मौसम विभागका अनुसार भोलि शनिबार दिउँसोसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। वर्षा गराउने प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने र सोमबारबाट क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्रमा आज हिमपात समेत भएको छ। लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशैभरका नदी तथा खोला नालामा जल प्रवाह बढेको छ। नदीहरूमा जल सतह बढिरहेको र यो अवस्था आइतबारसम्म नै कायम रहने हुनाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। निरन्तरको वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सहायक खण्ड पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीद्वारा जारी पछिल्लो अध्यावधिक विवरण अनुसार बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सवारी साधन सञ्चालनमा रोक समेत लगाइएको छ। लगातारको वर्षाका कारण देशका अधिकांश राजमार्गहरू अवरुद्ध भएका छन्। वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा समेत समय तोकेर आलोपालो गरी हेटौडा काठमाडौँ आवत जावतको व्यवस्था मिलाइएको छ। हेटौडाबाट काठमाडौँभित्र नै सवारी साधन चौकी टोलबाट भोलि बिहान 4 बजेदेखि 8 बजेसम्म र राति 10 बजेदेखि पर्सि 11 गते बिहान 2 बजेसम्म आउने व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै काठमाडौँबाट हेटौडातर्फ जाने सवारी साधनका लागि सिम भन्ज्याङबाट आज साँझ 7 देखि राति 11 बजेसम्म र भोलि दिउँसो 1 देखि बेलुका 5 बजेसम्मको समय छुट्याइएको छ। वर्षासँगै नारायणगढ मुगलिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बिहिबार साँझ 8 बजेदेखि ती दुवै सडक खण्ड पहिरोका कारण अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ ठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो। सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधनलाई आज दिउँसो पार गराइएको छ। दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदो सहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो। सडकलाई एकतर्फे खुलाएर दिउँसो रोकिएका सवारी साधन गन्तव्यमा पठाइएको छ। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाएको हो। यस्तै कोशी प्रदेशको पाँचथरको तमोर करिडोर अन्तर्गत तुम्बेवा गाउँपालिका 2 नाभा खोलामा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुर स्थित मध्य पहाडी लोकमार्ग लगायतका भित्री सडकमा सम्भावित क्षति रोकथामका लागि एम्बुलेन्स दमकल र खाद्यान्न बोकेका अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रातिको समयमा रोक लगाइएको छ। इलामको मेची राजमार्ग तथा मेची करिडोर सहित सडकमा असोज 11 गतेसम्म रातिको समय बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत माने भन्ज्याङ गाउँपालिका 6 भडारे खोलामा बाढीका कारण सडक अवरुद्ध भएको छ। पासाङ लामु राजमार्ग तथा त्रिशुली मैलुङ स्याप्रुबेसी टिमुरे रसुवागढी सडक खण्डमा बाढीका कारण आवतजावट पूर्ण रूपमा ठप्प बनेको छ। टोखा छहरे सडक खण्डको शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा सम्भावित जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। गण्डकी प्रदेशका कास्की मुस्ताङ पर्वत म्याग्दी नवलपरासी पूर्वमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै ग्रामीण तथा जिल्लाभित्रका सम्पूर्ण सडकमा असोज 9 गतेदेखि 11 गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। रोल्पा नगरपालिका 7 माडीचौर स्थित मदन भण्डारी राजमार्गमा असोज 12 गतेसम्मका लागि रात्रिकालीन समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगै जमिन भाँसिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ। निरन्तर परेको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भाँसिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 वटा ढोका खोलिएका छन्। दिउँसो 2 बजे पानीको बहाव 2,40,555 क्युसेक पुगेपछि 31 वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको सूचना अधिकारी खड्काले बताउनुभयो। कोशी ब्यारेजमा 52 वटा मूल ढोका र 4 वटा नहर गरी जम्मा 56 वटा ढोका रहेका छन्। नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित सुस्ताको थारूटोल गाउँका करिब 78 घर परिवार विस्थापनको उच्च जोखिममा परेका छन्। नदीको जलस्तर तीव्र रूपमा बढेर बस्तीमा पानी पसेपछि ती घर परिवारलाई सुस्ताकै बड्का टोल पहाडी टोल र सैनिक टोल लगायतका सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ स्थित धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएसपीसी लिमिटेड धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्र अनुसार आइतबार राति 12 बजेदेखि सोमबार बिहान 10 बजेसम्म सिल्ट सफाई जलविद्युत आयोजना सिंचाई नहर ढलको लेदो बाक्लो माटो तथा बालुवा सफा गर्ने प्रविधिका लागि बाँध खोलिने भएको हो। ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना आर्यालले जानकारी दिनुभयो। बाँध खोलिने समयमा नदी तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान आग्रह गरिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनको बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभालाई आज न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण भएको मानवीय क्षति र व्यापक विनाशको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनले संवेदनशील हिमाली क्षेत्रमा जोखिम बढाइरहेको बताउनुभयो।
5: Shocking images of catastrophic floods that swept away Nepal's mountain communities with ferocity many have called mountain tsunami or Himalayan tsunami. The Bhotikosi Trishuli disaster was not just a local tragedy. It was a warning to the world, and I ask you today, have we really heard that warning? Nearly 3 years ago, standing in the shadow of our Mount Everest, the Secretary General of United Nations warned humanity about the madness and impending climate disaster. That cry from the rooftop of the world was not heard enough. Loudly. We in Nepal heard it, our communities heard it, scientists around the world heard it, they repeated it with evidence. But we, the political leaders, have been negligent to translate those warning into action at the speed and scale that the vulnerable people require. Last month, we saw the tragic consequences.
0: उहाँले पर्याप्त अनुदानमा आधारित जलवायु वित्त र जोखिममा रहेका देशलाई थप सहयोगको आह्वान गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताउनुभयो।
5: Climate change does not recognize borders. Glaciers and floods do not travel with stamps and passports. Excellencies, I'm not here to complain but to share some suggestions. First, I wish to express Nepal's deep gratitude to all those who came to our aid aftermath of the deluge. Nepal now faces a massive task of recovery and reconstruction. After at least 1,400 deaths and over 66,000 people still missing, a rapid assessment pegged physical recovery needs at about 10% of GDP. Nepal contributes less than 0.1% of global greenhouse gas emission. We did not create this crisis, yet we are paying a colossal price for it.
0: प्रधानमन्त्री शाहले नेपाल भारत र चीनलाई समेटेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभयो। साथै बहुपक्षीयता स्वच्छ ऊर्जा र दिगो विकासप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले जलवायु उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले थप प्रभावकारी पूर्व सूचना प्रणाली भू उपग्रह सम्बन्धी तथ्याङ्क र विशेषज्ञता आदान प्रदान तथा नेपाल भारत र चीन बीच विपद प्रति कार्यमा समन्वय आवश्यक रहेको बताउनुभयो।
5: Infrastructure of a poor country, the answer cannot simply be another mega loan or a patchwork of small grants. We need adequate grant-based support. We need adequate grant-based support from the world. The Loss and Damage Fund, the Global Environment Facility, and other financing mechanisms remain grossly inadequate. Climate finance must not become another bureaucratic maze through which vulnerable countries spend years that they need help.
0: प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्य थप सुदृढ गर्न र जोखिममा रहेका देशलाई भविष्यमा हुन सक्ने जलवायु जन्य विपदसँग जुझ्न सक्षम बनाउन सहयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नु अघि राष्ट्रसंघ मुख्यालयमा नेपाली समय अनुसार आज बिहान महासचिव गुटेरेससँग भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो। त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभयो। भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार राहत पुनस्थापना र पुननिर्माणका प्रयासबारे समेत छलफल भएको थियो। यसैबीच नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध 187 मुलुकमा विस्तार भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामेबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा असिपाला मुसाबीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय हस्ताक्षर गर्नुभएको हो। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्र जात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ। जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डाक्टर स्वर्णिम वाग्ले, प्रधान न्यायाधीश मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद हरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत पनि पैदल नै गद्दी बैठकसम्म जानु भएको थियो। भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमान ढोका दरबार क्षेत्रमा इन्द्र ध्वजोत्थान गरी शुरू भएको इन्द्र जात्राको आज मुख्य दिन हो। इन्द्र जात्रा प्रताप मल्लको पालामा शुरू भएको विश्वास गरिन्छ। इन्द्र जात्रामा रथ यात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो। उपत्यकामा मनाइने मध्ये यो लामो जात्रा समेत हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। हिजो सुरु भएको वर्षा आज पनि जारी छ। खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आउनुभएका उत्तरगया गाउँपालिका एकका वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुल्ला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या परेको हो। स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊ भन्ने नाराका साथ आज विश्व फार्मासिस्ट दिवस विश्वभर मनाइएको छ। औषधि उपलब्ध गराउने मात्र होइन, त्यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दै बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फार्मासिस्टहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ। दिवसको अवसरमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो। दिवसका अवसरमा विभागले नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र सम्बन्धित सरकारवालाहरू बीच सहकार्य अझै सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा योगदान पुर्याउन आह्वान समेत गरेको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 स्थित दोभान बजारमा भएको आगलागीका कारण 14,56,00,000 रुपियाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घर सहित विभिन्न माल सामान जलेर सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिनुभयो। हिजो अबेर भएको आगलागीबाट 8 परिवारका 10 घर जलेका थिए। दुई दिनदेखि नियमित रूपमा परेको वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्यान्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। अवस्था सामान्य हुनासाथ फोहोर सङ्कलन तथा ढुवानी नियमित रूपमा हुने उहाँले जानकारी दिनुभयो। बाराको कोलहबी नगरपालिका 3 जुगुवा टोलमा करेन्ट लागेर 1 बालकको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय श्याम रामका 10 छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मिन बहादुर घलेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको सिक्किम राज्यको रिम्बी गाउँमा लगातारको वर्षाका कारण भीषण पहिरो खसेको छ। हिजो राति गएको पहिरोले हिलो तथा ढुङ्गा माटो बस्तीतिर बग्दा ऊर्जा विभागका सरकारी आवास सहित धेरै संरचनाहरूमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। धेरै घरहरू क्षतिग्रस्त भएको बताइए पनि अहिलेसम्म मानवीय क्षति भएको कुनै पुष्टि भएको छैन। अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन्। जिल्ला विपद व्यवस्थापन प्राधिकरण गान्तोकले जिल्लाभर वर्षासँग सम्बन्धित घटनाहरू पछि क्षतिको व्यापक मूल्याङ्कन सुरु गरेका छन्। अधिकारीहरूले पहिरो जोखिमयुक्त क्षेत्रहरूमा अनावश्यक यात्रा नगर्न र विशेष गरी राति सतर्क रहन सल्लाह दिएका छन्। साधारण श्वास परीक्षणले क्यान्सर युक्त र क्यान्सर नभएको फोक्सोको नोड्युल छुट्याउन चिकित्सकलाई सहयोग गर्न सक्ने अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ। यसले फोक्सोको क्यान्सरको प्रारम्भिक पहिचानमा सहयोग गर्नुका साथै केही बिरामीमा आक्रामक परीक्षणको आवश्यकता कम गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: राष्ट्र मन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ब्रिजका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। एसिया सोसाइटीद्वारा न्यूयोर्कमा शुक्रबार आयोजित एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन विषय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले नेपाललाई परम्परागत रूपमा सानो मुलुकका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्री खनालले एसियाको उदयलाई नेपालका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै विश्वको करिब 60% जनसङ्ख्या एसियामा रहेको र विश्व अर्थतन्त्रमा एसियाको ठूलो योगदान रहेको समेत उल्लेख गर्नुभयो। मन्त्री खनालले काठमाडौँलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने समेत यस अवसरमा उल्लेख गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको निर्माण तथा रसुवा गढी केरुङ नाका पुनः सञ्चालन लगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गर्नु भएको छ। नेपालका लागि चिनिया राजदूत वाङ माओ मिङले शुक्रबार मन्त्री लम्साललाई मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटका क्रममा पूर्वाधार मन्त्री लम्सालले कोरोला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालन लगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वयका लागि आह्वान समेत गर्नुभयो। मन्त्री लम्सालले काठमाडौँ रसुवागढी केरुङ नाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक स्थानमा ट्र्याक खोल्ने कार्यमा सरकार अघि बढेकोले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह पनि गर्नुभयो। भेटका क्रममा चिनिया राजदूत माओ मिङले कोरोला र तातोपानी नाका सञ्चालनका लागि चिनिया सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रहु गङ्गा पावर लिमिटेडले म्याग्दीमा निर्माण सम्पन्न गरेको 40 मेगावाटको राउघाट जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी कोरिडोर 220 केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक उत्पादन सुरु हुनेछ।
0: अब खेल समाचार अझै बमबाट।
8: बीसौं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार जापानको कोरोगी स्पोर्ट पार्कमा भएको खेलमा अफगानिस्तानमाथि 5 विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो। अफगानिस्तानले दिएको 103 रनको सामान्य लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेट गुमाएर भेट्टाएको हो। नेपालका लागि सन्दीप जुराले सर्वाधिक 34 रनको योगदान दिए। त्यस्तै रोहित कुमार पौडेल 33 रनमा उपस्थित रहे। कप्तान दिपेन्द्र सिंह ऐरी 15 र कुशल मल्लले 9 रन जोड्दा गुलशन झा 1 रनमा अवस्थित रहे। अफगानिस्तानका लागि फरिदुन दाउजै, अब्रल गुल र अब्दुल्लाह अहमद जाईले समान 1-1 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रनको एकफल तयार पारेको थियो। नेपालका लागि कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट दिए। नेपाल अफगानिस्तान र जापानसँगै समूह एमा छ। यसअघि समूहको पहिलो खेलमा बिहिबार अफगानिस्तानले जापानलाई हराएको थियो। नेपालले अब दोस्रो खेल शनिबार आयोजक जापानसँग खेल्नेछ। यो जितसँगै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टी20 अन्तर्राष्ट्रिय वरियतामा 2 स्थान सुधार गर्दै 14 स्थानमा उक्लिएको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको अध्यावधिक वरियता अनुसार नेपाल 2 स्थानमाथि उक्लिँदै 14 स्थानमा पुगेको हो। एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल काँस्य पदकमै सीमित भएको छ। सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। नेपालले बिहिबार श्रीलङ्कालाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएपछि पदक पक्का गरेको थियो। बक्सिङमा नेपाली खेलाडीहरू अस्मिता दुलाल र खगेन्द्र रोकामगर पराजित भएका छन्। यी दुईको हारसँगै बक्सिङमा नेपालको चुनौती अब 1 खेलाडीमा सीमित भएको छ। अब रवि नेपाल मात्र बाँकी छन्। उनले पुरुष 90 केजी तौल समूहमा शनिबार आफ्नो पहिलो बाउट खेल्दैछन्। त्यसै गरी ब्याडमिन्टनको पुरुष सिङ्गलमा नेपालका प्रफुल्ल महर्जन पहिलो चरणबाटै बाहिरिएका छन्। क्षितिज खनालले भने प्रभावशाली जित निकालेका छन्। प्रफुल्ल श्रीलङ्काका डुमिन्दु अब्रिङसँग 2-0 पराजित भए। क्षितिजले भने मकाउका पुजी जोनलाई 2-0 पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए।
0: अब मौसम। आज राति कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानका साथै मध्य प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने कोशी गण्डकी बागमती लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहनुको साथै लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 19.7, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 40.7 मिलिमिटर, काठमाडौँको अधिकतम 17.8, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 73.5 मिलिमिटर, पोखराको अधिकतम 20.1, न्यूनतम 19.3, वर्षा 105.8 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 21.4, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 74.4 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 14.8 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका पश्चिमी भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। वर्षाले अधिकांश राजमार्ग अवरुद्ध, सोमबारबाट मौसममा क्रमशः सुधार हुने। संयुक्त राष्ट्रसंघको 81 महासभालाई प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन। जलवायु परिवर्तनको बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नु पर्नेमा प्रधानमन्त्रीको जोड। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोडियो। भारतको सिक्किम राज्य स्थित रिम्बी गाउँमा भीषण पहिरो र विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानलाई 5 विकेटले हराउँदै नेपालको विजयी सुरुवात। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: युद्धकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त उजाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मम चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: देखिएपछि कृष्णवीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर इलाम ताप्लेजुङ सोलुखुम्बु र तेह्रथुममा सडक प्रभावित। बिपी राजमार्ग पनि पर्सिसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो।
1: त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6-6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्।
0: गुठी जग्गा अतिक्रमणको विषयमा विवाद। विरोधमा उत्रे स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
2: हामी सबै कुरा अरूले गरिदेऊस् भन्ने परिकल्पनामा बाँचिरहेका छौँ। त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौँ।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान लाई पराजित गर्यो। आइसिसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 2 स्थान अगाडि।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सडकै कारण सडक यातायात यतिसम्म असुरक्षित भइसक्यो कि दिनौँ ठुला ठुला दुर्घटना भइरहेका छन्। सडक यातायातलाई सुरक्षित बनाउने र सडकमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।

0: अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाडी जिल्लामा पनि बाढी र पहिरोले विभिन्न सड़क खण्ड ठप्प छन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटपट्टी डाँडा र गोदावरी नगरपालिकाको वर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सडक खण्डमा पर्ने बिपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोसी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बिपी राजमार्ग र अरनीको राजमार्ग हो। त्यसमध्ये बिपी राजमार्ग रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोसी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सडक डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरनीको राजमार्ग चाहिँ धुलिखेलदेखि दलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको, ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ।

0: तर बेलुका चाहिँ त्यो सडक पनि बन्द हुन्छ।
1: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सडक खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेजमा 31 ढोका खुलेको सुनसरी 36 ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
0: कोशीको चाहिँ जुन पानीको बहाव बढ्दो छ होइन, आज बिहानदेखि क्रमश बढिरहेको चाहिँ अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ अहिले, अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
1: उहाँका अनुसार बाढीको मापन थप बढीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढी बाढी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग बताउनुभयो।
2: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकवानपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, नत्र अरू बेपत्ता हुने र अरू थप चाहिँ त्यसको धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ। त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुने छँदैछ, आन्कलन अनुसार नै परिराखेको छ। र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यही भएको र आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार र तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले जे स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो। किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ, त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
1: लगातारको वर्षाले भुटेकोशी बाढी प्रभावितको अवस्था पनि थप कष्टकर बनेको छ। यसैबीच मौसमवेदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआत्तिन मौसमवेद डेभिड ढकालले आग्रह गर्नुभयो।
3: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फुल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाडी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ।
1: जनकपुर धाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरुद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जलसतह बढ्ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाडौँ उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्यान्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आइसिसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
4: सन्तोषी राहुल बाढी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता
5: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11:15 फोन गरेर जानकारी लिन सकिन्छ।
4: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
12: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट, साथै एक्स, टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 1155 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
11: बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढी ख्याल गर्नुहोस् है। अनि तपाईँलाई गाडीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ? रसुवाका सहायक सिडिओ ध्रुव प्रसाद अधिकारी।
13: रसुवा जिल्लाका पनि माथिल्लो क्षेत्रमा, हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात, चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठुलो भोलोमा बर्सात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँड्डुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नु हुन अनुरोध गर्छु भने, रसुवा जिल्लामा अब हाम्रो पदमार्ग छन् दुईटा, लाङटाङ र कुसैकुण्ड, त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनु हुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र DOC छ, 9234 जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 9851164422, त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तिन दिन मैले बर्सातको समय भने, यो तिन दिनमा चाहिँ बोटेपछि तिर्सुली मात्रै होइन, अरू खोलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि फलाको खोला छ, होइन, विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू बर्सातको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
11: तपाईँले सडकको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे।
5: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनु होला। र अहिले तत्काल हामीले अपनाउनु पर्ने उपाय भनेको खाने पानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाइ गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
11: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सरुवा रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्राकृतिक र रैथाने बालीहरूको संरक्षणका लागि किसानहरूलाई सचेत गराउन आवश्यक,
14: प्रकृति सम्मत ढङ्गको चाहिँ खेती गरौँ भन्ने खालको हामीले सुरु गरेका छौँ होइन, त्यस कारणले जैविक विविधतायुक्त वस्तुहरू थोरै फल्ला।
4: कृषि र पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
15: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
16: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाइ मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
16: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
17: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पोसिला बालीहरू लोप हुने अवस्थामा छन्। किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ। कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौँ।
14: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ। कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो।
18: अब किसानहरूको यसो हेरिन्छ खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ, अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ, फ्यान्टा ल्याउनुहुन्छ, होइन, त्यही दुध दही मही खाँदै त हुने, खाए हुने, त्यो बानी छ नि किसान, नेपाली किसानको,
14: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक सङ्घले पनि यो सुरु गरिसकेका छ, हामीले पनि भन्दै आएको कुरा हो। अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौँ, हाम्रो संस्कार भएन। त्यो खाँदा सानो मान्छे हुन्छ, किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो।
18: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू, उनीहरूले कुन समयमा खान्छन्, उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन, त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न?
14: यो चाहिँ हामी आफै पनि काम गर्दाखेरि किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाजा खाना खाएर बिहान गएपछि खाने देला हुन्छ, होइन, काम यति सकेर जाउँ न भन्ने खालको हुन्छ, टाइम टेबलको हिसाब हुँदैन।
18: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू, होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ, उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ, होइन, अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
14: त्यही नै बच्चाहरूलाई लगेर त्यही राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउनु नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यही राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्न पाइयो त्यो खालको चाहिँ हामीले बनाउनु पनि सक्छौँ।
18: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ दुई पाते दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ हो, त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो होस् त, अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन हो। यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि, पोसिलो कुराहरू संरक्षणको लागि?
14: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ, त्यसमा शून्यता देखिन्छ होइन, खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन, प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो, त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनु पर्छ सुन्नुपर्छ अरूले पनि जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौँ, प्रकृतिलाई प्रकृति सम्बद्ध ढङ्गको चाहिँ खेती गरौँ भन्ने खालको हामीले सुरु गरेका छौँ होइन, त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
18: किसानहरूलाई नि अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन, तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
14: एकदम सही हो, अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ, खेती योग्य जमिन कम हुँदैछ बिस्तार बिस्तारै, एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ। अब यसपालिको बाढीले त अझै ठुलो क्षति पुर्याएको छ होइन, यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन, अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ बगरमा परिणत गर्ने, त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानलाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानलाई, मिठो खाएर त के गर्नु एकछिन खाने हो भन्ने हुन्छ अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने, त्यसमा पनि हाइब्रिड छान्ने भयो, त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथाने चिजहरूको लोप हुँदै गयो। त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नार्क छ नागलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथाने चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने फलाउँदै लाने त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने त्यसको बिउको विकास गर्ने भन्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ।
18: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ, राजमार्गदेखि बस्तीसम्म जोखिम बढेको छ। कोशी ब्यारेजमा बाढी बढेपछि 36 ढोका खोलिएको छ। लेदो खस्ने क्रम नरोकिएपछि कृष्णभीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाँथरी इलाम ताप्लेजुङ सोलुखुम्बु र तेह्रथुमका सडक प्रभावित भएका छन् भने बिपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ। ठुलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। लगातारको वर्षाले भोटेकोशी बाढी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ। जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
19: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5369 7053 98 5570 7061 र 98 5570 7053।
20: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
21: It's 8 o'clock. अहिले 8 बजेको छ।
22: आज चाहिँ हामी भविष्यमा के बन्ने भन्ने विषयमा छलफल गर्न गइरहेका छौँ। रोशनी, तिमी के बन्न चाहन्छौ?

0: पता बाटो सोल्टी येता
1: ए बस आफ्नै जस्तो
2: आराम गरौ।

0: 93.2 स्वदेश एफएम
1: चेतावनी नभएको गरी चार तहमा वर्गीकरण गरेको छ। महाशाखाले रातो रंग संकेत गरिएका जिल्लामा बाढ़ी पैह्रो र डुबानको अत्यधिक जोखिम रहने भएकाले स्थानीय प्रशासन सुरक्षा निकाय विपद व्यवस्थापन समिति तथा सर्वसाधारणलाई तत्काल प्रतिकारको तयारीमा रहन आग्रह गरेको छ। सुन्तले रंग संकेत गरिएका जिल्लामा नदी तटीय क्षेत्र तथा भिरालो जमीन आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अप्नाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ। 38 जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। ठाउँ ठाउँमा सड़क अवरूद्ध छ। काठमाडौँ सहित देशभर प्रतिकूल मौसम भएका कारण हवाई उडान प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। बिहिबारदेखि शुरू भएको वर्षा आज पनि जारी छ। खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनिरहेको छ। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका एकका वडाध्यक्ष मानसिंह तामाङले बताउनु भएको छ। रसुवा स्थित माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा 10 दिनसम्म फँसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज अस्पतालबाट विदा गरिएका महर्जनलाई ललितपुर स्थित उहाँको घरमा स्वागत गरिएको छ। गत भदौ 10 गते आएको भीषण बाढ़ीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय थियो। 10 दिनसम्म अध्ययारो सुरुङमा अन्धकार र अनिश्चय बीच संघर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य साहसका साथ जीवितै बाहिर निकालेको थियो। उद्धार पश्चात उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकले नजिकबाट निगरानी गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनिया राजदूत वाङ माओङ बीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास रसुवागढ़ी केरून नाका सञ्चालन करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालन लगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण नेपालको प्रमुख व्यापारिक नाका र सुवागढ़ी बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सड़क तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले दिनरात काम गरिरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न आज बसन्तपुर पुग्नुभयो। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठक पुग्नु भएको हो। उहाँलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगुलले स्वागत गर्नुभएको थियो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एउटै विधेयकबाट 12 ऐन संशोधन गर्दैछ। यसका लागि महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। मन्त्री सीता बादीका अनुसार नेपाल सरकार कार्यविभाजन नियमावली 2083 बमोजिम मन्त्रालयको नाम फेरिएकाले मन्त्रालयसँग सम्बन्धित ऐनहरूमा एकै पटक संशोधन गर्न लागि हो। पाकिस्तानी सुरक्षा बलले पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतले बताएको छ। झडपका क्रममा अफगान तालिबानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन्। सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भूभागमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस क्रममा पाकिस्तानी सुरक्षा बलले प्रतिकार गरेपछि भएको झडपमा अफगान तालिबानका केही सदस्य मारिएका छन्। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। जापानको आइची स्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स क्लबमा पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक 34 रन बनाए। रोहित पौडेलले अभिजित 33 रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरीले 15 रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। यता आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 14 स्थानमा उक्लिएको छ। यसअघि टोली 16 स्थानमा रहेको थियो।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
6: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
10: संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको 14 मिनटको सम्बोधनले अहिले नेपालको मात्र होइन विश्वको पनि ध्यान खिचेको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय संचार माध्यमले समेत प्राथमिकता दिएका छन्। शाहको सम्बोधनको मुख्य विषय हिमालयको बढ्दो जोखिम र जलवायु न्याय थियो, जसलाई एसोसिएट प्रेस, एपी र रोइटर्स जस्ता संचार माध्यमले समेत विशेष स्थान दिएका छन्। भारतीय संचार माध्यम आज तकले पनि शाहले भारत र चीनलाई विपत्ति पछि सहयोग गरेकोमा धन्यवाद दिँदै हिमालयका लागि साझा जलवायु संयन्त्रको प्रस्ताव गरेको समाचार प्रकाशित गरेको छ। त्यस्तै डट ट्रिब्युनले पनि यही विषयलाई समाचारको मुख्य एङ्गल बनाउँदै शाहले हिमालयमा बढ्दो जलवायु जोखिम सामना गर्न 3 देशबीच सहकार्यको प्रस्ताव गरेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन पछि प्रकाशित समाचारहरूलाई हेर्दा अन्तर्राष्ट्रिय मिडियामा नेपालको चर्चा मुख्यत 3 विषयमा केन्द्रित देखिन्छ। पहिलो, हिमालयमा बढ्दो जलवायु जोखिम। दोस्रो, जलवायु न्याय तथा क्षति नोक्सानीका लागि अन्तर्राष्ट्रिय सहयोग। र तेस्रो, नेपाल भारत चीन बीच हिमालय संरक्षण तथा विपद पूर्व तयारीमा सहकार्य। यस अर्थमा शाहको सम्बोधनले नेपालको पछिल्लो विपत्तिलाई केवल मानवीय संकटका रूपमा नभई जलवायु, विकास, वित्त र क्षेत्रीय सहकार्यसँग जोडिएको अन्तर्राष्ट्रिय मुद्दाका रूपमा प्रस्तुत गरेको छ। शाहको भाषणको अर्को महत्वपूर्ण पक्ष, नेपाल भारत र चीनको नेतृत्वमा हिमाली जलवायु संरक्षण संयन्त्र स्थापना गर्ने प्रस्ताव हो। रोइटर्स र भारतीय संचार माध्यमले यसलाई विशेष प्राथमिकताका साथ प्रकाशित गरेका छन्। प्रस्तावित संयन्त्र मार्फत 3 देशबीच सेटेलाइट डेटा र विशेषज्ञता आदान प्रदान, जोखिमयुक्त हिमालको निगरानी, संयुक्त पूर्व सूचना प्रणाली तथा विपदका बेला सीमापार समन्वय गर्ने प्रस्ताव शाहले राखेका छन्। हतियारलाई 72 घण्टा, किसानलाई किन सधैँ ढिला? संसारको जुनसुकै कुनामा 72 घण्टाभित्र अत्याधुनिक हतियार र मिसाइल पुर्याउन सक्ने यो संसारसँग एउटा गरिब किसानलाई समयमै मल र इन्धन नदिनुको के बहाना छ? संयुक्त राष्ट्र संघको महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सोधेको यो एउटै प्रश्नले यति बेला विश्वका शक्तिशाली र धनी देशहरूलाई निरुत्तर पारेको छ। महासभाकै सबैभन्दा कान्छो सरकार प्रमुखका रूपमा रोस्टममा उभिएका बालेनले मात्र 14 मिनटको सम्बोधनमा विश्वको सैन्य र आर्थिक घमण्डमाथि सिधा प्रहार समेत गरेका छन्। उनले भनेका छन्, हामीले युद्धका लागि त्रुटि रहित र खाद्यान्नका लागि पूर्ण रूपमा भत्किएको आपूर्ति प्रणाली भएको संसार बनाएका छौ। प्रधानमन्त्री बालेनले परम्परागत कूटनीतिक गफगाप नगरी नेपालको भोटेकोशी र त्रिशुली नदीमा हालै आएको विनाशकारी बाढीको पीडाबाट भाषण शुरू गरेका थिए। हिलो र ढुङ्गामा आफ्ना आफन्त खोजिरहेका समुदायको आँसु विश्व मञ्चमा राख्दै उनले यसलाई हिमाली सुनामी भनेका थिए। विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको हिस्सा 0.1% भन्दा कम छ, तर अरूले गरेको प्रदूषणको सजाय नेपालका हिमाल र गरीब जनताले भोगिरहेका छन्। जलवायु परिवर्तनले कुनै सिमाना, विशा वा राहदानी चिन्दैन भन्दै उनले विश्वव्यापी प्रणालीको असफलतालाई समेत उदाङ्गो पारेका छन्। यो सम्बोधन केवल गुनासो मात्र थिएन, बालिनले विश्व समुदायलाई ध्यान दिन 6 मुख्य शब्दहरू समेत अगाडि सारेका छन्। राहत, पुनर्स्थापना, पुननिर्माण, साथै जिम्मेवारी, क्षतिपूर्ति र लचिलोपन। त्यस्तै जलवायु वित्तको झन्झटिलो प्रशासनिक प्रक्रियामाथि व्यङ्ग्य गर्दै उनले घरमा आगो लाग्दा हामी परिवारलाई 50 फारम भर्न लगाउँदैनौ, कदम चाल्छौं भन्दै व्यङ्ग्य समेत गरेका छन् भने नेपालले आफ्नो आधा भूभागमा वन जोगाएको र विद्युतीय गाडी प्रवर्तन गरेको उदाहरण दिँदै नेपाल, भारत र चीनको नेतृत्वमा हिमालयन जलवायु लचिलोपन संयन्त्र बनाउने ठोस प्रस्ताव समेत राखेका छन्। सम्बोधनको अन्त्यमा जब प्रधानमन्त्री बालिनले नेपालको माटो र पहिचानलाई जोड्दै भने भगवान पशुपति नाथले विश्वको कल्याण गरून् र यो विश्व बुद्धले देखाएको बाटोमा संसार हिँड्न सकोस्, तब हलमा उपस्थित विभिन्न देशका प्रतिनिधिहरूले तालीको गडगडाट सहित उनको सम्मान गरे। युवा पुस्ताको नयाँ जनादेश र जवाबदेताको राजनीति बोकेर न्युयोर्क पुगेका बालिनले 14 नेपालको शिर विश्व सामु उच्च बनाएको विश्लेषण समेत भइरहेको छ। तर अब सबैभन्दा ठूलो प्रश्न बाँकी छ, 14 यो छोटो समयमै विश्वलाई चकित बनाएका बालिनका एजेन्डालाई शक्तिशाली देशहरूले कसरी लेलान्? के सुपर पावरहरूले आफ्नो दोहोरो चरित्र सुधारेर हतियारको जस्तै तीव्र गतिमा गरिब देशका किसानसम्म राहत र मल पुर्याउने संयन्त्र बनाउलान्, वा विगतका प्रतिबद्धता जस्तै यसलाई पनि कागजमै सीमित राख्लान्?

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल।
3: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
6: भुटानको यो शरणार्थी समस्या उत्पन्न भएको नि मुख्य कारण भुटानको राज्य आतंकबाट हो भनेर विश्वप्रष्ट भइसकेको छ कि भुटानले आफै राज्य आतंक मचाएर यी मानिसहरूलाई देशबाट विस्थापित गर्यो। विस्थापित गरेर यी मानिसहरू नेपालमा शरण लिन आए, उसले आफ्नो देशमा लगेन। उसले लान आँटेको बेलामा सातवटा देशले मिलेर यी भुटानीहरू जुन प्रमुख जुन धनाढ्य थिए, बुद्धिजीवी थिए, पढालेखा थिए, जसले भुटानसँग सङ्घर्ष गर्न सक्थे, त्यस्ता त्यस्ता मान्छेलाई घुमाइ फिराइ गरेर सातवटा देशले बाहिर लगिसक्यो, बाहिर लगेर विस्थापित गर्यो। अब यता विश्व समुदायले ह्युमन राइट संस्था रेड अन्तर्राष्ट्रिय रेड क्रस भयो, आर्बिट्री ग्रुप भयो, जति पनि मानव अधिकार संस्थाहरू छन् र जो शरणार्थीको पक्षमा काम गर्ने थिए, तिनीहरूले बार बार भुटानलाई यो तेस्रो देश पुनर्वास स्थायी समाधान होइन, भुटानीहरूका जुन जग्गा जमिन गरेका छौ ती जमिनहरू अहिले कसैलाई नदेऊ, यो जमिन यो भुटान र नेपालको वार्ता सफल भएपछि त्यो वार्ताले कुन निकास निकाल्छ त्यसपछि मात्रै तिमीले त्यो जमिन चाहिँ कसैलाई दिन सक्छौ, नत्र त्यो मानिस जसको जमिन छ उनीहरूले जमिन पाउनु पर्छ भनेर चाहिँ पटक पटक भनिरहेको बेला भुटान र नेपालको वार्ता नै स्थगित भयो। तेस्रो देश पुनर्वास हुने भइसके रहेका यहाँ 4-5 हजार जो मानिस छन् यी मानिसहरूको लागि चाहिँ मैले यिनीहरूलाई अगाडि बढाएर यिनीहरूलाई सस्तमान मुलुक फर्काउनु पर्यो भनेर चाहिँ नेपालसँग मिलेर काम गर्दै लाँदा परिस्थिति बस मलाई धोका दिएर म एउटा नक्कली भुटानी प्रकरण एउटा नयाँ प्रकरण निकालेर त्यो प्रकरणमा म आज यहाँ बन्दी भएर बसेको छु। यो अवस्थामा अब यी मानिसहरू जबसम्म यो नेपाल र भुटानको वार्ताको निकास के हो, को मान्छे भुटान फर्किन्छ को फर्किँदैन, अनि यिनीहरूको जुन विस्थापित भएका मानिसहरूको श्री सम्पत्ति जुन भुटानले आफै राज्य आतंक मचाएर हडप गरेको छ उनीहरूले त्यो दावी गर्न पाउने नपाउने, नपाउने किन नपाउने, पाउने भने कहिले पाउने, यो सब निदो नभइकन गेलेफुमा भुटानले एउटा माइन्डफुल सिटी नि भनेर चाहिँ एउटा अवधारणा निकालेर संसारभरिका बुद्धिजीवी धनाढ्य मान्छेलाई त्यहाँ अहिले भित्र भुटानमा आमन्त्रणा गरिरहेको छ र त्यहाँ उनले आफ्नो तर्फबाट काम गरिरहेको छ। तर यो यो दुई तिनवटा कुरा मुछ्यो। एकातिर त पहिलाकै समस्यामा विश्वले भनिरहेको अवस्थामा विश्वको कुरा सुन्दै नसुनिकन भुटानले यो शरणार्थी समस्या समाधान गर्न कहिले हातै लगाएको छैन, त्यसको बावजुद यो जमिन तैँले अहिले नचलाए भनेको जमिनमा फेरि त्यहाँ एउटा नयाँ एउटा प्रक्रिया निकालेर त्यो विवादित स्थानमा त्यो जमिनको एउटा कथा छ। गेलेफुको जमिन कस्तो छ भने गेलेफुमा म पनि गेलेफुबाटै तिम्रो त्यहाँ घर छ, म त्यहीँबाट विस्थापित भएँ। म भन्दा पहिला भुटानकी पूर्व महारानी पहिला राजा जिग्मी दोर्जीकी कान्छी पत्नी रानी याङ्की र उहाँका राजकुमारहरू छोराहरू आज विस्थापित भएर दिल्लीमा बसेका छन्। उनीहरूको पनि प्रपर्टी त्यहाँ छ। भुटानका सर्वमान्य सांसद हरिप्रसाद अधिकारी, नारायण फुयलजी, रणबहादुर बस्ने, दासु एडियो सुबेडी, दासु लोकबहादुर गुरुङ लगायत पूर्व प्रधानमन्त्री पालदिन दोर्जीको पनि रानी बगान नाम गरेको एउटा ठुलो जमिन त्यो विवादित भएर ठुलो जमिन त्यहाँ बसेको छ। त्यहाँ धेरैजना मान्छे ठुल्ठुला मान्छेका पनि जो जो चाहिँ राजनीति पकड राख्न सक्ने खालका मान्छे सबैको जमिन त्यहाँ छ भने भुटानका जेलमा पसेका धेरैजना मान्छेहरू पनि त्यही गेलेफुका मान्छे छन्। भुटानले ती जेलमा बसेको मान्छे पनि छोड्दैन, जसको सम्पत्ति उठाएर लगेको छ ती मान्छेसँग वार्ता पनि गर्दैन, अनि त्यहाँ त्यो समस्या चाँडो समाधान गर भनेर चाहिँ विश्व समुदायले उसलाई दबाब दिइरहेको बेला विश्वको इज्जत मान मर्यादा कुनै अर्थ नराखिकन भुटानको प्रधानमन्त्रीले जो गएर आज राष्ट्रसङ्घमा गएर यो हाम्रो भुटानको राजाको सपना पुरा गर्नको लागि तपाईँहरू यो मानपुर सिटीमा म मेरो अरू कुरा केही भन्नु छैन तपाईँहरू त्यहाँ लगानी गर्नुहोस् भन्नु र कथम कदाचित त्यो भयो भनेदेखि त अब जब संसारभरिका धनाढ्य मान्छेले त्यहाँ लगानी गरिसकेपछि त हामी दुखी गरिबहरूको त सुनाइ त नहुने भयो कतैबाट पनि। त्यसै पनि सातवटा देशले आज बाहिर गएका मानिसहरूको सबैको परिवार विचल दलनी बनाएर तिमीहरूको भविष्य यस्तो हो पनि नबन्दिकन तिमीहरूको भरे कालान्तरमा भुटान फर्किन्छ तिमीहरूका गुमाएका श्री सम्पत्ति यस्तो हुन्छ भन्ने सम्बन्धी सोध्न पनि नदिकन आज उनीहरूले लगिदिएकोले गर्दा जेलमा बसेका मान्छे जेलमै छन् भित्र मान्छे थुनिएर बसिरहेका छन्। श्री सम्पत्ति भने त्यो भुटान राजा जसले आतंक बचायो उसैले त्यो जमिनमा चाहिँ आज विश्व समुदायलाई चाहिँ आकर्षित गरेर त्यहाँ कुनै जुन योजना बनाएको छ त्यो त किन बनायो त्यसबाट के फाइदा हुन्छ भुटान राजाको सपना पुरा गरिदिनुहोस् भन्ने भन्दैछ प्रधानमन्त्रीले। भुटान राजाले विश्वलाई अहिलेसम्म कुन योगदान दिएका छन् र उनले त्यो लगाएर त्यो गरेको हेप्पी सिटी त्यति नै सन्दर्भको लागि महत्त्वपूर्ण हुन्छ त्यो त म त जान्दिनँ। तर नितान्त मानव अधिकारको क्षेत्रमा म रहेर हामी अन्याय अत्याचारमा परेर बसेका मानिसहरूको श्री सम्पत्ति फर्केको छैन आज हाम्रो बस्ने खाने ठाउँ छैन तपाईँले मेरो देखिरहनु भएको छ मेरो श्री सम्पत्ति छ त्यहाँ उसलाई दावी गरेको त्यो दिन मानिरहेको छैन मेरो कुरा छोडिदिनुहोस् मैले माफ गरिदिउँला। तर अन्य दुखी गरिबको जस्तो चाहिँ उसले गर्यो र भित्रै अहिले बसेका मानिसहरूलाई पनि उसले त्यहाँ उठीवास लगाएर जस्तो जसको जमिन छ त्यो जमिन तिमीहरू बाहिर बस्छ अब तिमीहरूको यो हुँदैन तिमीहरूलाई हामी भाडा दिन्छौ भन्ने मूल घरमा बस्न नदिएर खेद्ने अन्याय र अत्याचार भनेको यति भइरहेको छ त्यहाँ भनेर साध्य छैन। यस्तो अवस्थामा विश्वभरिका दुखी गरिबको एउटा आशाको केन्द्रबिन्दु राष्ट्रसँग त्यो ठाउँमा सम्म गएर त्यो एउटा कुटिल राजाको प्रतिनिधिले गएर चाहिँ त्यहाँ उछिनेर संसारलाई हेप्पी सिटीप्रति ध्यान आकर्षण गराएर कथन त्यो हेप्पी सिटी चाहिँ पारित भएर त्यहाँ बाहिरको मान्छे आउनु थाले भनेदेखि त हाम्रो त निशा पनि केही भएन र जे संस्थाले हाम्रो लागि काम गरे तिनीहरूको पनि त्यहाँ तपस्या र बलिदानमाथि ठुलो एउटा बाधा पुग्ने उहाँहरूको त्यो जुन उहाँहरूको त्याग तपस्या छ त्यसमा त्यसको अवमूल्याङ्कन हुने काम नहोस् र राष्ट्रसङ्घले यो लामो दिनदेखि स्थगित भइरहेको जुन भुटानी मुद्दा छ सबैभन्दा पहिला यो समस्या समाधान गर्नको लागि भुटानको राजाले खटाएका मान्छे गृहमन्त्री दागो छिरिङ र भी नामगी भन्ने मान्छेहरूका दिल्लीमा

0: चाहिँ अवधारणामा संसार अगाडि बढिदियो विश्व भनेदेखि जो मान्छेले पाउनुपर्ने निसाब त जसो होला पाउलान् तर भविष्य त्यहाँ आएर कुनै दिन विक्षिप्त भएर मन दुखाएर बसेका मानिसहरूबाट त्यहाँ फेरि कुनै उपद्रव भयो के भयो भने त्यसको जवाबदेखि चाहिँ को हुन्छ होला त्यहाँ किन यति विघ्न अन्यायताचार गर्दाखेरि पनि उनले कसैको नसुनेर आज राष्ट्रसङ्घमा समेत त्यही राष्ट्रसङ्घका सदस्यहरूले भुटानलाई दोषी बनाएको बेला त्यही सदस्यहरूको अगाडि गएर चाहिँ त्यो हेपी सिटीको अकालत भुटान प्रधानमन्त्रीले गर्नु कहाँसम्म न्याय उचित छ यसलाई चाहिँ महासचिव सचिवजीले राम्रोसँगले हेरेर भुटानमा भएको क्षतिपूर्तिको सबै मूल्याङ्कन गरेर विस्थापित भुटानीहरूलाई मूल फर्काउने उदार काम गरिदिनुहुन्छ होला भनेर मैले ठुलो आशा लिएर उहाँलाई लेखेको
1: हो। अब यो कुरा चाहिँ राष्ट्रसङ्घमा कसरी उठ्नु पर्थ्यो, त्यहाँ चाहिँ प्रतिनिधि को जानु पर्थ्यो, पीडितबाट त कोही पनि प्रतिनिधि त भएन, अब
0: पीडितको तर्फबाट कसरी जाने, तर्फबाट अवश्य कसरी जानु पर्ने मान्छे म टेकना त्रिजाल जसलाई भित्र बाँधेर 10 वर्षसम्म भुटानले आतंक मचायो त्यसपछि त्यो वकालत गर्न म बाहिर आएको मान्छे 7 वटा देशले बाहिर मान्छे लाने बेलामा तैँले वकालतै गर्न पाउँदैनस् तेरो कुनै अधिकार छैन भनेर मलाई एकदमै ठुलो अनाथ बनाएर मलाई फ्याँकिदियो। जब त्यसो त्यसो काम सकियो म भुटानीको हितको लागि अगाडि लगाए यहाँ 4 तिरका गुप्तचर निकायका मानिसहरू र 10 किसिमका 2 नम्बरी मान्छे मिलेर आज मलाई कस्तो साधारण कुरामा यो भुटानी प्रकरण मलाई फसाएर राखेको छ। अब मैले कसरी के भन्ने, अब यसको बाहिर त अब त्यो निकाय जो जो जानुपर्ने थियो तिनीहरूलाई बोल्नै दिएको छैन, त्यो मान्छे नै छैन, विपक्षी मान्छे जसले बोल्नुपर्ने मान्छे त उसले बाँकी नै राख्दैन, के कसो भएर भगवान्को कृपाले यति म बोल्दैछु, अब अरू कसैले बोल्नै सक्दैन, बोल्ने ठाउँमै दिएको हुँदैन। मेरै अधिकार आज हेर्नुहोस् नजिकको मित्र राष्ट्र भारत भुटानमा जुन भइरहेको छ त्यो विषयमा मैले भारतमा गएर बोल्नुपर्ने, भारतले झरी मलाई भुटानभित्र भारत प्रवेश गर्नलाई प्रतिबन्ध लगाएर राखेको छ, म टेक्ना थिजाललाई उहाँ गएर म बोल्नु भनेर भन्दाखेरि चाहिँ नेपाल सरकारले मलाई यहाँ राखेर गर्दै गर्दै लगेर आज मलाई ट्राभल डकुमेन्ट्स नदिएर थन्क्याएर राखेर अन्तिममा आज आएर यहाँ बन्दी बनाएर राखिसारेको छ, मलाई मुद्दा धाउन विवश बनाएर राखेको छ, म निर्दोष छु, मैले गरेको छैन, यो काम म गर्नेवाला मान्छे होइन, यस्तो अपराध नगर भनेर बार बार यहाँका देशका प्रधानमन्त्री सबै जानकारलाई मैले लेखेर दिँदा पनि किन म माथि यस्तो हुँदैछ भन्दा पनि अब न्यायालयले अब हेरिरहेको छ, सानो कुरामा अड्किएको छ, मलाई जहाँसम्म मलाई विश्वास छ नेपालको न्यायालयले यसलाई राम्रोसँगले मलाई मलाई हिसाब दिन्छ भनेर म पूर्ण विश्वस्त छु। तर तपाईँले भन्नुभयो उहाँ जानु पर्थ्यो भन्नु पर्थ्यो, उहाँ जाने मान्छे निकाय नै छैन, जो उहाँ जाने कोही निकाय नभएको मौका छ आज यो सबै चिजलाई झापझुप पारेर भुटानको प्रधानमन्त्री त्यहाँ गएर कुरा उठाएको मतलब त्यो राष्ट्रसङ्घको पनि स्वीकृति लिन खोजेको जस्तो देखिन्छ। त्यहाँ मानवता माथि यति घोर अपना अपमान अन्याय संसारले नगरिदियोस्, भुटानले त गर्यो गर्यो संसारका हे बुद्धिजीवी हो तिमीहरू यति अपमान नगर, हामी दुखी गरिबलाई भन्न खोजेको हो, मेरो यो आवाज संसारमा छरियोस्, संसारले सुनिदियोस् बुझिदियोस् र हामी दुखी गरिबको घर जग्गा जमिन श्री सम्पत्ति र हाम्रा जेलमा आजका दिनसम्म बाँधेर राखेका मान्छे कति छन् कति मारे त्यसको निरीक्षण गरिदेऊ भनेर म आग्रह गर्न चाहन्छु।
1: अब राष्ट्रसङ्घको महासभा मार्फत चाहिँ के सम्बोधन भइदियो भने चाहिँ यहाँहरूलाई न्याय हुन्थ्यो त,
0: अन्त राष्ट्रसङ्घलाई त के सम्बोधन गर्नु र त्यो भुटानको जब प्रधानमन्त्रीले त्यहाँ गएर चाहिँ माइन्डफुल सिटीको कुरा गरेको बेला उसलाई त्यहीँ एरेस्ट गर्नुपर्ने हो त के भन्नु हो महासङ्घलाई, मैले के मैले कसरी सम्झाउने त भन्नुहोस् त, एउटा क्रिमिनल राज्य आतंक बचाएको मान्छेको प्रतिनिधि भएर त्यहाँ गएर जस्तै राज्य आतंक मचाएर यो अवस्था बढिरहेको छ त्यसको प्रतिनिधि भएर त्यसको सपना पुरा गर्नको लागि चाहिँ त्यहाँ गएर त्यो हामीले चोरेको जमिनमा गएर लगानी गरिदियो भनिरहेको अवस्थामा त्यो राष्ट्रसङ्घलाई थाहा छ त उसका मुनिका निकाय युएनएसले त्यत्रो दिनसम्म त्यहाँ देशमा नेपालमा मान्छे पाल्यो, ह्युमन राइट्स जति पनि संस्था छ नि यो युएनको अर्डरका सबैले नि भुटानलाई दोष देखाएका छन् त, त्यो देखाउँदा देखाउँदै भुटानको प्रधानमन्त्रीले यस्तो बोल्ने अनुमति र त्यो हिम्मत कसरी गर्यो त्यो पो प्रश्न उठ्छ त यहाँ त।
1: भुटानको प्रधानमन्त्रीलाई चाहिँ पक्राउ गर्नु पर्थ्यो भन्ने यहाँहरूको माग
0: अवश्य किन होइन, उसले जवाब दिए हुनु पर्दैन, मान्छे मारेको छ मान्छे जेलमा बसिरहेको छन् दुनियाँ त्यही युएनको निकायले त्यो मान्छे जेल मान्छे छोड त्यो समस्या समाधान गर भनेर भनिरहेको अवस्थामा कि कसैको नसुनेर फेरि त्यही सभामा भित्र गएर कसरी चाहिँ उसले त्यो गेलिफोको त्यो उसले चोरेको जमिनमा विश्वका धनाढ्य मान्छेलाई बुद्धिजीवीलाई त्यहाँ ल्याएर फसाउनु खोज्दैछ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इंटरनेट अवस्था।

0: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
1: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
2: माडीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9802035212।
5: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855077061 र 9855077053।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
10: सम्पर्क 9765073089, 9804446182 र 9491595225।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव,
1: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ, यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौँ भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा, अहिले चाहिँ सुदूर पश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको सुरुमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युएल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्याङ्कन गर्नु अति जरुरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति माक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटिनले 6 कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो, तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन्, तर वासिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका सहरहरूलाई रुसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्त्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए।
4: Climate justice cannot remain a beautiful phrase.
3: जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोसी नदीमा आएको बाढीमा 1400 ज्यान गएको थियो भने 6000 भन्दा बढी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा सुरु भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी सञ्चार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभालाई स्थानीय समयअनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोसी त्रिशुली बाढीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौँ, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौँ र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्प पछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यान आकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौँ।
1: अहिलेको हाम्रो रसुवा भोटेकोसीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौँ, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय सञ्चार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्युयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेसन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इङ्गित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिए केही विषयहरू संयुक्त राष्ट्र संघको फोरममै रहेर अगाडि बढाउनु पर्ने विषयहरू पनि छन्, केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ, त्यसको व्यवहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्तावमा होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेसनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ्न चाहन्छौँ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौँ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
0: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एन्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग माग गर्दै आएको छ, प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा औल्याउनु भएको देखियो, त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: म आफै त्यो फन्डसँग नजिक भएर काम गरेको छु, त्यो एउटा सानो रकम हो तर त्यसको राजनीतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फन्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ, त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौँ, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ, किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
0: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय, देशका विभिन्न स्थानमा बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौँ।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घन्टामा होइन। पूर्वबाट बिस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज रातिदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म ढन्जनको क्षेत्रमा जनको क्षति एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुःखद छ। तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
0: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्णभेरीमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवाल चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग लगभग सतर्कता तह पार गरेको छ र धेरै जसो नै नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन् बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ। जत्रो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरुन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ त्यो पनि व्यवस्था गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौँ भोटेकोसी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोसी त्रिशुली बाढी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमिनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका तेम्बा तामाङले भने
6: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँै छैन, भागो भइसक्यो नि सबै, भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो गयो।
5: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीडा सँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
7: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचाली रूपमै बसिरहेछौँ, बसम यस्तै चिसो हिरो ठाउँमा, नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीडाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
5: त्यस्तै अर्का विस्थापित रमेश काले भन्छन् आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
8: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, अब खार छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
5: टेनमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रुसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
9: यो डोनाल्ड ट्रम्पले भोलि फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी सहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रुसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रुसले नियन्त्रण गरेको जापुरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: समय सूचक का साथ
11: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 7353 98 550 77 061 र 98 550 77 053
12: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4993 580 र 98 550 26 440
13: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550059084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाई भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाई भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाई भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र पाँचौँ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937338, मोबाइल 98550880002।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359

0: तपाईँ सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 MHz। खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता।
1: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका नौ हनुमान झुला स्थित अमुवा खोलामा आएको बाढी बादरझुल्ला प्लट नम्बर एकमा रहेको नयाँ बस्तीमा पसेको थियो। बाढीको थप जोखिम रोक्न रोकथाम तथा नियन्त्रणका प्रयास भएको थियो। यसै बीच माडीका बाढी प्रभावित क्षेत्रमा माडी नगर प्रमुख तारा कुमारी काजी महतोसहित सुरक्षाकर्मी तथा माडी नगर स्तरीय विपद तथा उद्धार समितिका प्रतिनिधिहरू फिल्डमै खटिएका छन्। उनीहरूले स्थलगत अवस्थाको अनुगमनसँगै आवश्यक समन्वय गरिरहेका छन्। वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै माडीका विद्यालय तथा अन्य शैक्षिक संस्था समेत बन्द रहेको थियो। यस्तै कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाको शुरूआती दुई दिनका कार्यक्रम समेत स्थगित गरिएको छ। हालसम्म जनजीवन सामान्य रहेको भए पनि जोखिम बढेको अवस्था छ। प्रहरी, सशस्त्र प्रहरी र विपद प्रतिकारी टिम माइकिङ सहित फिल्डमा खटिएको देख्न सकिन्छ। लगातारको वर्षासँगै माडी नगरपालिका गर्देशी चन्द्रपुरी तटबन्धन रिउ खोलाको कटानका कारण फुट्ने जोखिममा परेको छ। शुक्रबार बिहान 10:30 बजेको अवस्था अनुसार खोलाले तटबन्धनतर्फ तीव्र कटान गरेको अवस्था रहेको छ। तटबन्धनको पूर्वपट्टि रहेको सेरुवा क्षेत्रमा जोखिम बढेको भन्दै जोखिम प्रभावित क्षेत्र नजिकका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच पछिल्लो 24 घण्टामा माडीको गोविन्द बस्तीमा 114 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा अझै जारी रहन सक्ने भएकाले नदी खोला तथा जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। यसअघि गत साउन 18 गते रिउ नदीमा आएको बाढीले चन्द्रपुरी तटबन्धनमा कटान गरेको थियो। कमजोर बनेको तटबन्धनको तत्काल संरक्षणका लागि स्थानीयवासीले श्रमदान गर्दै बाँस काट्ने तथा बोरामा बालुवा फरेर तटबन्धन गर्ने काम समेत गरेका थिए। करिब एक दशक अघि निर्माण गरिएको उक्त तटबन्धनले गर्दी सिरुवा र बनकट्टा क्षेत्रलाई रिउ नदीको बाढीबाट जोगाउँदै आएको छ। माडी नगरपालिका आर्सीबद्वार स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई यस वर्षको पर्यटन गाउँ घोषणा गरिने भएको छ। होमस्टे सञ्चालन तथा पर्यटन प्रबन्धनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै गाउँ पर्यटन प्रबन्धन मञ्च नेपालको सिफारिसमा नेपाल पर्यटन बोर्डले अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई पर्यटन गाउँ घोषणा गर्न लागेको हो। 47 विश्व पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हुने विशेष कार्यक्रममा होमस्टेलाई पर्यटन गाउँ घोषणा गरी प्रमाणपत्र प्रदान गरिने होमस्टे एवं पर्यटन अभियन्ता श्री प्रसाद दवाडीले जनाउनुभयो। कार्यक्रममा सोझै 11 गते बिहान 8 बजे नेपाल होटल पर्वतीय तथा पर्यटन प्रतिष्ठान र बी नगर कालीमाटी काठमाडौँमा हुने जनाइएको छ। भिटोप नेपालका अध्यक्ष हरिशरण थपलियाले होमस्टे सञ्चालक समितिलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दै आगामी दिनमा होमस्टेको थप सफलताको शुभकामना दिनुभएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा भेटनरी डाक्टरले नियुक्ति लिएका छन्। रासपाको प्रथम महाधिवेशन प्रतिनिधि समेत रहनुभएका डाक्टर डेलीराम भण्डारीलाई अस्पतालको सदस्यमा स्वास्थ्य मन्त्रालयले नियुक्ति दिएको हो। नयाँ सरकार आएपछि विधिको अन्त्य गर्ने र दलीय राजनीतिकरण अस्पतालमा गर्न नहुने भन्दै सो घोषणा पत्र समेत बनाइएको थियो, जसमा सबै आवेदकहरूलाई हस्ताक्षर गराइएको थियो, तर त्यसलाई कागजको खोस्टो मात्र बनाइएको छ। स्वास्थ्य मन्त्रीको सल्लाहकार मनोहर प्रधानको गृह जिल्लामा भद्रगुल रहेको क्यान्सर अस्पताललाई सुधार गर्नुको साटो पहुँच र शक्तिको भरमा नियुक्ति दिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कुरिन्टार क्षेत्रमा त्रिशुली नदीले सडकको आधारभूत भाग कटान गर्दा सडक भाँसिएको छ। राजमार्गको 75 किलोमिटर 400 मिटरको दूरीमा रहेको सो खण्डमा ठूला सिरा परेपछि सवारी साधनको आवागमन उच्च जोखिममा परेको हो। केही समय अघि सामान्य रूपमा ब्यारिकिङ लगाइएको सडक खण्डमा कटानका कारण ठूलो क्षति पुगेको छ। शुरूआती चरणमा सानो समस्या देखिएको उक्त स्थानमा पछिल्लो समय त्रिशुली नदीले निरन्तर कटान जारी राखेपछि सडकको स्वरूप नै बदलिएको छ। यसैबीच अविरल वर्षाका कारण नारायणगढ मुलिन सडक खण्ड र पृथ्वी राजमार्ग अन्तर्गत चितौं तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी परीक्षक डिली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उहाँले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सड़क मार्ग पुनः जोखिममा परेको छ। गत भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण सड़क कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँच्ने त्रास बढेको हो। गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्र्याक निर्माण गरिएको थियो। निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सड़क पनि सुरक्षित नरहेको विज्ञहरूले औल्याएका छन्। खराब मौसमका कारण शुक्रबार बिहानदेखि चितवनको भरतपुर विमानस्थलबाट हवाई उडान हुन सकेको छैन। उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेपछि विमानस्थलबाट हुने शुक्रबारका सबै उडान रद्द गरिएको छ। बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार मौसममा सुधार नआएपछि निर्धारित सबै उडान रद्द गरिएको हो। भिजिबिलिटी कम भएका कारण विमानस्थलमा उडान तथा अवतरण हुन नसकेको उहाँले बताउनुभयो। बंगालको खाडीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले त्यसका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। न्यूनचापी प्रणाली भारतको छत्तीसगढ आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार शुक्रबार र शनिबार विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ्न हुने देखिन्छ। पूर्वी क्षेत्रमा पनि क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रको प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशैभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान रहेको छ। प्रधानमन्त्री मालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको एकासी महासभालाई सम्बोधन गर्नुभएको छ। शुक्रमा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउनुभयो। उहाँले हिमालयको सुनामीले निम्ताएको विनाशलाई विश्व समुदायमा प्रस्तुत गर्दै जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सरकारले अध्यादेश ल्याएर खारेज गरेका 1594 राजनीतिक नियुक्ति खारेज गरेका कानून ब्योताउन विधेयक संसदमा पुर्याएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अवस्था अध्यादेश 2083 निष्क्रिय भएपछि त्यसबाट प्रभावित भएका ऐनहरूलाई पुनः क्रियाशील बनाउन नयाँ विधेयक संसदमा दर्ता गराइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट संघीय संसद सचिवालयमा दर्ता गरिएको केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अध्यादेश खारेजीका कारण प्रभावित भएका कानूनहरूलाई साबिकी अवस्थामा फर्काउन खोजेको हो। दशैंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसे च्याङ्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य अचाक्ले बढ्ने र उपभोक्ता थप मारमा पनि जोखिम बढेको छ। उपभोक्ता अधिकार कर्मीका अनुसार सरकारी स्वामित्वको संस्थाले खसे च्याङ्रा आपूर्तिबाट हात झिक्दा खुल्ला बजारमा व्यापारीहरूको एकाधिकार र मनमानी झन बढ्ने चिन्ता व्यक्त गरेका हुन्। नेपाली काङ्ग्रेसले गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गरेर युवाको प्रतिनिधित्व अनिवार्य बनाएको छ। विधानमा वडा कार्य समितिदेखि केन्द्रीय कार्य समितिसम्म युवाको निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएको प्रवक्ता देवराज चालिसले बताउनुभयो। गत वैशाख 19 गते जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश संविधानको धारा 114 अनुसार हाल निष्क्रिय भएको छ। उक्त अध्यादेशले विभिन्न 85 ऐनहरूमा संशोधन वा खारेजीको व्यवस्था गरेको थियो। नेपाली काङ्ग्रेस अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने उच्च पदाधिकारीहरूले प्रस्तुत गर्ने तथ्याङ्कमा देखिएको अस्पष्टताप्रति ध्यानकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता देवराज आर्यले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीका सम्बोधनमा विपजन्य क्षति सम्बन्धी तथ्याङ्क फरक फरक देखिएको भन्दै यस्तो त्रुटिपूर्ण सन्देशले मुलुकको छविमा असर पुग्ने बताएका हुन्। मधेसमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ। हुङ्कार मधेस नामको नयाँ राजनीतिक अभियानले आफ्नो अवधारणा पत्र र केन्द्रीय अभियन्ताको सूची सार्वजनिक गर्दै औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको हो। उक्त अभियानले मधेसका विविध मुद्दाहरूलाई उठान गर्दै युवा नेतृत्वमा जोड दिएको छ। अभियानले नेपाललाई सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र र बहुभाषिक राज्यको रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली समानुपातिक समावेशिता र नागरिकको सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ। गोर्खाको दरौदी नदीको खोजमा फँसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। शुक्रबार मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका एक खोप्लाङ कोष गाडे घर भएका सनाम गुरुङ बिहानदेखि खोजमा फँसेका थिए। उनलाई सशस्त्र प्रहरी बलको नम्बर 29 गुणबाट खटिएको टोलीले गोर्खा नगरपालिका 10 स्थित छेबेटारबाट उद्धार गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासंघका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिनुभयो। र नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बासुराका 67 वडा र 7 पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका 69 मध्ये 67 वडा र 9 स्थानीय तहमध्ये 7 सर्वसम्मत नेतृत्व चयन भएको हो। नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडवालका अनुसार गौमूल गाउँपालिका 4 र 5 बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
2: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: Strādāji nispakšā.
1: Sodies FM, Tirana bet plūk, 2 MHz.

स्वदेश एफएम तिरानब्बे थोप्लो दुई मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Bipoccio,
1: Sodish FM, 93.2 MHz.

पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश FM 93.2 मेगाहर्ज

0: आज विक्रम सम्मत 2083 साल असोज 10 गते शनिबार भाद्र शुक्ल पूर्णिमा 26 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: वर्षाका कारण 25 भन्दा बढी जिल्लामा यातायातमा रोक। प्रधानमन्त्री बालेन्द्र शाहले विश्व मञ्चमा उठाए जलवायु न्यायदेखि विश्व व्यवस्थासम्मका मुद्दा। नेपालको विपद विश्वकै लागि चेतावनी र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान। कृष्णभीर लगायतका सड़क खण्ड अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण गरिने शीर्षकको शुभ समाचार।
0: सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर 5 घुरकौलीमा रहेको द्वन्द पीड़ित बाल गृहले भोटेकोशी बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिकाको संरक्षण गर्ने भएको छ। चेतना सन्देश नेपालद्वारा सञ्चालित बाल गृहले पत्रकार सम्मेलन आयोजना गरी प्रलयकारी भोटेकोशी बाढ़ीपछि अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पालन पोषणको जिम्मेवारी लिने घोषणा गरेको हो। भोटेकोशी बाढ़ीबाट देशले ठूलो क्षति बिहोरेको अवस्थामा आफूहरूले पनि संस्थागत रूपमै निर्णय गरी बाढ़ी पीड़ित 25 जना बाल बालिकालाई बाल गृहमा ल्याएर संरक्षण गर्ने निर्णय गरेको बाल गृहका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि अभिभावक विहीन 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिएको छ। बाढ़ी पछि देश विदेशबाट सहयोग प्राप्त भइरहेको अवस्थामा आफूहरूले पनि बालगृहको क्षमता अनुसार बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिका ल्याएर संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष लामाले बताउनुभयो। बाढ़ीबाट अति प्रभावित रसुवा धादिङ र नुवाकोट जिल्लाका बाल बालिका ल्याउन जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रक्रिया अगाडि बढाइएको बालगृहका अध्यक्ष लामाले जानकारी दिनुभएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा बढेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका 25 जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचना अनुसार शुक्रबार र शनिबार कड़ाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अत्याधिक वर्षाको सम्भावना रहेको जनाएको छ। ती जिल्लालाई रातो रंगले संकेत गरी यातायात सञ्चालनमा रोक लगाइएको समेत जनाइएको छ। उच्च जोखिममा रहेका जिल्लामा सुदूरपश्चिमका दार्चुला, जाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कडालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ र स्याङ्जा उच्च जोखिममा रहेका छन्। प्राधिकरणले अन्य 30 जिल्लामा पनि धेरै वर्षाको सम्भावना रहेको भन्दै रातको समयमा यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ। सुन्तला रंगले संकेत गरिएका जिल्लामा दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय स्थानीय मौसम र सड़कको अवस्था हेरेर जिल्ला मनसुन प्रति कार्य कमाण्ड पोस्टले गर्ने समेत जनाइएको छ। बाँकी 22 जिल्लामा तुलनात्मक रूपमा कम वर्षाको सम्भावना रहे पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मधेस प्रदेशका जिल्लासँगै बागमतीका मकवानपुर र सिन्धुली समेत रहेका छन्। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी र खोलामा आकस्मिक बाढ़ी आउने जोखिम रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले पनि विभिन्न जोखिमयुक्त राजमार्गमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा रोक लगाएको छ। यात्रा गर्ने पर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र निस्कन, बाढ़ी आएको खोला पार नगर्न तथा पहिरोको जोखिम रहेका सड़क खण्डमा सवारी नरोक्न समेत सुझाव दिएको छ। त्यस्तै तनहुँको ब्यास नगरपालिका 22 घाँसीकुबा स्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ भने अविरल वर्षाका कारण शुक्रबार साँझ करिब हिलोसहितको लिएदो खस्ता नम्बर नखुलेको एउटा मोटरसाइकल समेत क्षति भएको बताइएको छ।
0: यसै गरी निरन्तरको वर्षाका कारण काठमाडौँको लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटान हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरे खेत, बाङ्गे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मुङलिङसम्म मात्रै 8-9 स्थानमा साना ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। विशेष गरी यो सड़क खण्डको सबैभन्दा संवेदनशील मानिने कृष्णवीर क्षेत्रमा पुनः पहिरो खसेपछि सर्वसाधारण र प्राविधिक टोलीको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। कृष्णवीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। सडकको तल्लो भागमा रहेको करिब 15-20 मिटर लामो पुरानो ग्याबिन वाल पूर्ण रूपमा भत्किएको छ। ग्याबिन भत्किएपछि सडकको डिल सोल्जर साँगुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी सञ्चालन गर्न कठिनाई भइरहेको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताएका छन्। माथिबाट लेदो खसिरहेकाले अहिले सफा गर्न कठिन छ, तर पानी रोकिएर अहिलेकै अवस्थामा रहेमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गर्न सकिन्छ। नेपालले भने तल्लो ग्याबिन वाल खसेको भए पनि सडकको मुख्य भाग भने कटान हुनबाट जोगिएको छ। त्यसै गरी ज्यामिरे घाटमा 2-3 ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ भने जोवाङ खोला नजिकै माथिबाट ठुला ढुङ्गा खस्दा सडक अवरुद्ध छ। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा भने तलबाट 15-20 मिटरसम्म बाटो धसिएकाले सडक एकतर्फी मात्र बनेको छ। सडक आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सडक खुलाउन सक्ने अवस्था छैन। यद्यपि वर्षा रोकिएको खण्डमा पहिरो पन्छाएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ। 10 भदौको भोटेकोसी बाढीपछि त्रिशुली नदीमा आएको बाढीले भित्ता कटान गर्दा 14 भदौमा कृष्णवीर सडक खण्डमा पहिरो गएको थियो। भाँसियोको सडक खण्डमा नयाँ ट्र्याक खोलेर 18 दिनपछि असोज 1 गतेदेखि सडक सञ्चालनमा ल्याइएको थियो, तर अहिले फेरि अवरुद्ध भयो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णवीर लगायतमा सडक अवरुद्ध, कान्तिपुरमा समाचार छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै

0: का जलवायु परिवर्तन विज्ञ मनजित ढकाल बताउँछन्। प्रधानमन्त्रीले कसैलाई दोषारोपण नगरी तथा जलवायु परिवर्तनलाई भूराजनीतिक अखडा नबनाई ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने र वित्तीय क्षमता भएका राष्ट्रहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु सम्बोधनको सबैभन्दा सन्तुलित पक्ष रहेको ढकालको भनाइ छ। जलवायु वित्तको विषयमा पनि नेपाली अनुदानमा आधारित र सहज पहुँचयोग्य वित्तको मागलाई थप स्पष्ट र परिणात्मक रूपमा अघि बढाउनु पर्ने रेग्मीको भनाइ छ भने नेपाल जस्ता जलवायु जोखिममा रहेका तथा अल्पविकसित मुलुकलाई कति वित्त आवश्यक पर्छ, त्यसमा प्रत्यक्ष पहुँच कसरी सुनिश्चित गर्ने र विपदपछि तत्काल वित्त उपलब्ध गराउने संयन्त्र कसरी बनाउने भन्ने विषय अन्तर्राष्ट्रिय वार्तामा लैजानुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। जलवायु संकटलाई विश्व वित्तीय प्रणालीको सुधारसँग जोड्नु बताइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा बहुपक्षीय विश्व बैंकको ऋण तथा वित्तीय संरचना, ऋण पुनर्संरचना, विपदपछि ऋण भुक्तानी स्थगन र जलवायु जोखिमका आधारमा सहुलियतपूर्ण वित्त उपलब्ध गराउने विषय नेपालले अझ स्पष्ट रूपमा उठाउन सक्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको आवश्यकता पनि औल्याएका थिए। त्यस्तै जलवायु संकटका कारण विकासका उपलब्धि उल्टिने अवस्थालाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको समेत विज्ञहरूले सुझाव दिएका छन्।
1: यही समाचारलाई गोरखापत्र दैनिकले लेखेको छ। नेपालको विपद विश्वकै लागि चेतावनी शीर्षकमा मुख्य खबर छापेको छ। हिमनदी र बाढी दिशा वा राहदानी बोकेर मात्र गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी हो। नेपाल हिमाली जलवायु अनुकूलन पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने प्रधानमन्त्रीको आशय सहितको सम्बोधन थियो भने विश्वभर गुन्जियो नेपालको आवाज शीर्षकमा अर्को समाचार पनि छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 18 महासभाको साधारण बहस अन्तर्गत उच्च स्तरीय सत्रमा शुक्रबार गर्नुभएको सम्बोधन विश्वभर गुन्जिएको छ। विश्वका चर्चित संचार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आम मानिसबीच पुर्याएका छन्। प्रधानमन्त्री शाहले नेपाली सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको क्रममा उठाउनु भएको नेपालको विपदको पीडा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दामा विश्वले मुद्दाका विषयलाई सबैले मन छुने गरी प्रस्तुत गर्नुभएको थियो, जुन कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेका देखिएको छ। सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबैभन्दा ठूला न्युज एजेन्सी एपी, एएफपी, रोयटर्स लगायतले स्थान दिएका छन्। त्यस्तै विश्वका सबैभन्दा ठूला सञ्चार माध्यम बेलायतको बीबीसी, अमेरिकाको सिएनएन, कतारको अल जजिरा, भारतको टाइम्स अफ इन्डिया लगायतले शाहको सम्बोधनलाई महत्वपूर्ण स्थानका साथ कभरेज गरेका छन्। सिएनएनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि पीडादायक विपद सहनु परेको मुद्दा शाहले जलवायु न्यायका रूपमा माग गर्नुभएको सन्दर्भ रहेको औल्याएको थियो। त्यस्तै जलवायु परिवर्तनको असरको प्रमाण वैज्ञानिक आधारले पुष्टि गरेको छ, तर कार्बन बढी उत्सर्जन गरेको राजनैतिक इच्छा शक्तिको कमीले नेपाल जस्ता कमजोर देशहरूले त्यसको नतिजा सहनु परेको शाहको कुरालाई सञ्चार माध्यमहरूले जोडका साथ कभरेज गरेका छन्। विश्वभर गुन्जियो नेपालको आवाज, नेपालको विपद विश्वकै लागि चेतावनी, गोरखापत्र दैनिकमा मुख्य खबरहरू छापिएका छन्।
0: सरुवा आतंकली बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार शीर्षकमा खबर छ। दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकै छन्। दशैं आउन दुई साता बाँकी छ। बजारमा किनमेलको चहलपहल शुरू भइसकेको छ, तर आम उपभोक्ताको अनुहारमा चाडपर्वको उल्लासभन्दा महँगीको त्रास बढ़ी देखिन्छ। बिहान बेलुकाको छाक टार्ने आधारभूत खाद्य वस्तुको मूल्य अचाकले अकासिएको छ। बजारमा भएका वस्तुको पनि कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई ठग्ने र लुट्ने काम भइरहेको समेत जनाइएको छ। त्यस्तै ठिक यही अत्यन्त संवेदनशील समयमा बजार नियमन गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पाएका तालुकदार मन्त्रालय र विभागमा भने कर्मचारी परिवर्तन गर्ने लहर नै चलेको छ। बजार अनुगमन गर्ने मुख्य निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला राजनीतिक स्वार्थ र शक्ति केन्द्रको हानथापमा परेका छन्। बजारमा चिनीदेखि चामलसम्मको भाव वृद्धिले दिनै पछि रेकर्ड नै बनाएको छ भने बजार नियमन गर्नुपर्ने निकायका सहसचिव र महानिर्देशकलाई तीन महिनामै फेरेर सरकारले नै घुमाउरो पारा मूल्यमा कालोबजारीलाई संरक्षण दिइरहेको सरकारवालाहरूको आरोप छ। नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क र बजारको वर्तमान यथार्थ केलाउने हो भने सर्वसाधारणको भान्साको अवस्था दयनीय छ। असारदेखि भदौ अन्तिमसम्म आइपुग्दा मात्रै 25 किलोको जिरा मसिनो चामल बोरामा करिब 400 देखि 500 रुपियाँसम्म मूल्य बढेर 2500 देखि 2700 रुपियाँसम्म पुगेको छ। त्यस्तै सोनामन्सुली चामल